शिक्षामा थोरै लगानी गरे पनि फाइदा हुनेछ। विपक्षी साथीले तपाईँको प्रशंसा गर्नेछन्। परिवारको विवाद मिलाउन भने समस्या पर्नेछ। तुला राशि, परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको लगानी सफल बन्नेछ। विपक्षी साथीले तपाईलाई साथ र सहयोग गर्ने भएकाले कामका लागि हिम्मत गर्नु उचित हुनेछ। वृश्चिक राशि, तपाईको आजको दिन राम्रो रहनेछ। आफू पछाडि हटेर अरूलाई लगाएको काममा सफलता मिल्नेछ। उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ।

धनु राशि तपाईका आजको दिन सामान्य रहनेछ। शत्रुहरू बढ्नेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट भने साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मकर राशि संचित धन खर्च हुनेछ। दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने समय रहेको देखिन्छ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नु पर्नेछ। कुम्भ राशि शुभ ग्रहको बल भएकाले महत्वपूर्ण काम गर्नेछन्। काम गर्दा सामूहिक रूपमा गर्नु उचित हुनेछ। शुभचिन्तकसँग गरेको निर्णय सफल बन्नेछ। सानो कुराले मनमा तनाव आए पनि धार्मिक कार्यमा सहभागी भएमा तपाईँको आजको दिन सहज बन्नेछ। अन्तिममा मीन राशि धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। साथीभाइले विरोध गर्ने भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय रहेको छ। परिवारको साथ र सहयोगले दिन सहज बन्नेछ।

आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भने तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ।

कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 0564141000 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता वृन्दी नै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: सुन्न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
3: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
5: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल,
7: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
8: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878। प्रशान्त नेउपाने 9846026925।
9: होइन हौ, कसरी पर्यो?
10: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
9: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10,00,000 स्योर सर्ट क्यास उपहार। फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
10: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
9: शर्तहरू लागू हुनेछन्।
11: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0635902969 र 9856061900।
9: हिरो सिजी मोटर्स।
12: जाम न, ढिला भइसक्यो।
13: एकैछिन पख न, केको भिडियो सुनौ।
14: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
12: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
13: नबोल न, सुन त,
14: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्थलीय सबैलाई थाहा छ।
12: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
13: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस। प्रोपाइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9801412888।
15: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
16: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
15: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
16: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
17: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
18: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
19: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
20: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
19: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
21: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो।
20: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: 103.8
1: अन्तर्मनको आवाज
2: स्टुडियो टाइटेन
3: अहिले बिहानको 6 बज्यो
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
4: भगवतीको पूजा गरेर मनाइँदै दशैंमा बजारमा चहल पहल बढे पनि व्यापारमा विगतको उत्साह नभएको व्यापारीहरूको भनाई।
5: व्यापार व्यवस्थापन निकै नै मन्दी नै छ।
6: 80% घटेको छ, 20% मात्रै कारोबार छ। फेरि राम्रो होला भन्ने आश पनि छ, पर्ख र हेर भन्ने अवस्थामा छ।
7: स्टारलिङ्कमा नयाँ सीमा निर्धारण कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित। इन्टरनेटमा प्रतिबन्ध लगाउने अधिकार अमेरिकी सरकारसँग रहेको एलन मस्कको भनाई।
4: र चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका दुईजना राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरेको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यानपावर व्यवसायसँगको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। सुनार विरूद्ध महिला हिंसा, धम्की र आर्थिक अनियमितताका गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनारको सुनवाईको क्रममा सांसदहरूले उठाएका प्रश्नमा उहाँको जवाबसित बुझ्दो नभएको र प्रस्तुत अडियो भिडियोको प्रमाणले उच्च नैतिक चरित्र पुष्टि नगर्ने निष्कर्ष समितिले निकालेको छ। त्यसै गरी मलेसियाका लागि प्रस्तावित खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको, विवादास्पद गाड़ी प्रयोग गरेको र विभिन्न संस्थाको आर्थिक घोटालामा मुछिएको आरोप लागेको छ। संसदीय सुनवाई समितिले 15 सदस्यीय पूर्ण बैठकबाट दुवैको नाम सर्वसम्मतिले अस्वीकृत गरेको हो। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरिए पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। यसै गरी जापानका लागि प्रस्तावित राजदूत विज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सभापति श्रेष्ठका अनुसार थापाको हकमा परराष्ट्र मन्त्रालयबाट थप प्रमाण तथा पालिकासँगको संलग्नताबारे स्पष्टता मागिएको छ। सरकारले 13 जनाको नाम प्रस्ताव गरेकोमा 10 जनाको स्वीकृत भएको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको आउँदो मंगिर दोस्रो हप्ता हुने भारत भ्रमणका लागि काठमाण्डु र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गएको चैत 13 सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनैतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर, 7-9 मंगिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू भ्रमणको मिति निश्चित भई नसकेको बताएका छन्। स्रोतका अनुसार शाहको भारत भ्रमण 3 दिनको हुनेछ भने दिल्ली बाहिर जाने सम्भावना कम छ। भारतका भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुहुनेछ। दुवै पक्षबीच विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाई छ। प्रधानमन्त्री शाह असोज दोस्रो हप्ता संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर न्यूयोर्क जानु भएको थियो। प्रधानमन्त्रीको भारत भ्रमण मंगिर दोस्रो हप्ता कान्तिपुरमा खबर छ।
4: मुख्यमन्त्रीहरूले प्रदेशका साझा सरकारलाई सामूहिक रूपमा अघि बढ़ाउने प्रतिबद्धता गरेका छन्। उनीहरूले संघीयता कार्यान्वयन सम्बन्धी साझा मागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न साथै प्रदेशका मुख्यमन्त्री सदस्य रहने अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने पनि निर्णय गरेका छन्। विराटनगरमा आयोजित 2 दिने अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको निर्णय अनुसार मंचले साझा प्रतिबद्धता कार्यान्वयन, अनुगमन र अन्तर प्रदेश विकास साझेदारीलाई अघि बढ़ाउनेछ। प्रतिबद्धताको समीक्षा गर्न कम्तीमा वर्षमा एकपटक मुख्यमन्त्री स्तरीय बैठक वा सम्मेलन आयोजना गरिनेछ। मुख्यमन्त्री सम्मेलनले संघीयता कार्यान्वयनमा संघीय सरकारबाट अधिकार हस्तान्तरण नभएको, वित्तीय स्रोत प्रदेशको स्वायत्तता कमजोर रहेको र प्रशासनिक संरचना हस्तान्तरण अपूरो रहेको साझा निष्कर्ष निकालेका छन्। कोशी प्रदेश सरकारको आयोजनामा अस्ति र हिजो भएको सम्मेलनले जारी गरेको कोशी घोषणापत्र 2083 प्रदेशका साझा मागमा प्रहरी समायोजन र प्रदेश प्रहरीको संगठन तथा स्रोत साधन हस्तान्तरण, संघीय निजामती सेवा कानूनको कार्यान्वयन र संघबाट प्रदेशमा हस्तान्तरण भएका अधुरा आयोजना पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने विषय उठाएका छन्। संघले प्रदेशको कार्यक्षेत्रभित्र पर्ने आयोजनामा सशर्त अनुदान मार्फत गर्ने दोहोरो लगानी अन्त्य गर्नुपर्ने र प्रदेश सरकारलाई प्रदेशलाई आफ्ना प्राथमिकता अनुसार आयोजना छनौट गर्न पाउने व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उनीहरूले माग गरेका छन्। प्रदेशबीच सड़क तथा आर्थिक करिडोर, हवाई सम्पर्क, कृषि उत्पादन र निर्यात, पर्यटन, ऊर्जा, नदी बेसिन र विपद व्यवस्थापनका क्षेत्रमा संयुक्त आयोजना अघि बढ़ाउने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ।
5: राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को चौथो त्रैमास वैशाखदेखि असारसम्मको प्रारम्भिक अनुमान अनुसार नेपालको अर्थतन्त्र आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा 4% वृद्धि भएको छ। मौसमी प्रभाव समायोजित आधारमा भने तेस्रो त्रैमासको तुलनामा 1.54% विस्तार भएको छ। यो वृद्धि दर सामान्य अवस्थामा रहेको भए पनि क्षेत्रगत संरचना र योगदानका दृष्टिले अर्थतन्त्रमा केही महत्वपूर्ण संकेतहरू देखा परेका छन्। समग्र वृद्धि दरको विश्लेषण अघिल्लो आर्थिक वर्ष 2081-82 चौथो त्रैमासमा 4.8% थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका उप प्रमुख तथा तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेका अनुसार 18 औद्योगिक वर्गीकरण मध्ये 17 घनात्मक वृद्धि देखिएको छ। अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धि दर मात्र 1.35% रहनु कमजोर पक्ष हो। कृषि उत्पादनमा सामान्य वृद्धि भए पनि यसले समग्र अर्थतन्त्रलाई बलियो रूपमा उठाउन सकेको छैन। यसको विपरीत विद्युत, ग्यास, स्टीम तथा वातानुकूलन आपूर्ति क्षेत्रले 24.36% उच्च वृद्धि हासिल गरेका छन्। यो वृद्धि जलविद्युत उत्पादन, प्रसारण र वितरण क्षमतामा भएको सुधारसँग प्रत्यक्ष रूपमा जोड़िएको छ। ऊर्जा क्षेत्रको यो विस्तारले उद्योग र सेवा क्षेत्रलाई समेत सकारात्मक प्रभाव पार्ने सम्भावना छ।
4: समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1243 अधिवेशन गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। देउवा समूहले असोज 15 गतेदेखि वडा अधिवेशन गर्ने र असोज 20 गते गाउँपालिका नगरपालिका अधिवेशन गर्ने कार्यपालिका ल्याएको थियो। असोज 23 प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने थालिका थियो। निर्वाचन समितिका अनुसार देशभरका 6,743 मध्ये 5,500 अधिवेशन सकिएको छ। 753 पालिका मध्ये 497 अधिवेशन सम्पन्न भएको छ। अब 256 पालिकामा अधिवेशन गर्न बाँकी रहेको समितिले जनाएको छ। देउवा पक्षको वडा अधिवेशन अधुरो शीर्षकमा कान्तिपुरले खबर छापेको छ। काया कैरनमा दशैं बजारको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: खेतबारीमा मल हाल्ने बेला पनि भयो।
7: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नुपर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746680681।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, जलेगौडा।
11: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
15: घर जहाँ हुन्छ खुशीको बास।
16: दसैँ आयो, तिहार आयो, छठको रङ

0: तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड कुद्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्। 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत, सुनार विरूद्ध महिला हिंसा र खयलमाथि म्यान पावर व्यवसायसँग रकम लिएको आरोप, प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी शुरू, गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार, विद्युत र सेवा क्षेत्रको योगदान बलियो लगायतका खबर प्रस्तुत गरे।
3: बडा दशैंको पाँचौं दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको नौ रूप मध्ये पाँचौं रूप स्कन्द माता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड र पाँचौं दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। यस्तै छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्रभर दुर्गा सप्तशती, चण्डी, श्रीमदेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। काठमाडौँ उपत्यका गुहेश्वरी, मैती देवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी सहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड़ लागेको छ। उपत्यका बाहिर सुनसरीको दन्तकाली, भोजपुरको सिद्धकाली, तापेजुङको पाथीभरा, गोर्खाको मनोकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यावासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ।
2: मुख्य चाड़ दशैंमा बजारमा ग्राहकको चहल पहल बढ़न थालेको छ। दशैंका लागि नयाँ लुगा, जुत्ता, खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न ग्राहकहरू बजारमा पुगिरहेका छन्। तर बजारमा ग्राहकको उपस्थिति बढ़े पनि विगतका वर्षहरूमा जस्तो व्यापार हुन नसकेको व्यापारीहरूको भनाई छ। चाड़ पर्वको समयमा व्यापार बढ़ने अपेक्षा गरेका व्यवसायीहरू यस वर्ष भने उत्साहित देखिएका छैनन्। सुनौ यससँग सम्बन्धित एक सामग्री।
3: काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड लगायतका बजारमा दशैंको किनमेल गर्ने ग्राहकको चहल पहल बढ़ेको छ। दशैंलाई लक्षित गरी पसलमा नयाँ सामान राखेका व्यापारीहरू ग्राहकको आगमन बढ़े पनि बिक्री भने अपेक्षा अनुसार हुन नसकेको बताउँछन्। विगतका वर्षमा दशैं नजिकै गर्दा ग्राहकको भीड़सँगै व्यापार पनि बढ़दै गरेको थियो। तर यस वर्ष बजारमा मानिसहरूको आवत जावत बढ़े पनि सामान किन्ने ग्राहक कम रहेको व्यापारीहरूको अनुभव छ। भोटाहिटीमा कपड़ा व्यवसाय गर्दै आउनुभएका विजेन्द्र मकाजू।
4: फोहोर परारको अब मेरो त पसलले 40 वर्ष पुरानो पसल हो। अब त्यसको तुलनामा हेर्ने हो भने त व्यापार व्यवसायमा त धेरै निकै नै मन्दी नै छ। अब तपाईँले अब आफै हेरिराख्नु भएको छ, पहिलाको न्यू रोड गुचाटोल अहिले कस्तो छ। पहिला खुट्टा टेक्ने ठाउँ नहुने ठाउँमा अहिले मान्छेहरू भनेको अब यस्तो खाली खाली भएर बसिरहेका छन्।
3: आमदानीको तुलनामा खर्च बढ़दै जाँदा उपभोक्ताले चाड़ पर्वमा समेत खर्च कटौती गर्न थालेका छन्। यस्तै विपदका कारण आर्थिक गतिविधिमा परेको असर, व्यवसाय सञ्चालनको बढ़दो लागत र सामानको खरिद मूल्यमा आएको परिवर्तनले पनि व्यापारमा दबाव परेको उनीहरूको भनाई छ। न्यूरोडका कम्प्युटर व्यवसायी रंजित पोदार।
5: शान्तिको ग्याजेटहरू भए पनि या ठूलो ल्यापटप व्हाटएभर जे भए पनि ती किन्नेहरूको एउटा ताती हुन्थ्यो, तर त्यो चाहिँ यसपालि चाहिँ एकदमै कम मात्रामा देखिरहेछ। अब भोटेकोसीदेखि लिएर जुन अहिले आइरहेछ देशमा, हिजोको दिनमा के हुन्थ्यो, पुरानो चाहिँ एउटा नयाँ लिएर जाउँ न त भन्ने कुराको एउटा ताती हुन्थ्यो, त्यो चाहिँ यसपालि एकदमै कम देखिरहेछ, न्यून देखिरहेछ।
3: दशैं नेपाली व्यवसायका लागि वर्षकै महत्वपूर्ण व्यापारिक समय मध्ये एक हो। यही अवधिमा हुने बिक्रीले धेरै व्यवसायको वार्षिक कारोबार र आमदानीमा महत्वपूर्ण योगदान पुर्याउँछ। तर चाडपर्वको समयमा बजारमा चहल पहल बढ़दैमा व्यापार पनि त्यही अनुसार बढ़छ भन्ने अवस्था यस वर्ष देखिएको छैन। व्यापारीहरू अझै पनि दशैंको मुख्य किनमेल अवधिमा ग्राहकको संख्या र बिक्री बढ़ने आशामा छन्। उपभोक्ताको क्रय शक्ति बढ़ाउने वातावरण, बजारमा सहज आपूर्ति, मूल्यमा स्थिरता र व्यवसाय मैत्री वातावरणले व्यापारलाई गरिदिन सक्ने उनीहरूको अपेक्षा छ। असन इन्द्रचोकका सुनचाली व्यवसायी एवं नेपाल सुनचाली व्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न साक्य।
6: मंगसिर पुसको पनि अर्डर चाहिँ दशैंमा आउँथ्यो, यसपालि यस्तो भयो कि यो मूल्य वृद्धि अचानकले भएपछि अब फेरि त्यो पनि नेपालीहरूको क्रय शक्ति पनि पहिला जस्तो रहेन। सुनचाली भनेको एउटा चाहिँ कस्तो भन्दाखेरि यो चाडबाड बिहे होइन व्रतबन्ध त्यो संस्कारमा लगाउने चिज भएकोले मान्छेमा अलिकति खुसियालीको टाइममा लगाउने भएको हुनाले एउटा हर्षको समयमा लगाउने भएको हुनाले यसपालि अलिकति प्राकृतिक विपत्तिले पनि त्यति गाँजेको छ। 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले, फेरि राम्रो होला भन्ने आश पनि छ, पर्ख र हेर भन्ने अवस्थामा छ।
2: व्यवसायी संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा खबरकै सिलसिला कालीको कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको खाडाचक र एक मानमा गुडिरहेको गाडीमा आग लागि भएको छ। आगलागीबाट गाडी र यात्रुका सबै सामान जलेर नष्ट भएका छन्। गाडीमा रहेका 3 बालबालिका सहित 21 जना यात्रु भने सकुशल रहेका छन्। सुर्खेतबाट नागमाका लागि छुटेको VE1-4094 नम्बरको गाडी मानमाको उकालोमा इन्जिन तातिएपछि आग लागि भएको हो। हिजो बेलुकी पख गाडीमा धुवा देखिएपछि चालक चन्द्रदेव मगरले यात्रुलाई बाहिर निस्कन भन्नुभएको थियो। कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीका अनुसार आग लागि भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट 15 जना प्रहरीको टोली र 4 फायर एक्सिडेन्ट सहितको चोटली घटनास्थलमा पुगेको थियो। आगो निभाउने प्रयास गरिए पनि गाडी र यात्रुका सामान जोगाउन भने नसकेको उहाँले बताउनुभयो। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सर्पको टोकाईबाट
8: कान्छे भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
10: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
10: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
12: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
15: नम्बर 44282042 44282042।
16: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। शरद ऋतुको नीलो आकाश, खेत र बारीका कान्लामा ढकमक्क फुलेका सयपत्री र घर घरमा दशैंको तयारी। कमेरो रातो माटो दलेर चिटिक्क पारेको घर, यति बेला गाउँका डाँडा, चौर र दोबाटामा पिङको चुई चुई सुनिनु पर्ने हो, तर धेरै ठाउँमा अहिले त्यो दृश्य दुर्लभ बन्दै गएको छ। दशैंमा पिङ खेल्ने चलन कहिलेदेखि शुरू भयो भन्ने स्पष्ट लिखित प्रमाण भेटिँदैन, तर खोजकर्ता एवं साहित्यकार सूर्यप्रकाश लाकाजूका अनुसार दशैं मनाउन थालिएसँगै पिङ खेल्ने परम्परा पनि विकास भएको हुन सक्छ। पिङ मनोरञ्जनको साधन मात्र होइन, स्वास्थ्यसँग पनि जोडिएको छ। स्वास्थ्यकर्मी उज्जवल अधिकारीका अनुसार पिङ खेल्दा शरीरका विभिन्न मांसपेशी सक्रिय हुन्छन्। पिङ सामाजिक सम्बन्ध गाँस्ने माध्यम पनि थियो। सामाजिक सञ्जाल र मोबाइल नभएको समयमा गाउँका युवा युवती पिङ हालिएको चौरमा भेला हुन्थे, तर समय समय यो परम्परा ओझेल पर्दै गएको छ। बढ़दो शहरीकरण, प्रविधिको प्रभाव, वैदेशिक रोजगारीका कारण गाउँका चौरहरू रित्तिन थालेका छन्। पिङ बनाउन आवश्यक बाँस, बाबियो र सानपाटको अभाव अर्को चुनौती बनेको छ। तराई क्षेत्रमा सानपाटको लठारो प्रयोग गरेर पिङ बनाउने परम्परा पनि हराउँदै गएको छ। आउँदै दशैं हराउँदै पिङ आजको गोर्खापत्रमा खबर छ।
2: अब विदेशको खबर। स्पेस एक्सका मालिक एलन मस्कले युक्रेनमा स्टारलिङ्क इन्टरनेट सेवाको प्रयोगमा लगाइने प्रतिबन्धको निर्णय अमेरिकी सरकारको अधिकार क्षेत्रभित्र पर्ने बताउनु भएको छ। मस्कका अनुसार अमेरिकी सरकारको सैन्य संचार सेवा स्टार सिल्डमा गति वा प्रयोग सम्बन्धी सीमा निर्धारण गर्ने अधिकार अमेरिकी सेनासँग रहेको र अन्तिम निर्णय राष्ट्रपतिले गर्ने व्यवस्था छ। युक्रेनले सैन्य ड्रोन सञ्चालन तथा हवाई सुरक्षाका लागि स्टारलिङ्क इन्टरनेट सेवाको प्रयोग गर्दै आएको छ, तर गएको मंगलबार राति स्टारलिङ्कमा लगाएको नयाँ गति सीमाका कारण युक्रेन सेनाका केही सैन्य अभियानहरू प्रभावित भएका छन्। नयाँ व्यवस्था अनुसार प्रति घण्टा 160 किलोमिटर भन्दा बढ़ी गतिमा यात्रा गर्ने उपकरणको इन्टरनेट सम्पर्क विच्छेद हुने सीमा निर्धारण गरेको बीबीसीले जनाएको छ। युक्रेनमा हिजो बेलुकासम्म सेवा आंशिक रूपमा पुनर्स्थापित भएको खबर मूल लेख छ। यसैबीच युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका सल्लाहकार सेर्ही ब्रेस्केन्सभोभले स्टारलिङ्कमा लगाएको प्रतिबन्ध संयोग मात्र नभई युक्रेन तथा अमेरिका बीच बढ़िरहेको राजनीतिक तनावसँग सम्बन्धित रहेको बताउनु भएको छ।
3: अब खेल खबर। चौथो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 24 रनले पराजित गरेको छ। हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हिज वेस्ट इण्डिजले दिएको 248 रनको लक्ष्य पछ्याएको भारत 19 ओभर 3 बलमा 223 रनमा समेटियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 247 रन बनाएको थियो। वेस्ट इण्डिजले भारतसँगको चौथो खेल जित्दै श्रृंखला बराबरीमा पुर्याएको छ। अब दुवै टोली बीचको पाँचौं तथा निर्णायक खेलको खेलले श्रृंखलाको विजेता टुंगो लाग्नेछ। पाँचौं खेल पर्सि शनिबार बेंगलुरूको एम चिन्नास्वामी स्टेडियममा हुनेछ।
2: अब खबर संक्षेपमा। यस वर्षको मनसून हिजोदेखि नेपालबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार देशको सबै भूभागबाट मनसून बाहिरिएको हो। यसअघि असोज 17 गते सुदूरपश्चिम कर्णाली लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मनसून बाहिरिएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टोबरसम्म बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो। यस वर्षको मनसून औसतको आसपासमै वर्षा भएको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखा अनुसार आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: गोर्खाको चुम्नुगुरीमा आएको विदेशी पर्यटक अलपत्र परेका छन्। भीड़ भिसा सकिन लागेको छ भने कतिलाई खर्चको अभाव पर्न थालेको छ। युकेएडको 3,40,00,000 आर्थिक सहयोगमा बनेको 246 मिटर लामो क्यान्टी लिभर पुल बुढ़ी गण्डकीले बगाएपछि चुम भ्यालीका चुमचेत र छेकाम्बरका बासिन्दाले आवत जावतमा समेत समस्या भोग्नु परेको छ।
2: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स यूएई गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ, तर यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदैछ। गएको वर्षको जेन्जी आन्दोलनपछि नेपालीहरूले यूएई जानका लागि प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट लिनुपर्ने अनिवार्य नियम यूएई सरकारले लगाएको थियो। प्रहरी रिपोर्ट प्रमाणीकरण समेत गर्नुपर्ने हुन्थ्यो। अबदेखि भने भिजिट भिसामा यूएई घुम्न जाने नेपालीले प्रहरी रिपोर्ट बुझाउन नपर्ने भएको छ। कामदार भिसामा जाने नेपालीले मात्र प्रहरी रिपोर्ट प्रमाणीकरण गरेर बुझाउनु पर्ने नियम भने कायम रहेको छ।
3: पछिल्लो 3 वर्षमा जिल्ला प्रहरी परिसर काठमाडौँमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटना 89 अदालतमा 35 मिलापत्रमा र अन्य कतिपयमा प्रमाण नपुगेको कतिपय छानबिनमा छन्, जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै रहेका खबर नयाँ पत्रिकामा छ।
2: बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्जाको ब्याजदर निकै कम छ। कम ब्याजमै ऋण पाइने भए पनि यसको माग भने सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसार वाणिज्य बैंकहरूले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाको भारित औसत ब्याजदर घटे पनि कर्जा प्रवाह भने सुस्त देखिएको छ। वाणिज्य बैंकहरूको निक्षेप तथा कर्जा प्रवाह सम्बन्धी केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदन अनुसार 2083 को असार मा वाणिज्य बैंकहरूको समग्र कर्जाको भारित औसत ब्याज दर 6.48% झरेको छ।
3: दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौँ उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका खबर कारोबारमा छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका दुई मन्त्रालय बीचको आपसी मतभेदका कारण बिजुलीका आम उपभोक्ता प्रभावित भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई र अर्थ मन्त्रालय बीचको आन्तरिक विवादका कारण साउन 1 गतेदेखि बिजुलीमा लागू भएको 5% मूल्य अभिवृद्धि कर भ्याट हटाउने ढिलाइ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष 2083-84 गएको जेठ 15 ल्याएको बजेटमा बिजुलीमा पहिलो पटक भ्याट लगाउने काम भएको थियो। साउनदेखि त्यो व्यवस्था कार्यान्वयनमा आएसँगै उपभोक्ता मारमा परेका छन्। त्यसलाई हटाउनका लागि ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बिजुली महसुल घटाउन समिति नै बनाएर पहल गर्नुभएको भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन। कार्यान्वयनमा अब पालो उखानको
3: घाम छाउन्जेल धान सुकाउनु।
2: उखानसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको आरोप।
2: गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार। विद्युत र सेवा क्षेत्रको योगदान बलियो।
3: आज बडा दशैंको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैं बजारमा चहलपहल बढ़े पनि व्यापारमा विगतको उत्साह नभएको व्यापारीहरूको भनाई।
2: स्टारलिंकमा नयाँ सीमा निर्धारणका कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित। इन्टरनेटमा प्रतिबन्ध लगाउने अधिकार अमेरिकी सरकारसँग रहेको एलन मस्कको भनाई।
3: र चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।
2: आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली सहित नेपाल सम्मत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसाय संघ परिवार।
0: पुनश्च विजया दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063 13195 र 98467 15368।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
4: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
6: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
6: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 98568038302 र 98460783002।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि,
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560062029।
8: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
13: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छाना मुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
13: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
8: फोन नम्बर 0564143121,
13: मोबाइल 98065678634 र 97081010590।
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता, चप्पल,
5: सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्य में बिक्री गरिन्छ।
3: संपर्क प्रिंस फैंसी हाउस मोबाइल 9896681115।
15: ए सबिना यस्तो हतारमा कता हो?
16: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
15: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
17: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
0: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि, दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
18: हजुर मोमो चाउमिन खाजा सेट थुक्पा तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट कोरियन स्टाइलको बारबेक्यू सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
0: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
18: ल फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606566।
19: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
20: हाम्रो शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने? पानीको कमी हुँदा शरीरमा के कस्ता असरहरू देखिन्छन्? पानीलाई कसरी पिउनु पर्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु।
21: मल पसिना पिसाब र श्वास लिने प्रक्रियामा हाम्रो शरीरबाट प्रतिदिन 2 लिटर पानी खर्च भइरहेको हुन्छ, जसलाई रिस्टोर गर्न सकिएन भने हामीलाई धेरै रोगहरूले सताउँछ।
20: सबैभन्दा पहिला हाम्रो शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने यसबारे बुझौं। हाम्रो शरीरको तौल जति छ यसको 70% भाग पानीले ओगटेको हुन्छ। तपाईँलाई लाग्छ कि पानीलाई जति बेला पनि कसरी थाहा पाउने? पानीको कमी हुँदा शरीरमा के कस्ता असरहरू देखिन्छन्? पानीलाई कसरी पिउनु पर्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु।
21: मल पसिना पिसाब र श्वास लिने प्रक्रियामा हाम्रो

पानीलाई हेर्दा जति सरल लाग्छ पानीको महत्व त्यति नै भाष्छ। सबैभन्दा मुख्य कुरा, पानीले हाम्रो शरीरमा बनेका सबै विषहरूलाई बाहिर निकाल्न मद्दत गर्दछ। पैतालादेखि कपालसम्म, पेटदेखि छालासम्म, तपाईँको ओजन बढाउनदेखि ओजन घटाउनसम्म पानीको मुख्य भूमिका रहेको हुन्छ। रिसर्चका अनुसार 20 केजी शरीरको तौल बराबर 1 लिटर पानी चाहिन्छ। यदि पानीको मात्रामा कमी भएमा यस्ता लक्षणहरू तपाईँको शरीरमा देखिन सक्छन्। पिसाब पहेँलो हुने वा युरिनरी ट्र्याक इन्फेक्सन हुने, श्वास गनाउने, कब्जियत हुने, खाना नपच्ने, ग्यास्ट्राइटिस बढ्ने, अल्छी लाग्ने, मृगौलामा पत्थरी जम्ने, शरीरमा रोग प्रतिरोधी क्षमता कम हुने, बारम्बार बिरामी हुने, स्किन एलर्जी, दाँत खुजुली, महिलामा सेतो पानी बग्ने, अनुहारमा डन्डीफोर आउने, अनुहारमा कालो चाया देखिने, काला सेता दानाहरू अनुहारमा देखिने, शरीरको छाला धेरै चिल्लो हुनु वा धेरै खस्रो हुँदै जानु, खाएको खानेकुरा शरीरमा नलाग्नु, शरीरका जोर्नीका भागहरू दुख्नु, नङ टुक्रिनु वा भाँचिनु, घुँडीमा वा नचाहेको अङ्गमा बोसो जम्बाउनु, टाउको दुख्नु, रिङ्गटा लाग्नु, मांसपेशी खुकुलो हुनु, ओजन बढाउन वा घटाउन गाह्रो हुनु, कपाल झर्ने, राति निन्द्रा नलाग्ने, शरीरमा रगतको कमी भएर सुहाँसुहाँ हुने, साथसाथै हात गोडा झमझमाउने पनि पानीको शरीरमा कमी भएमा देखिने लक्षणहरू हुन्। यति धेरै रोगहरू पानीको कमी भएमा लाग्छ भने पानीमा जीरो क्यालोरी हुँदा पनि पानीले हाम्रो शरीरलाई रिहाइड्रेट गर्दछ र शरीरबाट विषक्त पदार्थलाई बाहिर निकाल्न मद्दत पुर्याउँछ। पानीले छाला सफा गर्ने र स्वस्थ राख्ने, दिमागको तागत बढाउने, पाचन प्रक्रिया, आँखा, हड्डी वा लगभग हाम्रो शरीरका सबै अङ्गहरूलाई ठिक तरिकासँग काम गराउन ठूलो मदत गर्दछ। त्यसै कारण हाम्रो लागि पानी यति धेरै महत्वपूर्ण छ कि पानी नखाइकन कुनै पनि व्यक्ति लामो समय जिउन सक्दैन। त्यसैले भनिन्छ, पानी नै जीवन हो। एक पटकमा कति पानी कसरी पिउने त? कुनै व्यक्तिलाई लाग्छ पानीलाई जसरी चाहेको मात्रामा जति पनि पिउन सकिन्छ भन्ने लाग्छ, तर यो गलत धारणा हो। किनभने एउटै किसिमको पानीलाई अलग अलग तरिकाले पिउँदा यसको शरीरमा अलग अलग असर हुन्छ। त्यसैले पानी पिउँदा बसेर बिस्तारै बिस्तारै पिउनुपर्छ। पानी पिउँदा मुखमा पानी राखेपछि 4-5 सेकेन्ड यताउता घुमाएर पानी निल्नुपर्छ। त्यसो गर्दा मुखको रियालमा भएको अल्कालिन पेटमा गएर पेटमा भएको एसिडलाई केही न्युट्रलाइज गर्छ। यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ। उभिएर फटाफट पानी पिउँदा हाम्रो किडनीले पानी फिल्टर गर्न पाउँदैन। पानीलाई माथिबाट धारा जसरी पिउँदा बाहिर भएको धेरै ग्यासहरू पानी निलेसँगै हाम्रो पेटमा जान्छ। यसले ग्यास्ट्राइटिस लगायत जोर्नीको दुखाइ हुने सम्भावना बढेर आउँछ। त्यसैले पानी पिउँदा बसेर बिस्तारै 3-4 श्वासको बीचमा पिउनुपर्छ। एक पटकमा 1 वा 1.5 गिलास पानी पिउनुपर्छ वा जति प्यास लागेको छ त्यति नै पानी पिउनुपर्छ। एकै पटक धेरै पानी पिउँदा हाम्रो किडनीले यसलाई राम्ररी फिल्टर गर्न सक्दैन र यो पानी शरीरमा राम्रोसँग प्रयोग नभई पिसाबबाट बाहिर जान्छ। पिउने पानी नर्मल चिसो वा तातो जस्तो भए पनि हुन्छ। जब हामी कुनै चिसो वस्तु खान्छौं, यो वस्तुलाई हाम्रो शरीरले पहिला तातो बनाउँछ र पछि प्रयोगमा ल्याउँछ। यसरी चिसोलाई तातो बनाउनु पर्दा हाम्रो शरीरको धेरै इनर्जी खर्च हुन्छ। शरीरले यो चिसो पानीलाई तातो नबनाई प्रयोगमा ल्याउन सक्दैन। चिसो पानीले हामीले खाएको खानालाई कडा बनाइदिन्छ, जसले गर्दा पाचन हुने प्रक्रिया ढिलो हुन्छ र कब्जियत हुने चान्स धेरै हुन्छ। त्यसैले हामीले पानी नर्मल वा हल्का तातो पिउनुपर्छ, किनकि हल्का तातो पानीलाई हाम्रो शरीरले तुरन्त काममा लिन्छ। हामीले खाएको खानालाई टुक्र्याउन पनि हल्का तातो पानीले धेरै मद्दत गर्छ, जसले पाचन शक्ति बढाउँछ र पेट पनि खुलेर सफा हुन्छ। एकजना व्यक्तिले दिनभरिमा कति पानी पिउनुपर्छ, यो कुरा निर्धारण त्यो व्यक्तिको स्वास्थ्य अवस्था, शरीरको तौल, त्यो ठाउँको वातावरण र उसको फिजिकल एक्टिभिटीको आधारमा निर्भर गर्छ। तर सामान्य एक व्यक्तिले दिनमा कम्तीमा 2.5-3 लिटर पानी पिउनु जरुरी हुन्छ। गर्मी मौसममा पसिना निस्केको आधारमा पानीको मात्रा बढाउनु पर्छ। एक्सरसाइज गर्ने व्यक्तिले सोही अनुसार पानी पिउनुपर्छ। अब आवश्यकता भन्दा बढी पानी पिउँदा के हुन्छ भन्ने विषयमा कुरा गरौं। धेरै पानी पिउँदा हाम्रो शरीरमा किडनीको काम बढ्छ र रगतमा सोडियमको मात्रा घट्छ, तर धेरै पानी पिउने चान्स एकदम कम छ। यहाँ व्यक्तिले आवश्यकता अनुसार पानी पिइरहेको अवस्था छैन। पानी कति बेला पिउने र कति बेला नपिउने भन्ने बारेमा जानकारी लिउँ। पानी कति बेला पिउने भन्ने कुरा जान्नुभन्दा पहिला पानी कति बेला नपिउने भन्ने कुरा पहिले बुझ्नुपर्छ।

0: खाएपछि वा खाना खाँदा खाँदै एक वा दुई भुर्की पानी पिउन सकिन्छ, किनकि यसले सुक्खा खानालाई घोलेर निल्न सजिलो बनाउँछ, जसले गर्दा हिक हिक हुँदैन। एक दुई घुड्की भन्नाले घाँटी भिजाउनको लागि मात्र प्रयोग गर्ने। खाना खाने बेलामा वा खानाको लगत्तै अगाडि वा पछाडि गिलासभरि पानी पिउनु हुँदैन, किनकि खाना खाने बित्तिकै पानी पिउनाले हामीले खाएको खानालाई धेरै पातलो बनाइदिन्छ पानीले, अनि हाम्रो पेटमा पाचक रस पनि राम्ररी निस्कन पाउँदैन, जसले गर्दा पाचन प्रक्रिया धेरै ढिलो हुन जान्छ। त्यसैले खाना खाएको 45 मिनटदेखि 1 घण्टापछि मात्र पानी पिउनुपर्छ। राति सुत्नुभन्दा पहिला वा निन्द्राबाट बिउजेपछि पानी नपिउँदा राम्रो, किनकि दिनमा जति हामीलाई पानीले फाइदा गर्छ त्यति रातिमा गर्दैन, किनभने राति शरीरका सबै अङ्गहरू प्राय एक्टिभ हुँदैनन्। त्यसैले पानी प्रयोगमा नआइकन मृगौलाले फिल्टर गरेर पिसाब थैलीमा पठाइदिन्छ र पटक पटक पिसाब फेर्न उठ्नुपर्ने हुन्छ, जसले गर्दा निन्द्रामा पनि डिस्टर्ब हुन्छ। त्यसैले दिनको समयमा नै पानीको लिमिट पूरा गर्नुपर्छ। दुई पटक पानी पिउँदा कम्तीमा 45 मिनटदेखि 1 घण्टाको फरक हुनुपर्छ, किनकि चाँडो चाँडो पानी पिउँदा हाम्रो शरीरमा पानी प्रयोगमा आउन पाउँदैन र पिसाबको माध्यमबाट तुरन्त बाहिर निस्कन्छ, जसले गर्दा छिटो छिटो पिसाब लाग्ने समस्या पनि आउँछ। त्यसैले तपाईँलाई पिसाब गर्दा पहेँलो भएको छैन भने तपाईँको शरीरमा अहिले पानीको त्यति जरूरी छैन। त्यसैले पिसाब गरिसकेपछि 15-20 मिनटपछि मात्र पानी पिउनुहोला, जसले गर्दा मृगौलालाई पनि केही बेर आराम गर्ने मौका मिल्छ। फलफूल खाएपछि वा काँक्रा, टमाटर, केरा, तरबुज, अनार, जुनार, सुन्तला खाएपछि तुरन्त पानी नपिउनुहोस्, किनकि यसले खाएको फलफूललाई कडा बनाउँछ र पाचन प्रक्रियामा डिस्टर्ब गर्छ र सर्दी लगाउने सम्भावना पनि बढी हुन्छ। त्यसै गरी धेरै तातो चिज, चिया, कफी वा सुप खाएपछि पनि पानी पिउनु हुँदैन, किनकि तातो चिज खाएको तुरन्त पछि पानी पिउँदा दाँत र गिजालाई हानि पुग्छ। अब कति बेला पिउने त पानी भन्दा, प्रत्येक बिहान उठ्ने बित्तिकै पानी पिउँदा रातभर बनेको शरीरको विषादी सफा हुने मौका पाउँछ। बिहान 1-2 गिलास बिस्तारै बिस्तारै पानी पिउनुपर्छ। खाना खाएको 45 मिनट अगाडि वा खाना खाएको 45 मिनटदेखि 1 घण्टा पछाडि मात्र पानी पिउनुपर्छ। यसै गरी राति कम मात्रामा पानी पिउने, राति खाना खाएको 2 घण्टापछि पानीको सट्टा दूधको सेवन गर्दा दूधमा भएको प्रोटिनले रातभरि शरीरलाई बिस्तारै बिस्तारै शक्ति दिइरहेको हुन्छ र दूधमा भएको ट्रिप्टोफेनले दिमागलाई शान्त बनाई राम्रो निन्द्रा लगाउन मद्दत गर्छ। दिनमा जति बेला तपाईँ पानी पिउनुहुन्छ दुई पटक पानी पिउँदा 1 घण्टाको फरकमा पिउनुहोला र आफ्नो शरीरको तौलको हिसाबले पानीको मात्रा पूरा गर्नुहोला। तपाईँ गर्मी भएर आउनुभएको छ र एक्सर्साइज गरेको बेलामा गिलासभरि पानी नपिउनुहोला। त्यति बेला जति धेरै तिर्खा लागेको भए पनि 2-3 घुड्की पिउने र पछि 10-15 मिनट पछि मात्र 1-2 गिलास पानी पिउने, किनकि यति बेला हाम्रो शरीरको तापक्रम धेरै बढेको हुन्छ। यस्तो बेलामा पानीले हामीलाई राम्रो भन्दा नराम्रो धेरै गर्छ। पानीलाई यसरी प्रयोग गर्दा हाम्रो स्वास्थ्यसँग सम्बन्धित लगभग 70% समस्याको समाधान भएर जान्छ। हाम्रो पाचन प्रणाली पनि ठिक हुन्छ, जसले गर्दा हामीले वजन बढाउन वा घटाउन पनि सक्छौ। कुनै व्यक्तिको पाचन ठिक छैन भने वजन बढाउन वा घटाउन सम्भव छैन। पानी पिउने यो तरिका तपाईँले अपनाउँदा केही हप्ता पछाडि नै तपाईँले आफ्नो स्वास्थ्यमा परिवर्तन भएको पाउनुहुनेछ। तब तपाईँले फर्केर यहाँ आएर यो भिडियोमा अमूल्य सुझाव दिनुहुनेछ। हुनसक्छ यो भिडियो आफ्ना साथीहरूलाई वा इष्टमित्रहरू सबैलाई सेयर गरिदिनुहोला। तपाईँ यो हेल्थ टिप्स हेर्दै हुनुहुन्छ र सब्सक्राइब गर्नुभएको छ भने तपाईँलाई विशेष धन्यवाद। यदि सब्सक्राइब गर्नुभएको छैन भने तल रहेको रातो सब्सक्राइब बटनमा एकपटक क्लिक गर्नुहोस् र नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न पनि नबिर्सनुहोला, किनभने नयाँ हेल्थ टिप्स आउने बित्तिकै सबैभन्दा पहिला तपाईँले हेर्न पाउनुहुनेछ। आजको यो भिडियो कस्तो लाग्यो? राम्रो लागेको छ भने लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। हवस् त, धन्यवाद।
1: डायबिटिजको लागि खाना भनेको फर्स्ट मेडिसिन, त्यसपछि आउँछ एक्सर्साइज र औषधिहरू। मैले खाना नै औषधि त भने होइन, तर यो भन्नुको मतलब चाहिँ औषधि नै छोडेर खानालाई मात्र फोकस गर्ने भनेको होइन। सक्सेस स्टोरी चाहिँ धेरै जस्तो कतिखेर आउँछ धेरै यो डायबिटिजको केसमा भन्दा, यदि हामी डाक्टर्स, एन्डोक्राइनोलोजिस्ट र एउटा पोषणविद, न्युट्रिसनिस्ट चाहिँ सँगै काम गरिरहेछौँ, यताबाट खानपिन मिल्छ, यताबाट औषधिको डोजहरू मिलाउँदै जाने हो भने चाहिँ हजुरको सुगरको लेभल कन्ट्रोल मात्रै होइन, बिस्तारै मेडिसिनको नम्बर पनि कन्ट्रोल हुँदै जान्छ। सुगर बढी भएको खितर डायबिटिजको कुरा गर्दाखेरि हजुरको सबसे इम्पोर्टेन्ट कुराहरू भनेको टिन्टा। टिन्टामा पहिलोमा आउँदाखेरि के आउँछ भन्दाखेरि हजुरको खानपिन, त्यसपछि आउँछ व्यायाम, त्यसपछि आउँछ औषधि। तर हाम्रो बानी के छ भन्दाखेरि हजुरको एकदमै सजिलो, औषधि खानलाई त सजिलो छ, खानपान मिलाउनु पऱ्यो, अलिकति गाह्रो भएको छ होइन। सो हजुरको तर डक्टर्सहरूले पनि यदि हजुर बोर्डर लाइन डायबिटिज, मेरो सुगर चाहिँ अलिकति बढ्दैछ, डायबिटिजतिर लम्किरहेको छ भने चाहिँ डक्टर्सहरूले यदि वजन धेरै छ भने सुरुमा सजेस्ट गर्ने भनेको हजुरको वेट म्यानेजमेन्ट गर्नु, कि त अब सुगरमा खाना नहुने कुराहरू पनि लेखिदिनुहुन्छ नि त होइन। सो भनेपछि हजुरको सबसे इम्पोर्टेन्ट के रहेछ त, खाना हो क्या होइन। अब खाना मिलाउने, हजुरको व्यायाम गर्ने, किन भन्दाखेरि मैले जे खान्छु त्यो कुरालाई बडीमा त मजाले सप्लाई गर्नु पर्यो, मेरो न्युट्रियन्ट्सहरू चारैतिर पुग्नु पर्यो, त्यसको लागि व्यायाम खाना सँगसँगै लग्नुपर्छ। यसले पनि मेरो भएन, सुगर लेभल मेन्टेन भएन भने चाहिँ बल्ल औषधिको काम आउँछ क्या हजुरको। यो दुइटाले गर्न सक्यो भने रिभर्स पनि भएको छ। अब मितारामा हजुरको आजकल यङस्टर्सहरूको हाम्रो किनभने लाइफस्टाइल पहिलाभन्दा एकदमै फरक भइसक्यो, त्यसले गर्दाखेरि के भइरहेछ त भन्दा 24 वर्षको उमेरमा हजुरको डायबिटिज देखा पर्ने, ब्लड प्रेसर देखा पर्ने, किनभने मेरो फ्यामिलीमा, मेरो परिवारमा कसैलाई डायबिटिज, कोलेस्ट्रोल कि त अब कुनै हर्मोनको डिसब्यालेन्स छ भने, मेरो खानपिन मिलेको छैन भने कलिले उमेरमा, यङ उमेरमै यो रोगहरू देखा पर्ने चान्सेस एकदमै हाई हुन्छ। र हजुरको हाम्रोमा हजुरको आजकल 50 वर्ष माथि भन्दा पनि एकदमै यङस्टर्सहरू यो समस्या, सुगरकै समस्या लिएर पनि आउनु भएको छ कि। अब उहाँहरूको केसमा मजाले खानपिन र एक्सर्साइजबाट बोर्डरलाइन डायबिटिजबाट उहाँहरू नर्मल पनि हुनुभएको छ होइन। अब किन भन्दाखेरि मान्छेहरू थाकेर खानातिर आउने भनेको चाहिँ अब औषधि सुरु गरेको 10 वर्ष भइसक्यो, बडी मात्रै गएको छ डोज, घटेकै होइन, अब चाहिँ यसले चाहिँ कन्ट्रोल गर्ला कि, यसले चाहिँ सुगर डाउन गर्ला कि भन्ने आश हुन्छ, आशै आशमा हजुरको औषधिको डोज मात्रै बढ्छ होइन। तर जब हामी औषधि सँगसँगै औषधि खाइरहेछौँ भने, सँगसँगै खाना मिलाउन थाल्यौँ भने चाहिँ हजुरको त्यो औषधिको डोज चाहिँ घट्दै जान्छ ल। र रोग धेरै पुरानो छैन भने, भर्खरै भर्खरै देखा परेको छ, भर्खर भर्खर औषधि सुरु गरेका छौँ भने, औषधिबाट हामी रिभर्स पनि जान सक्छौँ। यो डायबिटिज एक्चुअलमा हजुरको रिभर्सल पनि छ, यदि समयमै हामीले खानपिनमा ध्यान दियौँ भने डायबिटिजबाट हामी औषधि मुक्त पनि हुन सक्छौँ कि। खानालाई नै औषधिको रूपमा हेर्नु पर्यो नि त सुरुमा त होइन। अब हजुरको हाम्रैमा सक्सेस स्टोरी यति धेरै, मितारामा इन्सुलिन र औषधि ट्याब्लेट दुवै लिने बिरामीले इन्सुलिन छोडेर ट्याब्लेटमा झर्नु भएको छ, ट्याब्लेट लिने बिरामीले विदाउट ट्याब्लेट है अब खानै नपर्ने, अलार्म लगाई लगाई औषधि खानुपर्ने टाइम पनि गएको छ क्या। सो भनेपछि खाना सिम्पल लागे पनि डायबिटिजको लागि खाना भनेको फर्स्ट मेडिसिन, त्यसपछि आउँछ एक्सर्साइज र औषधिहरू। अर्को एकदमै इम्पोर्टेन्ट कुरा भनेको सुगर भनेको हजुरको ब्लडको सुगर लेभल मात्रै बढ्ने होइन, त्यसले बिस्तारै त्यसलाई हामीले कन्ट्रोल गरेनौँ, औषधि खाइ त रहेछौँ, अरू खानपिन मेरोमा छुट्छ, त्यस्तो हुन थाल्यो भने बिस्तारै किडनी हान्ने होइन, हजुरको खुट्टाहरूलाई अफेक्ट गर्ने, किनभने नर्भ्सहरू नसाहरूलाई हान्न थाल्छ, आँखालाई हान्न थाल्छ, यस्तो समस्याहरू देखा परेको छ कि छैन उहाँहरूलाई। मैले अब सुगरमा मात्रै नभएर नसाको हेल्थलाई होस् कि होइन, आँखाको हेल्थलाई यसलाई फोकस गर्नुपर्छ कि पर्दैन, सुरुमा त्यो हेरिन्छ, त्यसपछि अब खानपिन मिलाउँदै जानुपर्छ होइन, उहाँको हजुरको कार्बोहाइड्रेट लेभलदेखि लिएर विभिन्न भिटामिन्स मिनरल्सहरूलाई फोकस गरेर डायट बनाउनु भन्दा अगाडि चाहिँ स्वाट्ट सुगर घट्ने छ कि छैन, कतिजनाकोमा हजुरको यो केस पनि हुन्छ होइन। यो सबै कुराको असेसमेन्ट गरेर चाहिँ हजुरको उहाँको दिनदिनैको खानालाई मनिटर गर्दै, हप्तामा एकचोटि ब्लड सुगर लेभल हामी मनिटर गर्दै गर्दै एक महिनामा चाहिँ फाइनल रिजल्ट हेरेर डक्टरसँगै मिलेर हामी डक्टर्सहरूसँग पनि काम गर्छौँ। सो सँगसँगै हाम्रो पोषणविद र डक्टर्सहरूले चाहिँ सुगर लेभल मनिटर गर्दै के गर्ने गरेछौँ भन्दाखेरि डोज घटाउन मिल्छ भन्ने, किन भन्दाखेरि कहिलेकाहीँ हामी 1000 खाइरहेछौँ, धेरै वर्ष भइसक्यो, दिनको दुईचोटि खाइरहेछौँ भने एकचोटिमा झर्नु पनि त हजुरको एकदमै ठुलो सक्सेस हो नि त होइन। किन भन्दाखेरि औषधि घटाउने प्रोसेस पनि स्टेप वाइज हुन्छ, भनेपछि हजुरको हाम्रोमा आएर हजुरहरूलाई औषधिको डोज घटाउन मन छ, औषधि घटाउन मन छ, भर्खर भर्खर देखा परेको छ भने, औषधि घटाउन मन छ भने, हाम्रोमा डायट प्लान हजुरको खानाले नै सुगरलाई कन्ट्रोल गर्ने गरिन्छ। मैले खाना नै औषधि त भने होइन, तर यो भन्नुको मतलब चाहिँ औषधि नै छोडेर खानालाई मात्र फोकस गर्ने भनेको होइन। हामी औषधि खाइरहेको छौँ भने त्यसलाई निरन्तरता दिने, तर खाना सँगसँगै यदि हामीले पहिलेदेखि आफ्नो लाइफस्टाइललाई परिवर्तन गरेको छैनौँ, अनहेल्दी नै छ भने चाहिँ सर्वप्रथम हामीले खानालाई फोकस गरेर एउटा त हेल्दी लाइफस्टाइल डायबिटिजलाई हुने गरी एउटा त खानपिन परिवर्तन गर्नु पर्यो होइन। अब हजुरको मेन टार्गेट भनेको औषधि खाइरहेको छौँ भने एउटा त डोज कम गर्न पाए हुन्थ्यो, नम्बर कम गर्न पाए हुन्थ्यो होइन। त्यही भएर हजुरको चाहिँ खानपिन त मिलाउनै पर्यो। त्यही भएर हजुरको एन्टरप्रेनोलोजिस्टहरूकोमा होइन सक्सेस स्टोरी चाहिँ धेरै जस्तो कतिखेर आउँछ धेरै यो डायबिटिजको केसमा भन्दा, यदि हामी डक्टर्स एन्डोक्राइनोलोजिस्ट र एउटा पोषणविद न्युट्रिसनिस्ट चाहिँ सँगै काम गरिरहेछौँ, यताबाट खानपिन मिल्छ, यताबाट औषधिको डोजहरू मिलाउँदै जाने हो भने चाहिँ हजुरको सुगरको लेभल कन्ट्रोल मात्रै होइन, बिस्तारै मेडिसिनको नम्बर पनि कन्ट्रोल हुँदै जान्छ।

0: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98563 2128 98462614726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
7: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
8: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
9: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
9: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष प्रेस छ, फोन 98560956996 र 97051956996।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि।
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
11: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
12: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
5: हरेक खरिदमा शीर्षट उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
12: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस,
5: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
12: टिभीएस दुलेगौडा,
5: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टिभीएस सोरुम दुलेगौडा। प्रोपाइटर बसन्त लालचन्द 9856309982 र 9705620209।
13: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
15: ढोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
17: नमस्कार, बिहान 7 बजेको ढोरबराई हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ। म इरफान दिन मिया, अब सुन्नुहोस् आजका समाचारहरू। राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टीले उम्मेद्वार छनौटलाई वैज्ञानिक वस्तुपरक पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित यो रूपरेखा ल्याइएको हो। पार्टीले सार्वजनिक गरेको रूपरेखा अनुसार उम्मेद्वार छनौटका लागि 4 मुख्य आधारहरू तय गरिएको छन्, जसमा लिडरशिप एकाडेमीको प्रशिक्षणलाई 25%, पोलिटिकल प्रोक्सिमिटी अर्थात राजनीतिक निकटता र पुष्टिभूमिलाई 25%, समावेशिता र 10% पार्टी सदस्यताहरूको मतदान आधारित प्रारम्भिक अनुमोदन गराउने गरी गाउँपालिका नगरपालिका र उपमहानगरपालिका मेयर उपमेयर तथा ओडा अध्यक्ष साथै महानगरपालिकाका मेयर उपमेयर ओडा अध्यक्ष वा ओडा सदस्य पदका हकमा अधिकतम 15% विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेको दुई राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अधिकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरिएको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यानपावर व्यवसायी संघको लेनदेनको आरोपमा अस्वीकृत भएको हो। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। सुनार विरूद्ध महिला हिंसा धम्की र आर्थिक अनियमितताको गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नमा उनको जवाफ समितिले निकालेको छ। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरिएको पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको सत्य तथ्य छानबिन गर्न माग गरेका छन्। उनले आरोप प्रमाणित भए प्रतिनिधि सभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्ने समेत आग्रह गरेका छन्। सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन्। आफूले कुनै गलत काम गरेको प्रमाणित भए जस्तो सुकै सजाय भोग्न तयार रहेको उनको भनाई रहेको छ। सुनारले आफूमाथि लागेको आरोपको अनुसन्धान हुनुपर्नेमा जोड़ दिँदै यसको प्रकरणमा जोड़िएको महिलामाथि भने मीडिया ट्रायल र अतिरञ्जन प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले राजनैतिक तथा सामाजिक क्षेत्रमा सक्रिय महिलाको तस्विर अडियो भिडियो र जोडेर विभिन्न टिप्पणी गर्नु अस्वीकार्य भएको उल्लेख गरेका छन्। कुनै गल्ती भएको भए आफूमाथि प्रहरी वा अदालतमाथि अनुसन्धान र कानून कार्यवाही हुनुपर्ने उनको भनाई छ। उनले सम्बन्धित महिलाको आफूलाई अन्याय भएको अवस्थामा आफू मुद्दा हाल्ने र आफ्नो जीवनबारे सचेत रहेको बताउँदै पनि उनलाई अनावश्यक रूपमा लखेटिएको दावी गरेका छन्। गृहमन्त्री सुदन गुरूङ तीन दिने भारत भ्रमण पूरा गरी हिजो स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा गृहमन्त्री गुरूङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी भएका थिए। नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरूङले भारतीय समक्षीय अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उनले बिमस्टेक मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ़दो विपद जोखिमलाई सम्बोधन गर्न बिमस्टेक क्षेत्रीय विपद पूर्व तयारी तथा प्रतिक्रिया रूपरेखा निर्माणको प्रस्ताव गरेका थिए। स्वदेश फर्कने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो गृहमन्त्री गुरूङ र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग संक्षिप्त भेटवार्ता भएको गृहमन्त्री सचिवालयले जनाएको छ। मन्त्री गुरूङ असोज 26 गते भारतको भ्रमणमा गएका थिए। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत जेक्युङ पार्कले उहाँको कार्यकक्षमा हिजो अपराह्न शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा उहाँहरू बीच आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भटेपछि बाढ़ीबाट प्रभावितलाई महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ। नेपाल वातावरण पत्रकार समूहले हिजो यहाँ आयोजना गरिएको भोटेकोशी बाढ़ी पुनस्थापनाको सवाल राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेदी र बाढ़ी पीड़ितका लागि तीन वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथै काम अघि बढ़ाइएको बताएका छन्। बाढ़ी प्रभावित रसुवा नुवाकोट गोर्खा र धादिङका 5,116 परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्नुका अघि अस्थायी आवास निर्माण गरिने बताएका छन्। सरकारले बाढ़ी पीड़ित परिवारलाई 5 महिनासम्म मासिक 15,000 दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। 4 जना भन्दा बढ़ी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि 2,000 का दरले थप रकम उपलब्ध गराइनेछ। प्रभावित परिवारलाई आगामी 3 महिनाका लागि 45,000 का दरले आर्थिक सहायता उपलब्ध गराउने प्रक्रिया पनि अघि बढ़ाइएको उनले बताएका छन्। शरद ऋतुमा 31 हिमाल अरोहणका लागि 1,098 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल अरोहणका लागि 130 टोलीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 41 हिमाल अरोहणका लागि 833 पुरूष र 265 महिलाले अरोहण अनुमति लिएको जानकारी दिनुभयो। अनुमति प्रदान गरे बापत विभागले अरोहीबाट 28,24,14,056 रोयल्टी संकलन गरिएको छ। अरोहण अनुमति प्रदान गरिएका हिमालय मध्ये सबैभन्दा धेरै मनासलु रहेको छ। मनासलु अरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। विभागले उक्त हिमाल अरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट 18,54,959 अमेरिकी डलर अर्थात रु 28,24,14,056 नेपाली रोयल्टी संकलन गरिएको छ। बडा दशैंको पाँचौ दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाउँदैछ। दुर्गा भगवानीको 9 रूप मध्ये 5 रूप स्कन्द माता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। त्यस्तै छैठौ दिन कात्यानी, सातौ दिन कालरात्री, आठौ दिन महागौरी र नवौ दिन सिद्धदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहेको छ। नवरात्र भर दुर्गा सप्तशती चण्डी श्रीमदेवी भागवत र अन्य देवी स्तोत्र र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभर विभिन्न शक्तिपाठहरू पीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइचो लाग्ने गरेको छ। काठमाडौँ उपत्यका गुहेश्वरी मैती देवी, दक्षिण काली कालिका स्थान, शोभा भगवती र विजेश्वरी, नक्साल भगवती, भाद्रकाली र इन्द्रणी सहितका देवी दुर्गाका शक्ति पीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड़ लागेको छ। उपत्यका बाहिर सुनसरीको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभाडा, गोर्खाको मनकामना, सप्तरीको छिन्नमास्ता र पोखराको बिन्दवासिनी सहितका मन्दिरमा भक्तानुजनहरूको घुइँचो लाग्ने गरेको छ। फ्लाइ दुबईले यही असोज 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँहरूको पर्यटन व्यवसाय ढुक्क रहेको पाइएको छ। शुरूमा 6 महिनाको लागि टिकट बुकिङ खुल्ला गरेको फ्लाइ दुबईले सन् 2027 अक्टोबर 30 सम्मलाई बुकिङ खुल्ला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप व्यवस्था तुल्याएको हो। फ्लाइ समेत ट्राभल्सका संचालन पोम नारायण श्रेष्ठले दुबई पोखरा दुबई उडान शुरूआतमै उत्साहजनक रहेपछि फ्लाइ दुबईले बुकिङ अवधि बढ़ाएको बताउनुभयो। चाडबाड़को समय भएकोले दुबईबाट पोखरा आउने यात्रुले तुलनामा पोखराबाट दुबई जाने संख्या केही कम रहेको छ। चाडबाड़पछि पोखराबाट दुबई जाने यात्रुले संख्या बढ़ने पर्यटन व्यवसायी श्रेष्ठले बताउनु भएको छ। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष समेत रहनुभएका उहाँले फ्लाइ दुबईको उडानलाई सफल बनाउनु सबै पक्षको सहयोग र सहकार्यको खाँचो रहेको बताउनु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले असोज 7 गते यता प्रतिकूल मौसमका कारण फ्लाइ दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताउनु भएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिकाले दर्ता भएर सञ्चालनमा रहेको टेम्पो, अटो रिक्सा तथा इलेक्ट्रिक रिक्साको भाड़ा दर निर्धारण गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको भाड़ा दर अनुसार पक्की सड़कमा पहिलो तीन किलोमिटरसम्म प्रति यात्रु 30 रूपियाँ र 3 किलोमिटर भन्दा बढ़ी दूरीमा थप प्रति किलोमिटर 10 रूपया भाड़ा लिन पाइनेछ। यस्तै कच्ची सड़कमा पहिलो 3 किलोमिटर सम्म प्रति यात्रु 35 रूपया र 3 किलोमिटर भन्दा बढ़ी दूरीमा थप प्रति किलोमिटर 15 रूपया दरले भाड़ा लिन पाउने व्यवस्था गरिएको छ। यसअघि नगरपालिकाले दर्ता नगरी सञ्चालन भइरहेका टेम्पो अटो रिक्सा तथा इलेक्ट्रिक रिक्साका तत्काल सञ्चालनमा रोक्न निर्देशन दिएको थियो। शुक्ला गण्डकी नगरपालिकामा 40 टेम्पो अटो रिक्सा तथा इलेक्ट्रिक रिक्सा दर्ता भएर सञ्चालनमा रहेको पनि दर्ता नभएका सवारी साधन समेत ठूलो संख्यामा सञ्चालन भइरहेको पाइएको नगरपालिकाले जनाएको छ। सवारी चालकले मन लाग्दो भाड़ा लिने गरेको गुनासो बढ़ेपछि नगरपालिकाले भाड़ा दर निर्धारण गर्नुका साथै यस्तो सवारी साधन सञ्चालनलाई व्यवस्थित गर्न पहिलो पहल थालेको हो। हस्तैनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबराही हाइलाइट सकिएको छ। अहिले ठिक 10 बजे हामी पुनः उपस्थित हुने नै छौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट म इरफान दिन मिया विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ बिहानी।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
19: एक सय 103.8 अन्तर्मनको आवाज।

0: 103 थोप्लो 8 अन्तर्मन को आवाज
1: सुन शुद्धता को प्रतीक तपाईको मेहनत को कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेकौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
1: मोबाइल 9898535537।
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
3: ए हो र ल त ल
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9850621692।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू
7: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
6: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
7: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
6: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0165877 78 582779582780।
8: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
9: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
10: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
9: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731।
11: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
12: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
11: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
12: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
11: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएसको सफल उपचार
12: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
11: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
13: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: हार्दिक निमन्त्रणा।
3: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चबली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
2: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
3: पूजा आराधना समय बिहान 11 बजे,
2: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
3: विस्तृत जानकारीका लागि सम्पर्क 98463873 र 98469975।
4: एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान।
5: मोबाइल किन्नु छ, मर्मत गर्नु परेको छ वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ, अब टाढा जानै पर्दैन, आउनुहोस् फोन बजार।
4: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एकपटक आउनुहोस्, तपाईँले अनुभव गर्नुहुनेछ अन्तभन्दा सस्तो मूल्य र गुणस्तरीय सेवा।
5: यहाँ सामसुङ, होनर, रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मर्मत गरिन्छ। साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ।
4: मोबाइल, स्मार्ट वाच, चस्मा, लाइट, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज, साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्।
5: दुलेगौडा सिद्धार्थ बैंक र फेमिली मेडिकलको बीचमा प्रोपाइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ,
4: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनुहोला।
5: थप जानकारीका लागि सम्पर्क 98461596।
6: हेलो बा,
7: कति बन्यो घर? अनि ढलान भयो त?
8: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
7: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।

0: सम्पर्क 9815506633 र 9746680681।
1: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
2: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
1: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
3: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ेमा शाखा पसल दुरेगौड़ा भित्री बजार सांगीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, लेट्स डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9417000787।
9: बड़ा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
10: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
9: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
10: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा।
9: प्रथम पुरस्कार ₹50,000,
10: द्वितीय पुरस्कार ₹30,000,
9: तृतीय पुरस्कार ₹15,000,
10: सान्त्वना पुरस्कार ₹10,000,
9: साथमा सिल मेडल र प्रमाण पत्र।
10: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
9: टिम दर्ता शुल्क ₹5,000।
10: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म।
9: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि।
10: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845957551, 9261852827 र 9065686659।

0: 103.8
1: अन्तर्मन को आवाज
2: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ होइन किले मोनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा
6: यही असोज 31 गते शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
6: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
6: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
7: दैनिक उपलब्ध सेवा तर्फ
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
5: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
8: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0-65414-377, मोबाइल 9855344343।

0: 103.8 अन्तर्मन को आवाज।
1: यो चाड पर्व टीवीएस को साथमा भाग्य को चाबी तपाईको हातमा।
2: हरेक खरीदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
1: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
2: फटाफट फाइनेन्स सुविधा, नागरी तार लाइसेन्स भए पुग्छ।
1: टीभीएस दुधे गाउँदा
2: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा, प्रोपाइटर बसन्त लालचन्द, 9855309982 र 9705620209।
3: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँडा।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: दस लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
7: होइन हौ, कसरी पर्यो?
6: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
7: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार मार्फत सिधै 10 लाखसम्म स्योर सट क्यास उपहार। फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्न पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
6: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
7: शर्तहरू लागू हुनेछन्।
8: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0665902969 र 9855061909।
7: हिरो सिजी मोटर्स।
1: यो चाड पर्व टीभीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
2: हरेक खरीदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
1: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
2: फटाफट फाइनेन्स सुविधा, नागरी तार लाइसेन्स भए पुग्छ।
1: टीभीएस दुधे गाउँदा
2: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा, प्रोपाइटर बसन्त लालचन्द, 9855309982 र 9705620209।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: कहिले ढरियाको सुस्केर बस्न, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा।
11: कार्यक्रम लोक भाका
10: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक ज्ञान लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनका बा साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा र बिहिबारको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ पुराना पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ र दशैं पनि नजिकिँदैछ। सम्पूर्णलाई चाहिँ दशैंको धेरै धेरै शुभकामना छ। कति चाहिँ आफ्नो काम कार्यमा व्यस्त हुनुहुन्छ होला, कतिलाई चाहिँ दशैं लागिसकेको छ होला, गाउँघरतिर चाहिँ एकदमै बाटोहरू सफा गर्ने, घर लिपपोत गर्ने यस्तै चलन चलिआएको छ है। एकदम रमाइलो हुन्छ गाउँघरतिर चाहिँ र आज चाहिँ दशैंको भाका पुरानो पुरानो दशैंको भाकालाई पनि कार्यक्रममा स्थान दिनेछु। अन्तिमसम्म चाहिँ सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा चाहिँ राख्दैछु दशैं तिहारमा बोलको भाका जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि नन्दु परियारको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला।

हजुर, निकै नै रमाइलो दशैं फाका रहेको थियो। दशैं तिहारमा बोलको फाका जसमा आवाज रहेको थियो शान्तिश्री परियार अनि नन्दु परियारको। निकै नै रमाइलो दशैं फाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरूलाई चाहिँ भाका मन पर्यो होला, पुरानो भाका रहेको छ। सम्पूर्णले चाहिँ यसरी नै रमाइलो गरेर दशैं मनाउनु होला भन्न चाहन्छु। र फेरि पनि ढिला नगरीकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। क्षितिज पारी बोलको लोकधोरी भाका रहेको छ जसमा आवाज रहेको छ रामजी खाँड अनि टिका पुनको। यो भाका सँगसँगै चाहिँ हामी पहिलो छोटो व्यावसायिक विश्राममा जानेछौ। विश्राम लगत्तै उपस्थित हुने नै छौ, सुन्दै गर्नुहोला।

0: हेर्नुहोस् मुखियाबा, ऊ चाहिँ एउटा दलितको छोरी हो।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाला ही 103.8 मेगाहर्ज।
2: एपी स्टोर दुलेगौड़ा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0625414321,
3: मोबाइल 9865678634 र 9701107090।
4: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
5: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
4: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
5: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
4: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
8: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
9: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
8: दीक्षा ब्युटी पार्लर रे?
9: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
8: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
9: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
8: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
9: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
8: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
9: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
8: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
9: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौड़ा पोलिक्लिनिकमा यही असोज 31 गते शनिवार
10: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
12: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क धुलेगौडा पोली क्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
15: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
17: हजुर, केही सिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पार्टी एप मार्फत पनि हामीलाई के साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको साथै दिन फरक पार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिएका छौं। साथै दशैं पनि नजिकिँदैछ, सम्पूर्णलाई दशैंको धेरै धेरै शुभकामना छ र गाउँघरतिर चाहिँ दशैं शुरू पनि भइसकेको छ होला होइन। कतिजना चाहिँ आफ्नो कामकाजमा व्यस्त हुनुहुन्छ होला र व्यस्त हुँदाहुँदै पनि हामीलाई सुनेर पनि साथ दिनुभएको छ होला, सधैँ सुनेर माया गरेर साथ दिँदै गर्नुहोला भन्न चाहन्छु। आज चाहिँ पुराना लोकगीत सँगसँगै लोकभाका सँगसँगै चाहिँ दशैंको भाकाहरूलाई पनि कार्यक्रममा स्थान दिनेछु। अन्तिम सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन चाहिँ अर्को दशैं भाकालाई नै कार्यक्रममा स्थान दिँदैछु। सुनको जल बबुलको भाका जसमा आवाज रहेको छ विष्णु खत्री अनि बिमा कुमारी दुराको, अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला।

हजुर सुनको जलप तिहारसम्म भए नि आउहरू चाहिँदैन साउको तलप बोलको निकै नै मार्मिक दशैं भागा रहेको थियो जसमा आवाज रहेको थियो विष्णु खत्री अनि भीमा कुमारी दुराको आफ्नो परदेशी भन्दा चाहिँ तलब चाहिँ प्यारो होइन भन्ने सन्देश दिएको निकै नै रमाइलो भाका चाहिँ रहेको थियो। कार्यक्रममा स्थान दिइसकेको छु, फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। रुमाल हल्लाई हल्लाई बोलको भाका रहेको छ जसमा आवाज रहेको छ विष्णु आजी अनि कुलेन्द्र विकको। भाका सँगसँगै हामी दोस्रो व्यावसायिक विश्राममा जानेछौ, सुन्दै गर्नुहोला।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली सहित नेपाल सम्मत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसाय संघ परिवार।

0: दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
5: यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
6: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: उपचार हुने रोगहरू
6: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
7: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
6: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
7: दिसा पिसाब एवं पेटको समस्या,
6: तौल घटबड हुने वा थाइराइडको समस्या,
7: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
6: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ल गण्डकी 4, दुलेगौडा तनहु।
6: फोन नम्बर 0564142333 र 9678187।

0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
2: कौरव पाण्डवको बीचमा त्यत्र सबै जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: 103 थुप्रो आठ अंतर्मन को
1: बरेली संगीत कुंज प्रस्तुत
2: हजुर केही दिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तोता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiothorbarahi.com एनपी लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले त्यो पुराना लोक फाका साथसाथै दशैंको भागलाई पनि कार्यक्रममा स्थान दियौं र अब पनि हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै अन्तिममा चाहिँ नमुछेयामा दहीमा टीका बोलको भाकालाई कार्यक्रम स्थान दिँदैछु जसमा आवाज रहेको छ नारायण राई माझी अनि रचना रिमालको यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता सृष्टि विदा हुन्छु तपाईँहरू भने रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
2: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
2: त्यसो भए कहाँ जाने त कान्छा?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
2: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98551445 र 98551445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
8: स्टुडियो
9: अहिले बिहानको 9 बज्यो।
10: टाइम चेक को साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गरगहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: दशैं मनाउन काठमाडौँ छाड्नेहरू बढ्दै, घटस्थापना यता 2.5 लाख बाहिरिए। भारतबाट गड्डा चौकी नाका हुँदै फर्किनेको स्वास्थ्य परीक्षण अनिवार्य।
0: जाजरकोटको जुनी चाँदीमा जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु। मुगलिन नारायणगढ सड़क खण्डमा बस्ने ट्रकलाई ठक्कर दिँदा 8 जना घाइते।
1: नवलपरास स्थित कालीगण्डकी बाढ़ीले क्षति पुर्याएको पक्की पुल सञ्चालनमा घिरिङ र डेढ़ गाउँ बीचको सम्पर्क जोड़ियो।
0: इरानले निगरानी बढ़ाएपछि होर्मुज जलमार्गमा तनाव सर्कियो। विश्व ऊर्जा आपूर्ति र तेलको मूल्यमा थप दबाव पर्ने अनुमान।
1: र युरोपेली च्याम्पियन्स लीग फुटबलमा रियल मड्रिड र पीएससी विजयी, म्यान्चेस्टर सिटी स्तब्ध।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बड़ा दशैं अन्तर्गत नवरात्रको 5औं दिन आज दशैं घर वा पूजा कोठामा नव दुर्गा मध्येकी 5औं स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको 5औं दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्छ।
1: दशैं मनाउन काठमाडौँ उपत्यका छाड्नेको संख्या बढ़दै गएको छ। उपत्यकाबाट बाहिरिने मुख्य सहितका नाकाहरूमा सवारी साधनको चाप अत्यधिक छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार घटस्थापनादेखि हिजोसम्म 2,68,274 जना उपत्यकाबाट बाहिरिएका छन्। ट्राफिक प्रहरीले घटस्थापनाको दिन यही असोज 25 गतेदेखि उपत्यका छाड्नेको रेकर्ड राख्न थालेको छ। तथ्याङ्क अनुसार असोज 25मा 52,827, असोज 26मा 56,809, असोज 27मा 78,138 र हिजो असोज 28मा 80,500 जनाले काठमाडौँ छाडेका छन्। निजी, सार्वजनिक तथा मालवाहक गरी 25 असोजदेखि हिजोसम्म 32,529 यातायातका सवारी साधन बाहिरिएका छन्। ट्राफिक प्रहरीले यसपालि दशैंमा 10 लाख मानिसले उपत्यका छोड्ने अनुमान गरेको छ। गत वर्ष 12,50,000 व्यक्ति उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीको तथ्याङ्क छ। यस वर्ष भोटेको श्री बालीले निम्त्याएको क्षति र सड़क सञ्जालमा भइरहेको समस्याका कारण तुलनात्मक रूपमा उपत्यका छोड्नेको संख्या कम हुने अनुमान छ। भोटेको श्री बालीबाट पीड़ित आफन्त र घरबार गुमाएर पीड़ामा छन्।
0: कञ्चनपुरको गड्डा चौकी नाकामा दशैं तिहार मनाउन भारतबाट फर्किने यात्रुको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। चाडपर्वका बेला सीमानाकामा यात्रुको चाप हुने भएकाले विभिन्न संक्रामक रोग भित्रिन नदिन सीमानाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआईभी, कोविड, डेंगू र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण भइरहेको हो। भारतबाट फर्किने नागरिकमा हुन सक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको संक्रमण फैलिन नदिन सीमानाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिनुभयो। संक्रमणदेखि अस्पतालमा ल्याएर निशुल्क उपचार गर्ने गरिएको उहाँले बताउनुभयो। टाढाको मानिसका लागि सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरेर उपचारको व्यवस्था मिलाउने गरिएको छ। नाकामा आउने यात्रुमध्ये भारतमा मलेरिया, डेंगी लगायतका संक्रामक रोग बढ़ी फैलिएको क्षेत्रबाट आएका यात्रु र ज्वरो आएका यात्रुको परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। असोजमा मात्रै गड्डा चौकी नाकामा 4,700 को स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणमा अहिलेसम्म 2 जनामा टीबी पोजिटिभ बाहेक अन्यमा संक्रमण देखिएको छैन। प्रहरीको तथ्याङ्क अनुसार अहिले गड्डा चौकी नाका भएर दैनिक 2,000 मानिस नेपाल फर्किरहेका छन्।
1: जाजरकोटको जुनी चाँदे गाउँपालिका 2 गैरी गुवामा गैराती जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। दुर्घटनामा चालक जुनी चाँदे गाउँपालिका 9 कल्ली स्याला बस्ने 20 वर्षीय सन्तबहादुर बस्नेत र जुनी चाँदे गाउँपालिका 3 स्यालाकी 30 वर्षीय श्रीमती युवती विपन्ना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा जुनी चाँदे गाउँपालिका तीन स्याला बस्ने 30 वर्षीय दिलबहादुर भण्डारी, उनका 4 वर्षीय छोरा सुशील भण्डारी र 50 वर्षीय शीतला टमाटा घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। राति 2 बजे सुर्खेतबाट जुनी चाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001/12/43 नम्बरको जीप अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैबीच आज बिहान चितुवनको भरतपुर महानगरपालिका 29 खहरेस्थित मुगली नारायणगढ़ सड़क खण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा 8 जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान करिब 4 बजे काठमाण्डुबाट नेपालगंजतर्फ जाँदै गरेको N6KH1890 नम्बरको बसले सड़क छेउमा रोकिराखेको L2KH5276 नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। दुर्घटनामा ट्रक चालक र बसमा सवार गरी 8 जना घाइते भएका छन्। घाइतेहरूलाई भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।
0: काली गण्डकी नदीमा आएको बाढ़ीले पौंच सड़क बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल 18 दिनपछि सञ्चालनमा आएको छ। तनहुँको घिरिङ नगर गाउँपालिका र नवलपुरको बौद्धि काली गाउँपालिकाको डेढगाउँ जोड्ने काली गण्डकी नदीको पक्की पुलको दुवैतर्फको पौंच सड़क यही असोज 11 गतेको बाढ़ीले बगाएको थियो। नवलपुरतर्फको अस्थायी पहुँच सड़क गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सड़क भने हिजो सम्पन्न भएको हो। दुवैतर्फको पहुँच सड़क निर्माण भएपछि काली गण्डकी पुलबाट हिजोदेखि नै सवारी साधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष ओमबहादुर थापाले जानकारी दिनुभयो। पुल पुनः सञ्चालनमा आएसँगै घिरिङबाट काली गण्डकी करिडोर हुँदै नवलपुर पाल्पा स्याङ्जा चितवन लगायत स्थानमा अझ सहज हुनका साथै स्थानीय नागरिक यात्रु तथा मालसामान ढुवानीमा पनि राहत भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन घरको।
6: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
7: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
6: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
7: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित हुनुभएको छ। निर्वाचन समितिका अनुसार स्नेही 4821 मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धीहरू मानबहादुर नेपालीले 1121 मत र नरेन्द्र पासवानले 796 मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणना खुल्लातर्फ गण्डकी प्रदेशका महामन्त्री किरण बाबु श्रेष्ठले अग्रता लिइरहनु भएको छ। 1986 मतगणना हुँदा गण्डकी प्रदेश खुल्लातर्फ किरण बाबु श्रेष्ठले 772 मत प्राप्त गर्नुभएको छ। प्रतिस्पर्धी विष्णु पौडेलले 701 मत पाउनु भएको छ। यस्तै 35 वर्ष मुनिका युवा खुल्लातर्फ सुभाष पौडेल फराकिलो मतले अगाडि हुनुहुन्छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्ग होर्मुजमा इरान र अमेरिका बीच नियन्त्रणको संघर्ष चर्किएको छ। इरानले जलमार्गमा निगरानी बढ़ाउन नयाँ सैन्य इकाई परिचालन गरेको जनाएको छ। पछिल्लो समय जहाजमाथि आक्रमण बढ़ेपछि विश्व बजारमा तेल आपूर्ति समेत प्रभावित भएको छ। इरानी नौसेनाका अनुसार होर्मुज जलमार्गबाट पूर्वतर्फ ओमानको खाड़ी र अरब सागरसम्म सैन्य निगरानी विस्तार गरिएको छ। जहाजहरूलाई आफ्नो ट्रान्सपोन्डर बन्द नगर्न र सुरक्षित आवागमनका लागि इरानी सेनासँग समन्वय गर्न पनि उसले आग्रह गरेको छ। समुद्री सुरक्षा निकायका अनुसार अक्टोबर 6-14 उक्त क्षेत्रमा 15 आक्रमणका घटना अभिलेख गरिएका छन्। पछिल्ला चार दिनमा मात्रै 11 घटना भएका छन्। यसअघि सेप्टेम्बरको अन्तिम साता र अक्टोबरको पहिलो साता पनि तेल ट्याङ्करहरू निशानामा परेका थिए। आक्रमण बढ़ेसँगै अक्टोबर 11 हर्मुज हुँदै ढुवानी भएको तेल घटेर 29 लाख ब्यारेलमा सीमित भएको छ। अक्टोबर 8 भने 2.8 करोड़ ब्यारेल तेल पार भएको थियो। यसबीच अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल $106 भन्दा माथि पुगेको छ। अमेरिकाले जलमार्गमा आफ्नो र क्षेत्रीय साझेदारहरूको नियन्त्रण रहेको दावी गरेको छ तर इरानले अमेरिकी सहयोगमा सञ्चालन भइरहेको तेल ढुवानी प्रणालीलाई निशाना बनाउने चेतावनी दिएको छ। तनाव लम्बिए विश्व ऊर्जा आपूर्ति र तेलको मूल्यमा थप दबाव पर्न सक्ने आकलन गरिएको अल जजिराले जनाएको छ।
1: अब खेल समाचार। युरोपेली च्याम्पियन्स लीग फुटबलमा रियल मड्रिडले एएस रोमालाई 4-3 गोलले पराजित गरेको छ। गैराती रोमाको घरेलु मैदानमा भएको खेलमा मार्टिन डे रुनले 20 मिनटमा गोल गर्दै रोमालाई अग्रता दिलाए। रियलका केलेन एम्बापेले 25 मिनटमा बराबरी गोल फर्काए। दोस्रो हाफमा डेनियल मालिनले 51 र 57 मिनटमा गोल गर्दै रोमालाई 3-1 अग्रता दिलाए तर रियलले उत्कृष्ट पुनरागमन गर्यो। कार्लोस एस्पीले 83, एन्ड्रिकले 85 र एन्टोनियो रुडिगरले 90 मिनटमा गोल गरेपछि रियलले 4-3 रोमाञ्चक जित दर्ता गर्यो। अर्को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन पीएससीले म्यान्चेस्टर सिटीलाई 4-2 गोलले पराजित गरेको छ। सिटीको घरेलु मैदानमा भएको खेलमा पीएससीका डिजिरी डुएले 13 मिनटमा गोल गर्दै खाता खोले। उस्मान डेम्बेले 15 र भिटिनहाले 32 मिनटमा गोल गरेपछि पीएससी पहिलो हाफमै 3-0 अघि रह्यो। दोस्रो हाफमा सिटीका एर्निङ हलान्डले 53 मिनटमा गोल गरे। पीएससीका म्याग्नेस अक्ल्युसले 63 मिनटमा गोल थपे। हालान्डले 75 मिनटमा व्यक्तिगत दोस्रो गोल गरे पनि सिटी हारबाट जोगिन सकेन। पीएससीले 4-2 जित निकाल्यो।
0: अब मौसम। मनसून पूर्ण रूपमा बाहिरिए पनि आज देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने भएको छ। देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्दा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। पश्चिमी वायुको असरका कारण गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा थोरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। अन्य पहाड़ी र हिमाली भूभागमा साधारणदेखि आंशिक बदली हुँदा तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। हिजोदेखि यस वर्षको मनसून देशका सम्पूर्ण भूभागबाट बाहिरिसकेको छ। यही असोज 17 गतेदेखि मनसून बाहिरिन शुरू भएको। मनसून विगतको तुलनामा 12 दिन ढिलो गरी हिजोदेखि पूर्ण रूपमा बाहिरिएको हो। मनसून बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम नै रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: दशैं मनाउन काठमाडौँ छोड्नेहरू बढ्दै, घटस्थापना यता 2.5 लाख बाहिरिए। भारतबाट गड्डाचौकी नाका आउँदै फर्किनेको स्वास्थ्य परीक्षण अनिवार्य।
0: जाजरकोटको जुनी चाँदेमा जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु। मुगलिन नारायणगढ सदरमा बसले ट्रकलाई।
1: नवलपरास स्थित कालीगण्डकी बाढ़ीले क्षति पुर्याएको पक्की पुल सञ्चालनमा डेढ़ गाउँ र तनहुको घेरिङ बीचको सम्पर्क जोड़ियो।
0: इरानले निगरानी बढ़ाएपछि हुर्मुज जलमार्गमा तनाव सर्कियो। विश्व ऊर्जा आपूर्ति र तेलको मूल्यमा दबाव पर्ने अनुमान।
1: र युरोपेली च्याम्पियन्स लीग फुटबलमा रियल मेड्रिड र पीएसजी विजयी, म्यान्चेस्टर सिटी स्तब्ध।
0: थाहा समाचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको रविन्द्र विदा हुन्छ। नमस्कार।
8: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
9: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एकासी बिग्रियो।
10: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौड़ा बस्विसौनीको ठीक पारिपट्टि।
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-6609-29।
14: बड़ा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
15: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
14: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
15: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा।
14: प्रथम पुरस्कार रु 50,000,
15: द्वितीय पुरस्कार रु 30,000,
14: तृतीय पुरस्कार रु 15,000,
15: सान्तोना पुरस्कार रु 10,000,
14: साथमा सिल्ड मेडल र प्रमाण पत्र।
15: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
14: टिम दर्ता शुल्क रु 5,000।
15: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म।
14: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि।
15: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 98495-87751, 98261-52827 र 98065-86659।
16: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
17: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
16: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
18: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छोटै छ त, बन्के बच्चो पारिपति छ नि।
19: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मास्टर लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
18: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
19: ल, फोन नम्बर टिप्नुहोस् त 97155-65555 र 97155-56666।
14: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुल प्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, धुलेगौडा तनहुँ।

0: झुरले जेडो सिमिङे पाऊ मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान गा रङाकले लालौ डुटाङ मूल नारा लाच रेडियो मास्पार आदिवासी संसार अन्तर्गत मगर डुटो मास बाराङ कान निस मासा बाराङ यहाँ सविता सिजाली चेडी मगर र सहकर्मी लाफा एलिना हुन्चिन पोर मगर नाको जम्मै जम्मैको के मनिता जातले
1: झुरले जेदौ सेमिङे पाऊ मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी पहिचान म पनि बोल्छु आफ्नै मातृभाषा भन्ने मूल नारा सहितको रेडियो कार्यक्रम आदिवासी संसार अन्तर्गतको मगर भाषाको कार्यक्रममा हजुरहरूलाई स्वागत गर्दछौ। हामी प्रस्तुतद्वय म एलिना हुन्चिन पुवार मगर र सहकर्मी साथी सविता सिन्जाली छेडी मगर
0: यसै मासपार नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी खास समाचार अलि जहाँ यसै मासबार के पीआर कल्चर एन्ड फेसन हाउस दुलेगौडै प्रायोजन जात्छ अले यसै मासबार पट्ट साटौ करङयाक गोराकुङ कु बजौ सेटमिन ढुनिङ र पुन प्रसारण होच्याक नबिलाक भाङ्गा बजौ सेटमिन ढुनिङ प्रसारण छार्के जातले
1: यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकीको सहयोगमा तयार गरिएको हो भने यस कार्यक्रमलाई पीआर कल्चर एन्ड फेसन हाउस दुलेगौडाको प्रायोजन रहेको छ। यो कार्यक्रम हरेक हप्ताको बिहिबार बिहान 9 बजेको समाचार पछि र पुन प्रसारण शुक्रबार साँझ 5 बजेको समाचार पछि प्रसारण हुने गर्दछ।
0: रेडियो ध्वनि तरङ्ग मार्फत रेडियो ढोरबाराही काठभोङ 0.2 MHz रेडियो ढोरबारा यो फेसबुक पेज हाम्रो पात्र मोबाइल एप र वेबसाइट www.radiodhorbarahi.com.np लगइन जातबाट भिन्टाभरि कटकट सिकिएकले
1: हामीलाई रेडियो ध्वनि तरङ्ग मार्फत रेडियो ढोरबाराही 103.8 MHz रेडियो ढोरबाराहीको फेसबुक पेज हाम्रो पात्र मोबाइल एप र वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिबाट एकैसाथ सुन्न सक्नुहुनेछ।
0: इसेमास बारेङ मगर ढुट रोस रेवस साहित्य मगर मिगुर कुङ बारेङ र समय सान्दर्भिक कुराकानीको र प्रसारण छान्चै राचले छिनु श्रृङ्खलाङ टुन नियाको मेरमिन र चुनिस शाहको मेरमिनको मगर ढुटाङ पाहाके जुङकुर जातले चैढ्याङ मासबाराङ पहिलो सांगीतिक पाहुर स्वरूप सेहेत लिङ्गनाको श्रोता लाफाको लागि
1: यस कार्यक्रममा मगर भाषा कला संस्कृति साहित्य मगर अगुवाहरू साथै समय सान्दर्भिक सामग्रीहरू प्रसारण गर्दै आइरहेका छौ। आजको यस श्रृङ्खलामा हामीले 7 बारहरूको नाम र 12 महिनाहरूको नामलाई मगर भाषामा के भनिन्छ भनेर जानकारी दिने प्रयास गर्नेछौ। अहिले भने कार्यक्रममा पहिलो सांगीतिक कोशेली स्वरूप यो मिठो गीत तपाईँ सम्पूर्णको लागि गीतको बोल रहेको छ झुरले लाफाको स्वर मनसुदन थापा मगर र निरुश्री मगरको छ भने शब्द संगीत मनसुदन थापा मगरको

0: झोरले झोरले झोरले लाफाको सेहेत साङ्गीतिक पाहुर लुनिङ फेरकार फेरी मनिट जातले छिन्यु मासबारो विषय वस्तु अन्तर्गत साटौ आर्मिनको इडिन्चले
1: झोरले झोरले झोरले लाफाको हजुर यो मिठो गीत पछि फेरि पनि स्वागत गर्दछौ। आजको कार्यक्रमको विषय वस्तु अन्तर्गत सात बारहरूको नाम यस प्रकार रहेको छ।
0: नमयाक
1: आइतबार,
0: गयाक
1: सोमबार,
0: ढचयाक
1: मंगलबार,
0: मारयाक
1: बुधबार,
0: करङयाक
1: बिहिबार,
0: होचयाक
1: शुक्रबार,
0: झिरयाक
1: शनिबार।
0: श्रोता लाफाको इसै त छाना मगर ढुटङ सातौ आर्मिनको ढ्याङ चुनिस शाहको आर्मिनको इरिन्चले
1: श्रोतबिन यी त भए मगर भाषामा सात बारहरूको नाम भने बाह्र महिनाहरूको नाम यस प्रकार रहेको छ।
0: डाक साहाक
1: वैशाख महिना,
0: घोर साहाक
1: जेठ महिना,
0: नस साहाक
1: असार महिना,
0: मक साहाक
1: साउन महिना,
0: घै साहाक
1: भदौ महिना,
0: मार साहाक
1: असोज महिना,
0: क्वा साहाक
1: कार्तिक महिना,
0: राङ साहाक
1: मङ्सिर महिना,
0: मुङ साहाक
1: पुष महिना,
0: लाख साहाक
1: माघ महिना,
0: खुर साहाक
1: फागुन महिना,
0: भाप साहाक
1: चैत महिना।
0: श्रोता लाफाको यसै छाना चुनिस शाहको आर्मिनको अब ढ्याङ मास बारङ फिरकाट लिङ मगर चलचित्र मौ कर्म लाके आछानी।
1: श्रोता साथीहरू यी त भए बाह्र महिनाको नामहरू। अब भने पालो रहेको छ दोस्रो साङ्गीतिक कोसेली मगर चलचित्र नौकर्मबाट। गीतको बोल रहेको छ कालीपारे नानी, स्वर प्रकाश गुरुङ र कुस्मिता दर्लामी मगरको, शब्द संगीत रहेको छ चेतन रजाली मगरको।

0: हामीले सेहेज लिनु नि नाको पट्ट पट्ट श्रोता लाफाको के फेरि काटपल्ट मनिटा जातले श्रोता लाफाको चिन्यु मास बारङ टुनियाको आर्मिनको र चुनी शाहको आर्मिनको पाहाके जुङकुट जाता नाको के चिन्यु मास बार कुन चलसा कानके सल्लाह सुझाव याके माम्याक्ने है त
1: यो मिठो गीत पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्दछौ। आजको कार्यक्रममा सात बाह्र बाह्र महिनाको नाम मगर भाषामा जानकारी दिने प्रयास गर्यौं। हजुरहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव दिन नबिर्सिनु होला।
0: अब ध्याङ कानुङ ढुटो मासबारके भाकु या त समय अवधि र डुम्के नपा चाहिँ सम्मन कानु मासबारके डुस्म या त प्राविधिक लाफाके मिगिनिङ हुँदा आभार पक्र जातले यसै मगर ढुटो मासबार खासके डुस्मया त नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी के र इसै मासबारो प्रायोजक पीआर कल्चर एण्ड फेसन हाउस के ढलिङ ढलिङ धन्यवाद टकरीले।
1: अब भने हामी कार्यक्रमको अन्तिम घडीमा आइपुगेका छौ। अहिलेसम्म हामीलाई प्राविधिक रूपमा सहयोग गर्नुहुने प्राविधिक सहकर्मीलाई हार्दिक आभार। यस मगर भाषाको कार्यक्रम निर्माण गर्न सहयोग गर्नुहुने नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी परिवार र यस कार्यक्रम प्रायोजक पीआर कल्चर एण्ड फेसन हाउस दुलेगौंडालाई धेरै धेरै धन्यवाद।
0: नाको के दैनिक चस्के विभिन्न चाडबाराङ मासबाराङ बिल्के विभिन्न जात जातिको मौलिक पहिरनको आधुनिक पहिरनको सुपथ मूल्याङ दिनले नाको पनि पीआर कल्चर एण्ड फेसन हाउस दुलेगौंडाङ रानी र मन परिचय पहिरनको रोजडीमो लोनी है त
1: हजुरहरूलाई दैनिक प्रयोग गर्ने वा विभिन्न चाडपर्व समारोह कार्यक्रममा लगाउन सकिने विभिन्न जात जातिका मौलिक पहिरन साथै आधुनिक पहिरनहरू सुपथ मूल्यमा पाइने हुँदा हजुरहरू पनि पीआर कल्चर एण्ड फेसन हाउस दुलेगौंडामा आउनुहोस् र हजुरहरूलाई मन पर्ने पहिरन रोजी रोजी लिनुहोस्।
0: सही सम्मान कानको के सेमु साथ या त नाको श्रोता लाफाको के ढलिङ ढलिङ धन्यवाद। फेरकार छाता मिनम श्रृङ्खला लानकिङ कानको पक्कै टाराले होस्चिनी सम्मौ लागि इसै सेहेत लिङ इसै गिन भुरा रास्तै इसै श्रृङ्खलाङ कानको भाके छाना
1: यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अर्को साता नयाँ श्रृङ्खला लिएर हामी पक्कै पनि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि यो मिठो मगर भाषाको गीत इसै गिनभुरा छोड्दै यो श्रृङ्खलाबाट हामी बिदा हुन्छौ। म एलिना हुन्चिन पुहार मगर,
0: म सविता सिजली झेडी मगर।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: हेलो
2: बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
4: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811950630 र 9746780681।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688800।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
3: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
3: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
4: हजुर, विवाहको कपडा, स्तरीय कोट सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
5: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको।
6: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ। विश्वासिलो सुनचारी पसल खोजौला नि।
5: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
7: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807172।
9: फुलै फुलको सुन्दर संसार, हरेक खुसीलाई बनाऊ यादगार।
10: फुलै फुलको बगैँचामा मेरी माया,
9: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन,
11: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौं।
9: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
11: इभर ग्रीन फ्लावर एण्ड डेकोरेशन शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार प्रोपाइटर किरण मगर सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31
9: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुशीको सम्झना
12: सुन्नु न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
13: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
12: कहाँ
13: गण्डकी मेडिकल हल
11: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
13: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
11: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
12: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्ने बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0965903669 मोबाइल 98 40 82 69 26
14: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् हो
15: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
14: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
15: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
14: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
11: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98 560 23 420 98 0141 54 674 र 98 460 23 420

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइटेन अहिले बिहानको 10 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
2: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
3: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
5: नमस्कार, बिहान 10 बजेको ढोरबराही हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। बढ़ाया दशैं अन्तर्गत नवरात्रको पाँचौ दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा महादेवकी पाँचौ स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पश्चमी अर्थात दुर्गा पक्षको पाँचौ दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रको नवौं दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्री मध्यवयी भागवत लगायत देवी स्तोत्रात्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीका आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिवेदनदेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवौ दिनसम्म पूजा आराधना गरेका प्रसाद विजय दशमीदेखिको जाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी 15 दिनसम्म नेपालीले बड़ा दशैं पर्व मनाउँछन्। नवरात्रको पहिलो दिन असोज 25 गते दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशका 3 दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। सरकारद्वारा संचालित शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने तथा विद्यालय शिक्षा ऐनलाई व्यवहारिक समापेक्ष र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले मन्त्रालयले शिक्षा क्षेत्रका सरोकारवालाहरूसँग शिक्षा संवाद तथा कार्यशाला सञ्चालन गरेको हो। बजेट मार्फत अघि सारिएको शिक्षा क्षेत्र सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कार्यविधि निर्माण बजेट खर्चको अवस्था र शैक्षिक गुणस्तर सुधारका विषयमा कार्यशाला छलफल गरिएको थियो। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका सम्पन्न भइसकेको कार्यशाला बुधबार मध्य प्रदेशका सम्पन्न भएको हो। कार्यशाला शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको विशेष उपस्थिति थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो पालिका चुनावका लागि उम्मेद्वारी छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टीको उम्मेद्वार छनौटलाई वैज्ञानिक वस्तु पूरक परक पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित यो रूपरेखा ल्याइएको हो। पार्टीले सार्वजनिक गरेको रूपरेखा अनुसार उम्मेद्वारी छनौटका लागि चारवटा मुख्य आधारहरू तय गरिएका छन्, जसमा लिडरशिप एकाडेमीको प्रशिक्षणलाई 25% पोलिटिकल प्रोकिटिसिमी पदार्थ अर्थार्थ राजनीतिक निकटता र पृष्ठभूमिलाई 25% समावेशिता र 10% पार्टी सदस्यहरूको मतदान आधारित प्रारम्भिक मतदानलाई 40% भारङ्ग छुट्याइएको छ। त्यस्तै पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी गाउँपालिका नगरपालिका र उपमहानगरपालिका मेयर उपमेयर तथा ओडा अध्यक्ष साथै महानगरपालिकाका मेयर उपमेयर ओडा अध्यक्ष र ओडा सदस्य पदका हकमा अधिकतम 25% विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। सरकारले भोटेकोशी बाढ़ीलाई प्रभावित रसुवा नुवाकोट र धादिङको 4108 परिवारलाई प्रति परिवार 45,000 रूपियाँको दरले नगद सहायता वितरण गरेको छ। विश्व खाद्य कार्यक्रमले उपलब्ध गरिएको रकम दोहोरोपना र हुन नदिने गरी एकद्वारा प्रणाली मार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पालिका संघको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाको 5, नुवाकोटको 4 र धादिङका 2 गरी 11 पालिकामा प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको हो। तथ्याङ्क प्रमाणीकरण र हुन बाँकी रहने झण्डै 1,400 परिवारलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारले तयारी गरेको छ। सरकार प्रभावितको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारको भनाई रहेको छ। बूढ़ी गण्डकी नदीमा गत असोज 25 गते आएको बाढ़ीले प्रभावित गोर्खाको आरूघाट गाउँपालिका 3 स्थित सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन्। बाढ़ीले घरभित्र लेदो पुर्याएपछि प्रभावित स्थानीय सफा गरेर जनजीवनलाई पुनः सामान्य अवस्थामा फर्काउने प्रयास गरिरहेका छन्। यसलाई नेपाली सेनाले साथ दिएको छ। सोतीका करिब 15 घर तथा व्यापारिक संरचना बाढ़ीको चपेटामा परेका थिए। यसकारण केही परिवार घर छाडेर आफन्त कहाँ तथा सामुदायिक भवन आश्रय लिन बाध्य भएका छन्। बाढ़ीबाट सोती र मानबु जोड्ने बूढ़ी गण्डकी नदीमाथिको आरूघाट 2 र 3 जोड्ने मोटरेबल पुल समेत बगेको छ। पुल बगाउँदा स्थानीयले आवागमन प्रभावित भएको छ। मनासलु पदमार्थ जाने पदयात्री धार्चे र चुमनुर्बी क्षेत्रका स्थानीयको आवागमनमा चाडपर्वमा ठप्प भएको छ। नेपाल टेलिकमको सिम कार्ड लिन अब दूरसंचार कार्यालय धाई राख्नु नपर्ने भएको छ। सरकारले नागरिकले चाहेकै ठाउँमा सिम कार्ड पुर्याउने गरी हुलाक सिम सेवाको शुभारम्भ गरेको छ। संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हिजो मन्त्रालयबाट यस सेवाको शुरूआत गर्नुभएको हो। नयाँ सेवा अनुसार ग्राहकले टेलिकमको वेबसाइटमा गई पोस्टल सिम पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। कागजात छानबिनपछि अनलाइनबाटै सिमको 90 रूपियाँ र हुलाक डेलिभरीको 70 रूपियाँ, कुल 160 रूपियाँ भुक्तानी गर्नुपर्नेछ। भुक्तानी भएपछि नजिकैको हुलाकका कर्मचारीले सिम कार्ड घरमै पुर्याइदिनेछन्। सरकारले शहरी क्षेत्रमा भुक्तानी भएको 2 घण्टाभित्र ग्रामीण भेगमा 3 दिनभित्र सिम कार्ड पुर्याउने लक्ष्य राखेको छ। कार्यक्रमका संचार मन्त्री तिमिल सिन्हाले हुलाक लाई आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै आउँदा दिनमा अन्य प्रशासनिक सेवाबाट पनि सेवालाई पनि डिजिटल बनाइने बताउनु भएको छ। गण्डकीमा 3 मन्त्रालय 1.5 महिनादेखि रिक्त छन्। नेकपा एमाले सत्ता साझेदारी तोडेपछि रिक्त रहेका मन्त्रालयमा अझै मन्त्रीहरू नियुक्त भएका छैनन्। गण्डकीमा एमालेका 4 मन्त्री थिए। केन्द्रमा भएको नयाँ समीकरणपछि गण्डकी सरकारबाट उनीहरूले सामूहिक राजीनामा दिएका थिए। भदौ 10 गते राजीनामा दिएकामा त्यसपछि मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले मन्त्रीहरू नियुक्त गरेका छैनन्। रिक्त रहेका मन्त्रालय मध्ये नेपाल समाजवादी पार्टीका फरिन्द्र देवकोटा नयाँ मन्त्री बनेका छन्। उनलाई कांग्रेसको कोटामा रहेको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिएको छ। यो मन्त्रालय सम्हालिरहेका नन्दप्रसाद नेउपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ। उनले स्वास्थ्य मन्त्रालय समेत सम्हालिरहेका छन्। अर्थमन्त्री कांग्रेसकै जीत शेरचन, सामाजिक विकास, युवा तथा खेलकुदका रेखा गुरूङ र मन तथा वातावरण मन्त्री नम्डु गुरूङ यथावत छन्। बाँकी रहेका सबै मन्त्रालय मुख्यमन्त्री पाण्डेसँग छ। स्वास्थ्यसँगै उद्योग तथा पर्यटन र कृषि मन्त्रालयका नयाँ मन्त्री नियुक्त गर्नुपर्नेछ। तत्काल मन्त्रीहरू नियुक्त हुने सम्भावना अझै नरहेको निकटस्थ स्रोत बताउँदछ। अवैध रूपमा नदीजन्ने पदार्थ उत्खनन तथा ओसार पोसार संलग्न सवारी साधनहरूलाई निरन्तरमाली जरिवाना गराइएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ मतहत गरिएको प्रहरी चौकी सिसा घाटबाट खटिएको प्रहरी टोलीले ब्यास नगरपालिका वडा नम्बर 7 स्थित मादी नदीमा अवैध रूपमा उत्खनन तथा ओसार पोसार संलग्न चारवटा ट्याक्टरलाई निरन्तरमा लिएको थियो। निरन्तरमा लिएका ट्याक्टरहरूलाई आवश्यक कार्यवाहीका लागि ब्यास नगरपालिकाको कार्यालयमा पठाइएकोमा नगरपालिकाले बुधबार एकमुष्ट 66,000 रूपैयाँ जरिवाना गराइए छोडेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक द्रारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले दर्ता भएर सञ्चालनमा रहेका टेम्पो अटो रिक्सा तथा इलेक्ट्रिक रिक्साको भाडा दर निर्धारण गरिएको छ। नगरपालिकाले सार्वजनिक गरेको भाडा दर अनुसार पक्की सड़कमा पहिलो 3 किलोमिटरसम्म प्रति यात्रु 30 रूपैयाँ र 3 किलोमिटर भन्दा बढ़ी दूरीमा थप प्रति किलोमिटर 10 रूपैयाँ भाड़ा लिन पाइनेछ। यस्तै कच्ची सड़कमा पहिलो 3 किलोमिटरसम्म प्रति यात्रु 35 रूपैयाँ र 3 किलोमिटर भन्दा बढ़ी दूरीमा थप प्रति किलोमिटर 15 रूपैयाँको दरले भाड़ा लिन पाउने व्यवस्था गरिएको छ। यसअघि नगरपालिकाले दर्ता नगरी सञ्चालन भइरहेको टेम्पो अटो रिक्सा तथा इलेक्ट्रिक रिक्सालाई तत्काल सञ्चालनमा रोक्न निर्देशन दिएको थियो। शुक्ला गण्डकी नगरपालिकामा 40 टेम्पो अटो रिक्सा तथा इलेक्ट्रिक रिक्सा दर्ता भएर सञ्चालनमा रहेका पनि दर्ता नभएका सवारी साधन समेत ठूलो संख्यामा सञ्चालन भइरहेको पाइएको नगरपालिकाले जनाएको छ। सवारी चालकले मन लाग्दी भाड़ा लिने गरेको गुनासो बढ़ेपछि नगरपालिकाले भाड़ा दर निर्धारण गर्नुका साथै यस्ता सवारी साधनको सञ्चालनलाई व्यवस्थित गर्न पहल थालेको हो। आज गण्डकी लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यम र वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती प्रदेशका हिमाली तथा पहाड़ी एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने मौसम मुख्यतय सफा रहने महाशाखाले जनाएको छ। भोलि देशका हिमाली तथा कोशी र गण्डकी प्रदेशका पहाड़ी थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै पहाड़ी क्षेत्रमा पनि एक दुई ठाउँमा वर्षा तथा हिमपातको अनुमान छ। महाशाखाले निकालेको तीन दिने बुलेटिन अनुसार पर्सी देशका हिमाली क्षेत्र साथै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी एक दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। तराईका केही ठाउँमा बिहान पख हुस्सु लाग्ने सम्भावना छ। यस वर्षको मनसून भने हिजोदेखि पूर्ण रूपमा बाहिरिसकेको छ। मनसून बाहिरे पनि पश्चिमी तथा स्थानीय वायुको प्रभाव भने कायमै रहने अनुमान गरिएको छ। अब अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा फैलिएको भीषण डडेलोका कारण उत्पन्न तुवालो र वायु प्रदूषण दक्षिण पूर्वी एसियाली देशहरूमा गम्भीर असर परेको छ। सुमात्रा र कालिमान्तान टापुको हजारौं हेक्टर वन तथा दलदले भूमिमा हप्तौंदेखि लागिरहेको डडेलो निरन्तर बाहिरी जाँदा त्यसको प्रत्यक्ष प्रभाव छिमेकी देशहरू सिंगापुर र मलेसिया समेत देखिएको हो। खास गरी पाम आयल खेतीहरूका लागि अवैध रूपमा वन फाड्ने र आगो लगाउने मानवीय गतिविधि तथा लामो खडेरीका कारण डडेलो तीव्र रूपमा फैलिएको स्थानीय अधिकारीहरूलाई उद्धत गर्दै बीबीसीले जनाएको छ। दलदले जमीनको सतहमुनि सल्किने आगोका कारण निरन्तर प्रयास जटिल बनेको छ। इण्डोनेसियाबाट मौसमी हावाले बगाएर ल्याएको बाक्लो विषालु धुवाका कारण छिमेकी देश सिंगापुर र वायु प्रदूषण सूचांक अवस्था तहमा पुगेको छ। आकाश तुवालोले ढाकिएपछि सिंगापुर सरकारले सर्वसाधारणलाई घरभित्र रहन र बाहिर निस्किँदा उच्च स्तरीय मास्क प्रयोग गर्न स्वास्थ्य चेतावनी जारी गरेको छ। हस्त यिनै खबरहरूसँगै बिहान 10 बजेको ढोरबराई हाइलाइट सकिएको छ। दिउँसो 2 बजे ताजा समाचार सहित हामी उपस्थित हुनेछौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट म इरफान दिनमिया विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
6: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: लिए 103.8 मेगाहर्ट्ज़।
1: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
2: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
1: कहाँ?
2: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
2: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0625903969, मोबाइल 9840826926।
4: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
5: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
4: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
5: त्यसको त चिन्तै नगर्नु न दिदी,
4: डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
6: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
7: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
4: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
7: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9560131053।
10: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
11: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र।
12: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल,
11: जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
13: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
13: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856569096 र 9701956996।
14: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
15: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
14: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
15: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
14: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
13: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9846023420।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
16: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
17: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
16: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
17: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
16: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
15: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
16: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
15: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
16: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
15: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
18: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे।
15: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
19: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले सारले दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
18: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: मान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: मैडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा सधैँ छ त, बन्के बचोक पारिपट्टि छ नि।
7: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
6: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
7: ल, फोन नम्बर टिप्नुहोस् त, 9715505555 र 9715606665।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
9: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
8: हजुर, धुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क धुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0654141042, 9556231128, 9462614726।
10: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
11: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: नेपाली कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्के थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिडोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
14: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453005।
15: This is Radio Dhorbarahi 103.8 MHz.
16: 103.8 MHz present everyday 10:30 AM to 12 PM.
17: It's time for calling time.
16: Only on Radio Dhorbarahi.

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले तिमीलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज सन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodharbarahi.com.np लगइन गरेर पनि विश्वभरिक साथ सुनेर साथ दिन सक्नुहुन्छ। प्रोग्राम लिएर सदाझै आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता अनु मल्ल अनि सम्पूर्ण श्रोता साथीहरू सञ्चारमा हुनुहुन्छ होला साथमा रेडियो ट्युन अन गरेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा त छँदैछ। अबको 12 बजीको समयसम्म पनि सुनेर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षा सँगसँगै प्रोग्राम कलिङ टाइममा रहेर आज बिहिबारको एपिसोडमा हामी साथीहरूको प्रतिभालाई नै कार्यक्रममा स्थान दिन्छौं। विशेषत अब बडा दशैंको शुभकामनाबाटै शुरूआत स्वरूप एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। भर्खरै 17 घण्टा चाहिँ भएको छ रिलिज भएको त्रिसुना गुरुङको चाहिँ दशैं तिहार गीत चाहिँ रिलिज भएको छ। अहिलेको लागि यहाँ कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला है त।

हजुर, राम्ररी भन शर्मिलाइकन है, दसैँ तिहार सँग हिजो मात्र रिलिज भएको तिर्सना गुरुङको आवाजमा सजिएको यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। दसैँ सँगसँगै तिहारको भाकासम्म, तिहारको चाहिँ अब देउसी भैलोसम्म चाहिँ पुगेको थियो यो गीत चाहिँ। यहाँलाई चाहिँ कस्तो लाग्यो, पक्कै पनि मन पर्यो होला। यस्तै मिठा मिठा आधुनिक गीत सङ्गीतलाई चाहिँ हामीले कार्यक्रममा स्थान दिन्थ्यौँ भने पछिल्लो दिन यता चाहिँ मजाले दसैँको भाकाहरूलाई नै कार्यक्रममा स्थान दिइरहेको छु। 96.4 14 2 0 0 बाटो भएर सकेसम्म अब आधुनिक गीत सङ्गीतहरूलाई नै हामी कार्यक्रममा चाहिँ स्थान दिन्छौँ। 96.4 14 2 0 0 बाटो भएर आज भने हाम्रो साथीहरूले चाहिँ अब यही गर्नुपर्छ भन्ने चाहिँ छैन, आफूभित्र लुकेर रहेको कला गला सुनाउन मिल्ने जति प्रतिभाहरू चाहिँ लिएर आउन सक्नुहुन्छ 96.4 14 2 0 0 बाटो भएर है। अनि टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ। अनि प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता पनि जनाउँदै गर्नुहोला, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आभूषण संसार पसल दुलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार, निरन्तर रूपमा सेवा दिँदै आए सँगसँगै अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि सारफेर गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार अनि प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ योर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जातजातिका ड्रेस अनि त्यस्तै गरी परम्परागत जातीय गरगनाहरू चाहिएमा पनि गएर सेवा सुविधा चाहिँ यहाँले लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि चाहिँ अब दसैँ आयो है नि त, अब यो गीतले पनि दसैँ आयो नै भनिरहेको छ। सो तपाईँहरूमा चाहिँ राख्दैछु लोक पौडेल अनि टिका पर्साईको आवाजमा सजिएको यो सुमधुर गीत स्वीकार्नुहोला है त।

0: घर घरमा आयो दसैँ, मन मनमा छायो दसैँ।
1: हजुर, घर घरमा आयो दसैँ, मन मनमा छायो दसैँ भनिरहँदा चाहिँ गीत संगीतहरू सुन्दा पनि अब दसैँको लहरले त हामीलाई धेरै छोइसकेको छ। हिजो अस्तिसम्म घर आँगनसम्म चाहिँ हिँडिरहेको थियो भने अलिकति अब छरछिमेकसम्म आइसकेको दसैँ चाहिँ अब हिजो आज घर दैलोमा पनि छाइसकेको छ। ए अब जमरा राखेको त अब आइतबारको दिन, आज हामी बिहिबारसम्म पनि आइसक्यौँ। अब केही दिन पश्चात त झन् मजाले अब कार्तिकको एक गतेबाट चाहिँ हाम्रो मजाले दसैँ पनि लाग्छ है। अब यहाँलाई चाहिँ के कतिको लागेको छ अनि यहाँलाई लाग्दै गरेको दसैँको चाहिँ शुभकामना आदान प्रदान गर्न पनि आउन सक्नुहुन्छ 0564142000 को बाटो भएर। अनि साथीहरूलाई चाहिँ सहभागी गराउन थोरै समस्या चाहिँ परेको छ, हामी केहीसम्म साथीहरूलाई पनि जोड्छौँ र सकेसम्म अब दसैँ तिहारको गीतहरूलाई नै कार्यक्रममा स्थान दिइरहँदा सुगम पोखरेलको चाहिँ वर्ष र दिनमा लैलै हर्षका दिन अनि लैलै भनेर त अब दसैँ गीत यहाँलाई सुनाइरहेको हुन्छु भने अर्को दसैँ आयो गीत पनि रहेको छ। यो गीत सँगसँगै हामी भने पहिलो व्यवसायिक विश्राममा जान्छौँ अनि विश्राम लगती 11 बजेको टाइम चाहिँ पक्षपात हाम्रो पुनः भेट हुन्छ नै, हामी सँगै रहनुहोला है त।

0: कै पर्यो
1: होइन हौ कसरी पर्यो
0: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो
1: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
0: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो
1: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0665902969 र 98560169900
1: हिरो सिजी मोटर्स
2: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460
3: आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउ न
3: दीक्षा ब्युटी पार्लर रे
4: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
3: हो र त्यस्तो के हुन्छ र त्यहाँ
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
3: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
4: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
3: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
4: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोपाइटर निशा लामा सम्पर्क 97090334335
5: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
5: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
7: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
7: प्रोपाइटर रबिन थापा सम्पर्क 98560333998 र 98465010950
5: ए सबिना यस्तो हतारमा कता हो
9: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
5: ल बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहू, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
11: सधैँझैं यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
12: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: उपचार हुने रोगहरू
12: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
13: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
12: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
13: दिसा पिसाब एवं पेटको समस्या,
12: तौल गडबड हुने वा थाइराइडको समस्या,
13: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
12: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
12: फोन नम्बर 0564142333 र 9978161887।
14: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
15: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
14: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
15: ए ल ल,
16: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा बिपी चोक।
15: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878। प्रशान्त नेउपाने 9846026925।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
18: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
17: उपचार सेवाहरू,
18: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
17: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
18: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
17: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
18: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
17: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
18: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0618275778572577280।
19: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
20: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
19: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
21: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
22: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806657731।
0: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागंजगी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहु।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
1: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट।
23: This is Radio Dhor Barahi, 103.8 MHz.
24: Station 1.
23: Studio Sanchit.
25: Aile, Vienna ko 11 bajyo.
26: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम अनि यहाँहरू माझमा छँदैछु। कार्यक्रम प्रस्तुता अनुमल्ल रहनसम्मको 12 बजेको समयसम्म र अझै 1 घण्टाको समय हामीसँग बाँकी छँदैछ र आज बिहिबारको एपिसोडमा रहेर हामी साथीहरूको प्रतिभालाई पनि कार्यक्रममा स्थान दिन्छौ भने 0965 4140 0000 बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ। र अहिले भनेको साथी हुनुहुन्छ लाइनमा, स्वागत गरौ। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
1: हेलो
0: नमस्ते हजुर। नमस्ते नमस्कार हजुरले हजुर अनि के छ एकदमै मेरो चाहिँ हाल खबर ठिक ठाकै छ अनि यहाँसँग कुराकानी हुन पाउँदा त अझै ठिक ठाक छ के हाम्रो हाल खबर। अनि के छ त तपाईँको पनि सुनाइदिनुहोस् न त। अनि पिरुङतिरको अनि पिरुङतिर चाहिँ दसैँको माहौल के कस्तो छ होला हिजो आज? अनि पिरुङको ठाउँमा चाहिँ अब दसैँको समयमा पिङ हाल्ने चाहिँ छ कि छैन? छैन है। अब पहिलेदेखि थिएन अथवा हिजो आज मात्र नभएको त्यही त अब समय परिस्थिति अनुसार होइन गाउँ घरमा हेर्ने भने चाहिँ अब पहिलादेखि रमझम चाहिँ अलिकति कम नै भएको हो जस्तो पनि लाग्छ है। यति बेलाको समयसम्म त गाउँ घर भरिसकिनु पर्ने हो होइन, विदेश जानुभएको दाजुभाइहरू पनि फर्किनु पर्ने हो, तर हिजो आज चाहिँ जति चाडबाड आयो त्यति खल्लो हुने कि ल यो खल्लो भएको समयमा पनि यहाँलाई अझै रमाइलो गराउन हामी छँदैछौ। रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने पालो चाहिँ तपाईँको है हाम्रो
1: साथीहरूलाई
0: सबैभन्दा पहिला तपाईँकै पालो पर्यो नि त।
1: हजुर
0: ल हसुन सुरु गर्न सक्नुहुन्छ। 1 2 3 गो।
1: हजुर अब गीत नि अब हाम्रै गाउँको हुन्छ है त फेरि
0: हसुन छ हुन्छ ल सुरु गरिदिनुहोस्।

0: हजुर धेरै धेरै धन्यवाद यो मिठो आवाज सँगसँगै मिठो टुक्काको लागि है। विशेष त अब मन लागेको कुरा दिनु मन लागेको प्रतिक्रियाहरू चाहिँ मजाले भन्नुहोस् है, हामी एकदमै मजाले यहाँहरूमा छँदैछौ। अनि अब यो मिठो आवाज सँगसँगै अब दसैँको माहौल पनि छ, मजाले साथीभाइहरूलाई चाहिँ सम्झँदै शुभकामना पनि राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है।
1: हजुर शुभकामना दिनु पर्दा सर्वप्रथम हजुरको लागि फेरि पनि यो आउँदै गरेको विजय दशमी दीपावली छठबाटको धेरै धेरै शुभकामना लगायत हाम्रो यात्री परिवारको लागि जति पनि कार्यक्रम सुनेर बस्नुभएको छ, जति पनि मसँग आबद्ध जति पनि मलाई माया गर्नुहुन्छ, जति पनि मलाई चिन्नु पाउँछ सबको लागि धेरै धेरै एकदमै हुन्छ है। अब विशेष त मेरो साथीहरू हुनुहुन्छ हाम्रो नरेन्द्रमान दाई, हेमन्त शर्मा दाई, अमृतन दाई, राजा राई दिदी हुनुहुन्छ, हाम्रो टेगु छिपेट दाई, हरिश्रम दाई, अनि हाम्रो यता हुनुहुन्छ तारा दाई, कोविशी दाई, दलमय थापा, यता मोहन दिदी लगायत हुनुहुन्छ। उहाँको लागि धेरै धेरै हेप्पी गर्छ भन्ने बिदा हुन्छ। नमस्ते भाइ भाइ शुभ दिन।
0: नमस्ते भाइ भाइ शुभ दिन। उहाँ हुनुहुन्छ खगीमा थापा आज पेरुङदेखि। साथीहरूले मजाले साथीभाइलाई सम्झँदै शुभकामना पनि राख्न सक्नुहुन्छ यसरी नै आफ्नो प्रतिभाको साथमा भने हामीले चाहिँ शुभकामना अब केही दिन अगाडिबाट नै केही हप्ता अगाडिबाट नै मिठा मिठा दसैँको गीतहरू राखेर साथीहरूलाई शुभकामना चाहिँ आदान प्रदान गरिरहेका छौँ। 0625400200 बाटो भएर चाहिँ आउनुहोला अहिलेको लागि भने दसैँ रमाइलो बोलको समुद्र गीत रहेको छ यहाँमा चाहिँ राख्दैछौ हामी, जसमा चाहिँ आवाज रहेको छ राजेश पायल राई अनि मेलिना राईको। यो समुद्र गीत तपाईँहरूमा राख्दैछु, स्वीकार्नु होला है त।

हजुर, दसैँ तिहार आउँदा त गाउँै रमाइलो, देशै घमाइलो, एकदमै रमाइलो है। सुमधुर गीत यहाँमा कार्यक्रममा स्थान दिइसकेको छु र अब पालो तपाईँको हो 65474 बाटो भइरहन सक्नुहुन्छ। टेलिफोन लाइन पनि खुल्ला रहेको छ। यस्तै मिठाई मिठाई गीत सङ्गीतको साथमा हामी रहन्छौँ अबको 12 बजेको समयसम्म भने टेलिफोन लाइन मार्फत आज बिहिबारकै एपिसोडमा रहेर साथीहरूले आफ्नो प्रतिभा चाहिँ राख्न सक्नुहुन्छ। टेलिफोन लाइन पनि खुल्ला रहेको छ अहिलेको लागि भने ढिला नगरी सकेसम्म हामी साथीहरूलाई यो समय दिवर दसैँको मिठा मिठा गीत संगीतले चाहिँ भरपूर मनोरञ्जन दिने कोसिसमा पनि छौ। आस्था राउतको आवाजमा सोझिएको दसैँ आयो तिहार आयो बोलको अर्को गीत रहेको छ। यहाँमा चाहिँ यो गीत कार्यक्रममा स्थान दिँदै यहाँमा पुनः उपस्थित हुन्छौ विश्राम पश्चात, अनि हामीसँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: हार्दिक निमन्त्रणा
2: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चबली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
2: पूजा आराधना समय बिहान 11 बजे,
1: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
2: विस्तृत जानकारीका लागि सम्पर्क 9846383 र 9847269275।
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
4: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807172।
10: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
11: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
10: हस् मम्मी।
12: मैले सुने छोरी, ल जाम हिँड।
11: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
11: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281044, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
2: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
2: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
13: कौरव पाण्डवको बीचमा त्यत्र सयभाइ जाजलले एउटै साराले दिग्विजय गर्न सके त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वस्थ पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुलेगौंडा, आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, शुभ दीपावली सहित नेपाल सम्बत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसायी संघ परिवार।
7: पुनश्च विजया दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ।
9: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज साथीहरूको प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान दिइरहेको छु। 0962414200 बाटो भएर यहाँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। फरकवार फरक श्रृङ्खलाको साथमा छौँ। सँगै आज बिहिबारको एपिसोडमा छौँ भने हामी हप्ताको सातै दिन पनि यहाँमा चाहिँ यसरी नै उपस्थित भइरहेको हुन्छौँ र के र कसो भनेर एकदम हाम्रो नियमित श्रोता साथीलाई त थाहा छँदैछ। हामी आइतबार चाहिँ अन्ताक्षरीको साथमा जोडिन्छौँ अनि सोमबार भनेको यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिने गर्दछु अनि त्यसै गरी मंगलबार भनेको चाहिँ कुनै टपिक लिएर आउँछु अनि त्यो टपिकमा तपाईँको विचार के छ त यहाँले चाहिँ मजाले आफ्नो विचार चाहिँ राख्न सक्नुहुन्छ। बुधबार चाहिँ म्युजिक ट्र्याक बुधबारको एपिसोडमा हामी नाटक गर्छौँ अनि त्यस्तै गरी आज यहाँको प्रतिभालाई कार्यक्रममा स्थान दिएछौँ। सँगै शुक्रबार चाहिँ म्युजिक ट्र्याक गेम अनि शनिबार चाहिँ गाउँ खाने कथा र मिलेसम्म पछिल्लो समय हामी दसैँको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेका छौँ भने दसैँ तिहार बोलको चाहिँ अर्को गीत रहेको छ। यहाँमा चाहिँ कार्यक्रममा स्थान दिँदैछु सुजन तिगला लिम्बू अनि मेलिना राईको आवाजमा सोधेको यो गीत स्वीकार्नुहोला है त।

हजुर, नाच झिल्के नाच्यो बारेले कम्मर भाँचेर, यो सुमधुर गीत रहेको थियो। दसैँ सँगसँगै तिहारको माहौलले पनि छोएको थियो यो गीतमा पनि। यहाँ माझ कार्यक्रममा स्थान दिइसकेको छु भने अहिलेको लागि भने ढिला नगरी अर्को गीत पनि यहाँलाई चाहिँ सुनाइहाल्छ है। हिजो पनि मैले चाहिँ एपिएफ आर्मी पुलिस फोर्सबाट चाहिँ अब धेरै दसैँको भाकाहरू पनि आइरहेको हुन्छ। यहाँमा चाहिँ फौजीलाई कुन हो दसैँ, कुन हो चाड तिहार भनेर पनि सुनाएको थिएँ। शब्दहरू सुन्दा चाहिँ एकदमै मार्मिक पनि हुन्छ। अहिलेको लागि भने फेरि एपिएफकै दसैँ सङ पनि रहेको छ, धानकै बाला झुलाउला मायालाई बोलाउला। यो गीत यहाँले सुन्नु भएको भए पनि अब यो गीतमा शब्द संगीतहरू भने दसैँलाई छेगो पार्ने होइन, जति पनि अब राष्ट्रको लागि चाहिँ खटिनु भएको जति पनि राष्ट्र सेवकहरू हुनुहुन्छ उहाँलाई पनि अब चाडबाड त आउँछ नि होइन त, र आफ्नो काम कर्तव्य पनि निर्वाह गर्नुपर्ने दायित्व आफूसँग हुन्छ नि। अब त्यो समयमा चाहिँ अब घर आउन पाइएन भन्ने शब्द सङ्गीत चाहिँ रहेको छ। यो गीत सँगसँगै हामी विश्राममा जान्छौँ, विश्राम लगतै हामी पुनः उपस्थित हुन्छौँ नै, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौडा सृजना तो बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701105090।
3: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रेदीको अत्यन्त जरुरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूप 500 लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहु, फोन 0564111122।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्ड
6: भुजेल, फोन 9856032475 र 9801132475।
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा

0: दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
0: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
1: हरेक खरीदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
0: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
1: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
0: टीभीएस दुलेगौडा
1: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा। प्रोप्राइटर बसन्त लालचन्द 9856030982 र 9705620209। सुन न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
3: गण्डकी मेडिकल हल।
0: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
0: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903069, मोबाइल 9840826926।
5: This is Radio Dhorbarahi 103.8 MHz.

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज हामी साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौँ भने तर साथीहरूसँग कुराकानी चाहिँ अलिकति नभएको जस्तो पनि भइरहेको छ है, किनकि अब कहिलेकाहीँ अब गीत संगीत बजिरहेको बेलामा चाहिँ साथीहरू जोडिनु भएको छ, अब लिन चाहिँ सम्भव भइरहेको छैन। अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा, स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर। नमस्ते हजुर,
1: गुड आफ्टरनुन, ह्याप्पी दसैँ।
0: गुड मर्निङ नै होला है, हजुर हामीसँग चाहिँ अलिअलि समय छ, गुड मर्निङ नै भनौ। ह्याप्पी दसैँ हाम्रो श्रीरामजीलाई पनि कार्यक्रममा धेरै धेरै स्वागत छ है।
1: थ्याङ्क यू। अनि कसरी भनौँ न।

0: हाम्रो दसैँ चाहिँ अब शुभकामना साथीहरूसँग लिने दिने है मजाले दसैँको गीतहरू सुनिरहँदा चाहिँ दसैँको माहौलमा नै छौ जस्तो छ। हाम्रोतिर अब बजार पनि उत्तिकै छ, के छ अब तपाईँको भक्तपुरतिरको पनि सुनाइदिनुहोस् न त।
1: यता पनि त्यही हो, अब सपिङ होइन, अब दसैँलाई भन्छन् अघि पछि नै खान्छन् खाना चाहिँ।
0: हजुर हजुर,
1: दसैँमा मात्रै खाने चाहिँ हो, तर दसैँलाई भन्छन् तेल भन्छन्, दसैँलाई भन्छन् चिउरा भन्छन् होइन, दसैँलाई भन्छन् जिरा मरिच भन्छन्, अब कपडा भन्छन्, बजार एकदम खचाखच छ,
0: हजुर हजुर,
1: रमाइलो छ भन्नुपर्छ है।
0: अनि यो रमाइलो घुमाइलो समयमा चाहिँ अनि के गर्दै हुनुहुन्छ अहिलेको समय हाम्रो श्रीरामजी?
1: अहिलेको समय जे होस् अब फोन लाग्छ कि लाग्दैन भन्ने थियो, लाग्यो भन्नुपर्छ है।
0: हजुर, अब हाम्रो श्रीरामजी चाहिँ आजको प्रोग्रामको अन्तिम सहभागी साथी पनि हुनुहुन्छ, अनि आज भनेको चाहिँ
1: जहिले पनि अन्तिम अन्तिम
0: जस्तै नै हुनुहुन्छ है। अनि
1: शनिबार आयो भने नि अन्तिम, अरूबार आयो भने अन्तिम,
0: त्यही त अन्तिम अन्तिममा फोन गर्नु भएको भएर होला कि
1: होइन, फेरि अब लास्टमा हिरोको पालो भन्छ नि त्यही भएर
0: अब हिरोको पालो भने जस्तै नै हिरोको इन्ट्री चाहिँ अब भइसकेको छ। आज हिरोले चाहिँ एक्सन देखाउने होइन कि, आज मजाले आफ्नो आवाज सुनाउन सक्नुहुन्छ। हजुर, आज चाहिँ तपाईँ कलाकार भन्ने है, के सुनाउनुहुन्छ, के सुनाउनुहुन्छ हामीलाई आज?
1: आज म यतै अब काठ क्षेत्रको भाषा सुनाउँछु
0: ल। हुन्छ, समय चाहिँ हामीसँग छोटो मिठो छ, सो समयमा चाहिँ छोटो मिठो प्रस्तुति राखिदिनु होला है।
1: ओके ओके,
0: ल सुरु गरिदिनुहोस्। 1 2 3 गो।

0: धन्यवाद हजुर
1: हजुर धेरै धेरै धन्यवाद यहाँलाई पनि यो मिठो आवाजको लागि झल्काउँछ नहिन यो बाटो भन्दै अब भने मजाले साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् शुभकामना राख्न सक्नुहुन्छ अनि हामी छुटिनु पर्छ है
0: हुन्छ अब सबैभन्दा पहिला त अब दसैँको पूर्व सन्ध्या भन्नुपर्छ आज होइन अनि अब यो असोज महिनाको अन्तिम बिहिबार पनि तपाईँसँग बोल्न पाइयो खुसी ल होइन अब लगायत सम्पूर्ण भित्र हाम्रो प्रशासनमा हुने भित्र टेक्निसियनमा हुने सम्पूर्ण टेक्निसियन साथीहरूलाई अथवा त्यहाँको स्टाफ सबैलाई ढोर बढाएको सम्पूर्ण युनिटलाई दसैँको शुभकामना सुन्दै हुनुहुन्छ होला हाम्रो यता काठमाडौँबाट कृष्णजी बलामी अर्जुन थापा मन्जु थापा अनि यता रूपन्देहीबाट सुन्दै हुनुहुन्छ होला हाम्रो धर्मेन्द्र पासवान अनि उता हुनुहुन्छ पोखरातिर हाम्रो प्रेम कुमार हर्कवीर लगायत साथी धेरै हुनुहुन्छ है यता च्याङ्जाबाट तिलक छेत्री अब तनुबाट भीम भाइलाई सम्झिँदै हजुरबाट बिदा हुन्छ नमस्ते
1: नमस्ते नमस्कार भाइ भाइ उहाँ हुनुहुन्थ्यो श्रीराम दाहालजी हामीलाई भक्तपुरदेखि सम्झनु भएको थियो भने आज साथीहरूसँग कुराकानी चाहिँ थोरै मात्र भयो अनि अर्को साथी जोडिनु भएको थियो पेदुङदेखि खगीमाया थापाजी दुवै साथीले चाहिँ मिठो आवाज सुनाउनु भएको थियो त्यसमा पनि अब हामी अन्तिममा चाहिँ एकजना साथीलाई चाहिँ विजयी गराउँछौ भने आजको विजयी साथी चाहिँ हामीसँग हुनुहुन्छ शुरूआतीमा जोडिनु भएको थियो उहाँले पनि मिठो आवाज सुनाउनु भएको थियो खगीमाया थापाजी हुनुहुन्छ पेदुङदेखि सुन्दै हुनुहुन्छ भने उहाँलाई चाहिँ धेरै धेरै बधाई अनि सहभागी साथी सँगसँगै दिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद भन्दै यसपालि पनि परदेशमै बित्ने भयो दसैँ तिहार यो अलिकति मार्मिक मिठो शब्द संगीतले भरेको सुमधुर गीत रहेको छ रामकृष्ण ढकालको आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु नमस्कार शुभ दिन।

0: This is Radio Dhor Barahi 102.8 MHz.
1: बड़ा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
2: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
1: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय
2: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा
1: प्रथम पुरस्कार रु 50,000
2: द्वितीय पुरस्कार रु 30,000
1: तृतीय पुरस्कार रु 15,000
2: सान्त्वना पुरस्कार रु 10,000
1: साथमा सिल्ड मेडल र प्रमाण पत्र
2: विभागत तर्फ सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट डिफेन्डर उत्कृष्ट ब्लकर बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ
1: टिम दर्ता शुल्क रु 5,000
2: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म
1: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि
2: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845987551 9261552827 र 9605686659
3: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
4: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
3: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
4: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
3: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811403305
6: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
7: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
6: अनि बन्छ त दाई
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
10: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
9: प्रोपाइटर राजन पौडेल मोबाइल 9855602609
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
11: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो
12: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
13: शुरूमा मुख्य समाचारका शीर्षकहरू बुढीगण्डकी बाढ़ीबाट प्रभावित 1,000 भन्दा बढ़ी व्यक्तिको हवाई उद्धार, प्रभावित क्षेत्रमा खाद्यान्न, टेन्ट लगायतका राहत सामग्री वितरण गरिँदै
14: कांग्रेस महाधिवेशन अन्तर्गत सबै पदको मतगणना आज सकिने, सहमहामन्त्रीमा दलिततर्फ प्रकाश रसाइली र मुस्लिमतर्फ फिरदोस आलम निर्वाचित,
13: जेएनजी आन्दोलनका क्रममा कारागारबाट भागेका एक हत्या आरोपी पक्राउ, दुई थान पिस्तोल सहित समेत बरामद,
14: इरानले निगरानी बढ़ाएपछि हर्मुज जलमार्गमा तनाव चर्कियो, विश्व ऊर्जा आपूर्ति र तेलको मूल्यमा थप दबाव पर्ने अनुमान,
13: र युरोपेली च्याम्पियन्स लीग फुटबलमा रियल मड्रिड र पीएसजी विजय, म्यान्चेस्टर सिटी स्तब्ध।
15: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
16: ओ, नमस्कार।
15: अनि घर सर बेच्न छोडेर यतातिर कता नि?
16: यो त साइड जब दाई, यो चाहिँ मेन।
15: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
16: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
15: थाहा छ, त्यसैले त यही लिन आएको।
17: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
15: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
17: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
15: सुरक्षा घरको।
18: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
14: समाचार अब विस्तारमा। बुढीगण्डकी बाढ़ी प्रभावित क्षेत्रबाट 1,000 भन्दा बढ़ी नागरिकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। आइतबारदेखि हिजोसम्म 1,044 जनाको उद्धार गरिएको गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो। त्यसमध्ये 70 जना विदेशी नागरिक रहेका छन्। बाढ़ीले उत्तरी गोर्खा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा रहेका नागरिक फँसेका थिए। नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गरिएको शर्माले बताउनुभयो। उहाँका अनुसार बाढ़ी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका 96 जनाको गरिएको थियो, सोमबार 321 र मंगलबार 186 जनाको उद्धार गरिएको छ, बुधबार भने 441 जनाको उद्धार गरिएको शर्माको भनाई छ। उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको छ। सरकार र विभिन्न संघ संस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलर जेनेरेटर लगायतका राहत सामग्री वितरण भइरहेको सहायक प्रमुख जिल्लाधिकारी शर्माले बताउनु भएको छ। बाढ़ीले सड़क सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार राहतमा हेलिकप्टर प्रयोग गर्नु परेको उहाँले बताउनुभयो।
13: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनको लागि भएको मतदानको मतगणना आज रातिसम्म सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ। जारी मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिनुभयो। कांग्रेसको नयाँ नेतृत्व चयनको लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार सहमहामन्त्री मुस्लिमतर्फ फिरदोस आलम निर्वाचित हुनुभएको छ। अब्दुल सत्तारलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो। यसअघि दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाईले स्नेही निर्वाचित हुनुभएको छ। निर्वाचन समितिका अनुसार स्नेही 4,821 मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो। उहाँको प्रतिस्पर्धीहरू मानबहादुर नेपालीले 1,121 मत र नरेन्द्र पासवानले 796 मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। खुल्ला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता कायम राख्नु भएको छ। 5,400 मतगणना हुँदा महर्जनले 4,149 मत प्राप्त गर्नुभएको छ। निष्कल राईले 3,840 मतसहित दोस्रो र इन्द्रबहादुर बानिया 3,641 मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले 3,478, जितनारायण श्रेष्ठले 3,371 र मोहन आचार्यले 3,290 मत प्राप्त गर्नुभएको छ। यस्तै प्रबल थापाले 3,226, गणेश लामाले 3,034 र राजीव कोइरालाले 3,022 मत पाउनु भएको छ। खुल्ला केन्द्रीय सदस्यतर्फ 45 जना निर्वाचित हुनेछन्।
14: जेएनजी आन्दोलनको बेला कारागारबाट भागेका एकजनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका सर्लाहीका बाबु थापा पक्राउ परेका हुन्। उनलाई सर्लाही स्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ। गैराती पक्राउ परेका थापा जेएनजी आन्दोलन हुँदा 2082 भदौ 24 केन्द्रीय कारागार सुन्दाराबाट भागेका थिए। सर्लाहीको बागमती नगरपालिका एक घर भएका 48 वर्षीय थापाको साथबाट प्रहरीले दुई थान पिस्तोल पनि बरामद गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको उनको साथबाट मेड इन यूएसए लेखिएको पिस्तोल एक थान, नाम नखुलेको अर्को पिस्तोल एक थान, म्यागजिन थान 3 र गोली 15 राउण्ड बरामद गरिएको छ। पक्राउ परेका थापा र बरामद हतियार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान भइरहेको छ।
13: बड़ा दशैं अन्तर्गत नवरात्रको पाँचौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी पाँचौं स्कन्द माताको विधिपूर्वकको पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको पाँचौं दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजय दशमीको दिन कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
14: दशैं मनाउन काठमाडौँ उपत्यका छाड्नेको संख्या बढ़दै गएको छ। उपत्यकाबाट बाहिरिने मुख्य सहितका नाकाहरूमा सवारी साधनको चाप अत्यधिक छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार घटस्थापनादेखि हिजोसम्म 268,274 जना उपत्यकाबाट बाहिरिएका छन्। ट्राफिक प्रहरीले घटस्थापनाको दिन यही असोज 25 उपत्यका छाड्नेहरूको रेकर्ड राख्न थालेको छ। तथ्याङ्क अनुसार असोज 25 52,827, 26 गते 56,809, 27 गते 78,138 र हिजो 80,500 जनाले उपत्यका छाडेका छन्। निजी सार्वजनिक तथा मालबाग गरी 25 असोजदेखि हिजोसम्म 32,529 सवारी साधन बाहिरिएका छन्। ट्राफिक प्रहरीले यसपालि दशैंमा 10,00,000 मानिसले उपत्यका छाड्ने अनुमान गरेको छ।
13: यसैबीच कञ्चनपुरको गड्डाचौकी नाकामा दशैं तिहार मनाउन भारतबाट घर फर्कने यात्रुको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। चाडपर्वको बेलामा सीमा नाकामा यात्रुको चाप हुने भएकोले विभिन्न संक्रमक रोग भित्र नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआईभी, कोविड, डेंगू र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण भइरहेको हो। भारतबाट फर्कने नागरिकमा हुन सक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको संक्रमण फैलन नदिन सीमा नाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिनुभयो। संक्रमण देखिए अस्पतालमा ल्याएर निशुल्क उपचार गर्ने गरिएको उहाँले बताउनु भएको छ। टाढाको मानिसको लागि सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरेर उपचारको व्यवस्था मिलाउने गरिएको छ। नाकामा आउने यात्रुमध्ये भारतमा मलेरिया, डेंगी लगायतका संक्रमक रोग बढ़ी फैलिएको क्षेत्रबाट आएका यात्रु र ज्वरो आएको यात्रुको परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। असोजमा मात्रै गड्डाचौकी नाकामा 4,700 जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणमा अहिलेसम्म 2 जनामा टीबी पोजिटिभ बाहेक अन्य संक्रमण देखिएको छैन। प्रहरीको तथ्याङ्क अनुसार अहिले गड्डाचौकी नाका भएर दैनिक 2,000 मानिस नेपाल फर्किरहेका छन्।
14: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
18: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
14: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
13: अब बाँकी समाचार। जाजरकोटको जुनीचाँदी गाउँपालिका 2 गैरीगुवामा गैराती जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। दुर्घटनामा चालक जुनीचाँदी गाउँपालिका 9 किल्ली स्याला बस्ने 20 वर्षीय सन्त बहादुर बस्ने र जुनीचाँदी गाउँपालिका 3 स्यालाकी 30 वर्षीय विपना भण्डारीको घटनास्थलमा मृत्यु भएको हो। दुर्घटनामा जुनीचाँदी गाउँपालिका 3 स्याला बस्ने 30 वर्षीय दिलबहादुर भण्डारी, उनका 4 वर्षीय छोरा सुशील र 50 वर्षीय शीतला तमटा रहेका छन्। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। राति 2 बजे सुर्खेतबाट जुनेचाँदीतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001 छ 12-43 नम्बरको जीप अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैबीच आज बिहान चितौनको भरतपुर महानगरपालिका 29 खहरे स्थित मुगलिन नारायणगढ़ सड़क खण्डमा बसले रोकी राखेको ट्रकलाई ठक्कर दिँदा 8 जना घाइते भएका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान करिब 4 बजे काठमाडौँबाट नेपालगंजतर्फ जाँदा कादेगुरीको ना छ ख 1890 नम्बरको बसले सड़क छेउमा रोकिराखेको लु 2 ख 52 क्षेत्र नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। दुर्घटनामा ट्रक चालक र बसमा सवार गरी 8 जना घाइते भएका हुन्। घाइतेहरूको भरतपुर स्थित नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।
14: अब अन्तर्राष्ट्रिय समाचार। विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्ग हर्मुजमा इरान र अमेरिका बीच नियन्त्रणको संघर्ष चर्किएको छ। इरानले जलमार्गमा निगरानी बढ़ाउन नयाँ सैन्य इकाई परिचालन गरेको जनाएको छ। पछिल्लो समय जहाजमाथि आक्रमण बढ़ेपछि विश्व बजारमा तेल आपूर्ति समेत प्रभावित बनेको छ। इरानी नौसेनाका अनुसार हर्मुज जलमार्गबाट पूर्वतर्फ ओमानको खाड़ी र अरब सागरसम्म सैन्य निगरानी विस्तार गरिएको छ। जहाजहरूलाई आफ्नो ट्रान्सपोन्डर बन्द नगर्न र सुरक्षित आवागमनका लागि इरानी सेनासँग समन्वय गर्न पनि उसले आग्रह गरेको छ। समुद्री सुरक्षा निकायका अनुसार अक्टोबर 6-14 उक्त क्षेत्रमा 15 आक्रमणका घटना अभिलेख गरिएका छन्। पछिल्लो 4 दिनमा मात्र 11 घटना भएका छन्। यसअघि सेप्टेम्बरको अन्तिम साता र अक्टोबरको पहिलो साता पनि तेल ट्याङ्करहरू निशानामा परेका थिए। आक्रमण बढ़ेसँगै अक्टोबर 11 हर्मुज हुँदै ढुवानी भएको तेल घटेर 29 लाख ब्यारलमा सीमित भएको छ। अक्टोबर 8 भने 2.8 करोड़ ब्यारल तेल पार भएको थियो। यसैबीच अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल $106 भन्दा माथि पुगेको छ। अमेरिकाले जलमार्गमा आफ्नो र क्षेत्रीय साझेदारको नियन्त्रणमा रहेको दावी गरेको छ, तर इरानले अमेरिकी सहयोगमा सञ्चालन भइरहेको तेल ढुवानी प्रणालीलाई निशाना बनाउने चेतावनी दिएको छ। तनावलम्बी विश्व ऊर्जा आपूर्ति र तेलको मूल्यमा थप दबाव पर्न सक्ने आकलन गरिएको अल जजिराले जनाएको छ।
13: र अब खेल समाचार। युरोपेली च्याम्पियन्स लीग फुटबलमा रियल मड्रिडले एएस रोमालाई 4-3 गोलले पराजित गरेको छ। गैराती रोमाको घरेलु मैदानमा भएको खेलमा मार्टिन डेरूनले 20 मिनटमा गोल गर्दै रोमालाई अग्रता दिलाए। रियलका केलियन एम्बापेले 25 मिनटमा बराबरी गोल फर्काए। तेस्रो हाफमा डोनियल मालेनले 51 र 57 मिनटमा गोल गर्दै रोमालाई 3-1 अग्रता दिलाए, तर रियलले उत्कृष्ट पुनरागमन गर्यो। कार्लोस एस्पीले 83, एन्ड्रिकले 85 र एन्टोनियो रुडिगरले 90 मिनटमा गोल गरेपछि रियलले 4-3 रोमाञ्चक जित दर्ता गर्यो। अर्को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले म्यान्चेस्टर सिटीलाई 4-2 गोलले पराजित गरेको छ। सिटीको घरेलु मैदानमा भएको खेलमा पीएससीका डिजिरे डुएले 13 मिनटमा गोल गर्दै खाता खोले। उस्मान डेम्बेले 15 र भेटियानले 32 मिनटमा गोल गरेपछि पीएसजी पहिलो हाफमै 3-0 अघि रह्यो। दोस्रो हाफमा सिटीका आर्लिङ हलान्डले 53 मिनटमा गोल गरे। पीएससीका म्याग्नेस अक्ली उसले 62 मिनटमा अर्को गोल थपे। हलान्डले 75 मिनटमा व्यक्तिगत दोस्रो गोल गरे पनि सिटी हारबाट जोगिन सकेन। पीएससीले 4-2 जित निकाल्यो।
14: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
13: बढ़ी गण्डकी बाढ़ीबाट प्रभावित 1000 भन्दा बढ़ी व्यक्तिको हवाई उद्धार। प्रभावित क्षेत्रमा खाद्यान्न टेन्ट लगायतका राहत सामग्री वितरण गरिँदै।
14: कंग्रेस महाधिवेशन अन्तर्गत सबै पदको मतगणना आज सकिने। सहमहामन्त्रीमा दलिततर्फ प्रकाश रसाइली र मुस्लिमतर्फ फिरोदोस आलम निर्वाचित।
13: जेएनजी आन्दोलनका क्रममा कारागारबाट भागेका एक हत्या आरोपी पक्राउ। 2 थान पिस्तोल समेत बराबर।
14: इरानले निगरानी बढ़ाएपछि हर्मुज जलमार्गमा तनाव चर्कियो। विश्व ऊर्जा आपूर्ति र तेलको मूल्यमा थप दबाव पर्ने अनुमान।
13: र युरोपेली च्याम्पियन्स लीग फुटबलमा रियल मड्रिड र पीएससी विजय। म्यान्चेस्टर सिटी स्तब्ध।
14: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौं। नमस्कार।
18: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
19: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
20: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
19: हो र, कहाँ छ र त्यस्तो?
20: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
21: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
19: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
21: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
1: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9856062028 र 9901479716।
21: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
22: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
23: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
24: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
23: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087169142।
25: उफ, आज पनि पार्टीमा जानु छ, तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
26: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
25: दीक्षा ब्युटी पार्लर रे?
26: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
25: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
26: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर, अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
25: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
26: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
25: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
26: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
25: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
26: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 9709034335।
27: जाम न, ढिला भइसक्यो।
21: एकैछिन पख न, के को भिडियो सुनौ।
28: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
26: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे, एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
21: नबोल न, सुन त,
28: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
26: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
21: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ, खैरनी 4 हिमाल इन्टरप्राइजेज। प्रोपाइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9901412888।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: माला साथै गाडी सजावट स्टेज मण्डप हल सजावट देखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
1: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
0: इभरग्रीन फ्लावर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोप्राइटर किरण मगर सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31।
1: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुसीको सम्झना।
2: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98 560 33 878, प्रशान्त नेउपाने 98 460 26 925।
5: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्रि हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
2: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
8: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो लाइट अहिले दिउँसोको एक बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
2: Cameras standby. Reload music.
3: नेपाली चलचित्रका गीत संगीतहरू

0: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आकल झुक्कल भेटघाट,
1: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
2: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
3: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
4: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
0: फिल्मी संसार।

हेलो, गुड आफ्टरनून, दर्शन, नमस्ते, नमस्कार, वेलकम छ प्रोग्राम फिल्मी संसारमा यहाँहरू सबैजनालाई भने म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु। यहाँहरूसँग अब ठिक एक बजीदेखि दुई बजी टाइम सेकसम्म साथमा रहनेछु भने तपाईँले हामीलाई रेडियो ढोर बाराही 103.8 आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको छ दिन फरकबार फरक श्रृंखलाको साथमा। र आजको एपिसोडमा रहेर होल नेपाली मुभी संघलाई प्रोग्राममा स्थान दिनेछौ। र कार्यक्रमको ओपनिङमा यहाँको लागि एउटा निकै नै सुमधुर दशैं संग राख्नतर्फतिर लागिरहेको छु। श्रोत साथी, गीतको टाइटल रहेको छ नवरथको दियो बाती, जुन चाहिँ लहना मुईबाट रहेको छ, यहाँको लागि राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, नवरथको दियोवादी गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। लहन मूलबाट रहेको निकै नै सुमधुर सङ रहेको थियो, यहाँहरू सबैजनाले पक्कै पनि स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी, यो गीतमा आवाज रहेको छ थोप्देन भुटिया अनि दिपा झाको भने यहाँहरू सम्पूर्णको लागि कार्यक्रमको ओपनिङ स्वरूप यहाँको लागि राखिएको मिठो सङ रहेको थियो। र अहिलेको लागि भने यहाँको लागि कार्यक्रममा लाउरी ताइले खुकुरी टाइटलमा रहेको रमाइलो सङ राखिरहेको छु, कर्मोदय मूलबाट रहेको स्वीकार्नु होला। 海的

हजुर श्रोत साथी लाउरे दाईले खुकुरी टाइटलमा रहेको निकै नै सुमधुर सङ्गलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। कर्मध्यय मूलबाट रहेको भने गीतमा आवाज रहेको छ सिन्धु मल्ल, अनि सम्भुजित बासकोटाको भने लिरिक्स रहेको छ सुन्दर श्रेष्ठको, र म्युजिक रहेको छ सम्भुजित बासकोटाकोमा नै। यहाँहरू सबैजनाले पके पनि यो सुमधुर सङ्ग सिकार्नु भयो होला। आजको एपिसोडमा हामीहरू यसै गर्ने पुरानो मुभी सङ्गहरूलाई नै कार्यक्रम स्थान दिइनेछौ भन्दै कार्यक्रममा फेरि पनि यहाँहरूको लागि एउटा अर्को सुमधुर सङ्ग राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी गीतको टाइटल रहेको छ घमाइलो रमाइलो, आशीर्वाद मुईबाट रहेको सङ्ग रहेको छ भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, घमाइलो रमाइलो टाइटलमा रहेको सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। आशीर्वाद मैबाट रहेको र त्यसै गरी सबैजनाले स्वीकार्नु भएको होला। र अहिलेको लागि भने श्रोता साथी, कार्यक्रमका हाम्रो विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ र विश्राम अघि जानु अघि कार्यक्रममा यहाँको लागि एउटा निकै नै सुमधुर सङ राख्नतर्फतिर लागिरहेको छु। दसैँ आयो टाइटलमा रहेको छ, जुन चाहिँ मुगलान मुहीबाट रहेको छ भने यो मिठो सङ्ग्रह राख्दै जाँदैछु कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ। त्यति बेलासम्म भने हामीलाई सुन्दै गर्नुहोला है त।

0: This is Radio Dhor Barahi 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
2: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
3: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
2: ए त्यसो भए त म गइहाले
3: चिया त पिएर जाऊ
2: अहिले हतार छ पछि आउँदै गरौला है
4: दीर्घायु फर्निचर सोरुम
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
0: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460-61268 र 9560-602
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
7: वार्ड आईसीयु एनआईसीयु जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
9: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागञ्जकी दुई गाछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98560-32475 र 98011-32475।
10: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिक्दिल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 98063-13195 र 98467-15368।
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर साथी केहीको विश्रामला गर्दै फेरि पनि प्रोग्राममा पुनः उपस्थित भइसकेकी छु। प्रोग्राम फिल्म मिसन सार लिएर यहाँहरूको माझ भने तपाईँले हामीलाई रेडियो टर्पाराही 103.8 मेगाहर्ज जनतामनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiotarparahi.com त जान लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुने नै छ। र आजको एपिसोडमा हामीहरू ओल्ड नेपाली मुभी सङ्गहरूलाई नै कार्यक्रम स्थान दिइरहेका छौँ, पुरानो मुभी सङ्गहरूलाई कार्यक्रम स्थान दिइरहेका छौँ भने सँगसँगै रमाइलो दसैँ सङ्गहरूलाई पनि कार्यक्रम स्थान दिइरहेका छौँ। र अहिलेको लागि भने श्रोता साथी ए मेरो हजुर टाइटलमा रहेको मुभी सङ राखिरहेको छ, जसमा आवाज रहेको छ दिपा नारायण झा अनि उदित नारायण झाको, भनी स्वीकार्नुहोला मिठो सङ हाइपर।

हजुर श्रोता साथी हरेक मधुर संघलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। यी मेरो हजुर मूलबाट रहेको निकै मधुर संघ रहेको थियो। यहाँहरू सबैजनाले पक्कै पनि स्वीकार्नु भयो होला र अहिलेको लागि पनि यहाँको लागि फेरि पनि कार्यक्रममा अर्को सुमधुर दशैं संघ राख्नतर्फतिर नै लागिरहेको छु। रातो टिका दशैंको जमरा टाइटलमा रहेको मिठो संघ रहेको छ, स्वीकार्नु होला है त।

हजुर श्रोता साथीहरू, मिठो सङ्गलाई पनि प्रोग्राम स्थान दिइसकेको छु भन्ने अहिलेको लागि भने हामी प्रोग्रामको फेरि पनि अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ र विश्राम पूर्व जानु अघि कार्यक्रममा दशैं दिक्पाल टाइटलमा रहेको मिठो सङ्ग राखिरहेको छु स्वीकार्नुहोला भन्दै केही क्षणपछि हामी फेरि पनि पुनः भेट हुनेछौं। तबसम्म भने हामीलाई सुन्दै गर्नुहोला है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: लो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
3: यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
5: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
4: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
5: दिसा पिसाब एवं पेटको समस्या
4: तौल घटबड हुने वा थाइराइडको समस्या
5: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
4: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ
4: फोन नम्बर 0625414233 र 9867

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura, Wat in Department Bhavan Sangai, Mobile 98-562-4393 or 98-562-3073.
2: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया भया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल, फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
4: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठक्कै पर्यो।
5: होइन हौ, कसरी पर्यो?
4: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो। हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
5: दसैँ तिहारको शुभ

0: तथा स्कूटर किनने बित्तिकै डिजिटल स्क्रैच कार्ड मार्फत सिधे 10 लाखसम्म स्योर सट क्याश उपहार फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
1: कोर्यो की पार्यो हिरो किन्दा स्योर सट कोर्यो की पार्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0658-590-2909 र 98-560-61-909
0: हिरो सीजी मोटर्स
3: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज

हजुर श्रोता साथी, केही क्षणको विश्राम लगाउँदै फेरि पनि प्रोग्राममा हामी पुनः उपस्थित भइसकेको छु भन्दै श्रोता साथी, अहिलेको टाइम भने हामी प्रोग्रामको एकतर्फ पनि कार्यक्रमका निश्चित समय पनि बेला भइसकेको छ र यहाँले पक्कै पनि यति बेलासम्म सुनेर हामीलाई साथ दिनुभयो होला, भरपूर मनोरञ्जनको साथ भयो होला। कार्यक्रममा बजाएको सुमधुर सुमधुर पुरानो मुभी सङ, दशैं सङहरूलाई कार्यक्रममा पक्कै पनि यहाँले सुन्नुभयो नै होला। यहाँहरूसँग त हामी फेरि पनि भोलि अर्को रमाइलो एपिसोडको साथमा जोडिदिनेछौँ भन्दै यति बेलासम्म सुनेर बस्नु सम्पूर्ण श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै अहिलेको लागि भने हामी कार्यक्रममा पात बजाउँदै मुभी पात बजाउँदै सङमा रहेको टाइटल यो मिठो सङलाई राख्दैछु। मुगलान मुभीबाट रहेको छ यो सुमधुर सङलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रसदा श्रिया गुरुङ यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हेभ अ गुड डे, हाई बाई।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: सुबर्ण अवसर
2: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
1: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
2: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुखने पोलने अमिलो पानी आउने जस्ता समस्या
1: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
1: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड़ कम्बर को दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने अनिन्द्रा हाथ खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्र महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा
2: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033998 र 9845610950
6: बन्दीपुर हिल प्रस्तुत गर्दछ
7: बन्दीपुर फेस्ट 2083
6: यही असोज 28 गते देखि कार्तिक 1 गते सम्म र कार्तिक 7 गते देखि 10 गते सम्म आयोजना हुन लागेको बन्दीपुर फेस्टमा आफ्नो परिवारसँग दशैंको छुट्टीमा रमाइलो गर्न बन्दीपुरमा आउनुहोस् र स्वाद संस्कृति र उत्सवको अनुपम अनुभव लिनुहोस्
7: मुख्य आकर्षणहरू
6: विभिन्न खानपिनका स्टलहरू
7: सांस्कृतिक तथा सांगीतिक कार्यक्रम
6: जीप लाइन स्काई साइक्लिङ रमाइला खेलहरू तथा अन्य विभिन्न आकर्षणहरू
7: कार्यक्रम स्थल बन्दीपुर केबल कारको लोअर स्टेशन बन्दीपुर 4 तनहु
6: विस्तृत जानकारीको लागि सम्पर्क 9803-67-9016 बन्दीपुर हिल घुम्नै पर्ने ठाउँ

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली सहित नेपाल सम्मत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्र भित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसाय संघ परिवार।
0: पुनश्च विजया दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ।
2: घर अफिस व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रीय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
3: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
2: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
3: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड।
2: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
3: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहुँ, प्रोप्राइटर बद्री पौडेल, फोन नम्बर 9856264065।
2: ब्ल्याक कोब्रा प्लाइवुड बलियो र भरपर्दो निर्माणको सही छनौट।
4: जाम न, ढिला भइसक्यो।
5: एकैछिन पख न, के को भिडियो सुनौ।
6: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घल खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
0: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
5: नबोल न, सुन त,
6: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त केही बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय, सबैलाई थाहा छ।
0: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
7: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9801412888।
8: एक सय 103.8 अन्तर्मनको आवाज।
9: स्टुडियो लन्चेट अहिले दिउँसोको 2 बज्यो।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
12: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
14: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको धोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 परिवारलाई प्रति परिवार 45,000 रूपियाँका दरले नगद सहायता वितरण गर्ने भएको छ। विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरेर एकद्वार प्रणाली मार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पालिका संघको समन्वयमा प्रभावित परिवारको पहिचान गरेर रसुवाका 5, नुवाकोटका 4 र धादिङका 2 गरी 11 पालिकाका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको हो। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका झण्डै 1400 परिवारलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ। बाढ़ी प्रभावितको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारको भनाइरहेको छ। यसैबीच राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले भोटेकोशी बाढ़ी पीड़ितका लागि तीन वर्षभित्रमा स्थायी आवास निर्माण गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अगाडि बढ़ाइएको बताउनुभयो। उहाँले प्रभावितलाई 6 महिनाभित्रमा अस्थायी आवासमा स्थानान्तरण गर्ने जानकारी दिनुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम बिहिबार रातिसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटेवालले आज रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी दिनुभयो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति उपसभापति महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। अब केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी रहेको छ। निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणाम समेत आजै सार्वजनिक गर्ने तयारी गरेको छ। सभापतिमा गगन कुमार थापा निर्वाचित भइसक्नु भएको छ। उहाँले 6584 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंक बीचमा विपद बण्ड अर्थात क्याटास्ट्रफ बण्ड सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लीको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभयो। यस सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ। 3 वर्ष अवधिको यो फण्ड मार्फत ठूलो भूकम्प आउँदा तोकिएका प्राविधिक मापदण्डका आधारमा नेपालले क्षतिपूर्तिको रकम छिटो प्राप्त गर्न सक्नेछ। बण्डको संरचना निर्माण जारी गर्ने प्रक्रिया र प्रभाव मूल्याङ्कनमा विश्व बैंकले नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ। सम्झौता अनुसार प्रारम्भिक अध्ययन कानूनी सल्लाहकार र जोखिम विश्लेषणका लागि नेपालले 3 लाख अमेरिकी डलर उपलब्ध गराउने जनाइएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले नेपालले भोगेको प्राकृतिक विपत्ति पछाडिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकसँग आग्रह गर्नुभएको छ। थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री डाक्टर वाग्ली र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्तामा सो आग्रह गरिएको हो। त्यस अवसरमा अर्थमन्त्री डाक्टर वाग्लीले दुई विपद पश्चातको पुनरुत्थान जलवायु उत्थानशीलता पुननिर्माण र नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरेको उहाँको सचिवालयले जनाएको छ। भेटवार्तामा बाढ़ी पछाडि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिट्टो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएका मन्त्री डाक्टर वाग्लेले एसियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुरक्षित गर्दै स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका 2083 जारी गरेको छ। यसअगाडिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 वटा मापदण्ड निर्धारण गरिएको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य रहेको उल्लेख गरिएको छ। स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वास्थ्य तथा मन्त्रालयले नयाँ व्यवस्था गरेको छ। मन्त्रालयले जारी गरेको मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 प्रसूति सेवाका क्रममा पर्दा लगाएर आमाको गोपनीयता कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ। यस सम्बन्धी स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 बमोजिम संचालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको हो। नयाँ व्यवस्था अनुसार प्रसूति सेवाका क्रममा आमाको व्यक्तिगत गोपनीयता र मर्यादाको सम्मान गर्दै आवश्यक पर्दा र छेक बारको व्यवस्था गर्नुपर्नेछ। एउटै कक्षमा एकभन्दा बढ़ी सुत्केत राखिएको अवस्थामा पनि प्रत्येक आमाको गोपनीयता कायम हुने गरेर सेवा प्रवाह गर्नुपर्ने अवधारणालाई निर्देशिकामा उल्लेख गरिएको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले पहुँच सड़क बगाएर घिरिङ तनहुको घिरिङ र डडगाउँ जोड्ने पक्की पुल 18 दिन पछाडि संचालनमा आएको छ। तनहुको घिरिङ गाउँपालिका र डबलपुरको बौद्धी कालिका गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुईतर्फको पहुँच सड़क यही असोजको 11 गतिको बाढ़ीले बगाएको हो। नवलपुरतर्फको अस्थायी पहुँच सड़क गत साता नै निर्माण गरिएको भए पनि तनहुतर्फको सड़क भने बुधबार सम्पन्न भएको छ। दुवैतर्फको सड़क पहुँच निर्माण भए पछाडि कालीगण्डकी पुलबाट बुधबारदेखि नै सवारी साधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले जानकारी दिनुभयो। उक्त पुलको घिरिङतर्फको पहुँच सड़क मरमत कार्य सड़क डिभिजन कार्यालय तनहुको आर्थिक र प्राविधिक सहयोगमा सिद्धबाबा निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौता मार्फत काम गरिएको थियो। पुल पुनः सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर पाल्पा स्याङ्जा चित्तवन लगायतका स्थानमा आवत जावत सहज हुनुका साथै स्थानीय नागरिक यात्रु र माल सामान ढुवानीमा पनि राहत पुग्ने अपेक्षा गरिएको छ। नारायणी नदी किनारामा खुट्टा धुन गएका आमा र छोरा डुबेर बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका वड़ा नम्बर 1 को पशुपति मन्दिर पछाडि खुट्टा धुन भन्दै गएका खैरहनी नगरपालिका एक घर भएर अहिले भरतपुर महानगरपालिका 12 मुनालचोक स्थित बस्दै आएका 32 वर्षकी सृजना शर्मा र उनका 6 वर्षका छोरा प्रसिद्ध पौडेल बेपत्ता भएका छन्। उनी 11 वर्षीय छोरी प्रसिद्ध पौडेललाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। वड़ा प्रहरी कार्यालय नारायणगढ़ले विपद उद्धार टोलीसँग समन्वय गरेर छोरी प्रसिद्धिलाई उद्धार गर्न सफल भए पनि आमा र छोरा भने नदीमा नै बेपत्ता रहेका छन्। बेपत्ता सृजना र उनका छोरा प्रसिद्धको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। आज नेपाली बजारमा चाँदीको भावमा उच्च गिरावट आएको छ। हिजो तोलाको 4255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4035 रूपियाँमा झरेको छ। यो भनेको 5.17% गिरावट रहेको छ। यस्तै सुनको भाव आज तोलामा 1100 रूपियाँले घटेको छ। हिजो तोलामा 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज 2,88,400 रूपियाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। भारतको सर्वोच्च अदालतले इस्लाम धर्म अपनाउने व्यक्तिले धर्म परिवर्तन गर्नु अगाडिको सामाजिक अवस्थाका आधारमा पिछड़ा वर्गको आरक्षण सुविधा दावी गर्न नसक्ने फैसला सदर गरेको छ। मद्रास उच्च अदालतको उक्त फैसलालाई सर्वोच्च अदालतले बिहिबार कायम राखेको हो। अदालतले हिन्दू धर्म त्यागेर गैर हिन्दू धर्म अपनाउने व्यक्तिले पहिलेको धर्ममा रहेको सामाजिक पछौटेपनको आधारमा आरक्षण सुविधा पाउने दावी गर्न नसक्ने स्पष्ट पारेको छ। न्यायाधीश प्रशान्त कुमार मिश्रा र श्री चन्द्रशेखरको इजलासले धर्म परिवर्तन पछाडि व्यक्तिलाई उसको अघिल्लो धर्ममा रहेको सामाजिक पछौटेपनका आधारमा अर्को धर्म अन्तर्गत सूचीकृत पिछड़ा वर्गको सदस्य मान्न नसकिने जनाएको छ। इजलासले भारत संविधानको धारा 16:4 अन्तर्गत आरक्षण सुविधा प्राप्त गर्न सम्बन्धित पिछड़ा वर्गको सदस्य हुनु आवश्यक रहेको उल्लेख गरिएको छ। धर्म परिवर्तन गर्नु अगाडिको सामाजिक अवस्थालाई मात्रै आधार बनाएर नयाँ धर्ममा पिछड़ा वर्गको सदस्यता प्राप्त गर्न नसकिने अदालतले स्पष्ट पारेको छ। सर्वोच्च अदालतले 1950 को संविधान को आदेश को पनि उल्लेख गरिएको छ। इण्डोनेसियामा फैलिएको भीषण डडेलोका कारणले उत्पन्न तुवालो र वायु प्रदूषणका कारण दक्षिण पूर्वी एसियाली देशहरूमा गम्भीर असर परेको छ। सुमात्रा र कालिमान्तान टापुमा हजारौं हेक्टर वन तथा दलदली भूमिमा हप्तौंदेखि लागिरहेको डडेलो नियन्त्रण बाहिर जाँदा त्यसको प्रत्यक्ष प्रभाव छिमेकी देशहरू सिंगापुर र मलेसियामा समेत देखिन थालेको छ। खास गरी पाम आयल खेतीका लागि अवैध रूपमा वन फाँड्ने र आगो लगाउने मानवीय गतिविधि तथा लामो खडेरीका कारण डडेलो तीव्र रूपमा फैलिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। दलदले जमीनको सतहमुनि सल्किने आगोका कारणले नियन्त्रण प्रयास जटिल बनेको छ। इण्डोनेसियाबाट मौसमी हावाले बगाएर ल्याएको बाक्लो विषालु धुवाका कारणले छिमेकी देश सिंगापुरको वायु प्रदूषण सूचाङ्क अस्वस्थ तहमा पुगेको छ। आकाश तुवालोले ढाकिए पछाडि सिंगापुर सरकारले सर्वसाधारणलाई घरभित्रै रहन र बाहिर निस्कदा उच्च स्तरीय मास्क प्रयोग गर्न स्वास्थ्य चेतावनी जारी गरेको छ। यस्तै डडेलो प्रभावित क्षेत्रहरूमा श्वास प्रश्वासको बिरामी बढ़ेका छन् भने सयौं विद्यालय बन्द भएका छन्। सीमापार वायु प्रदूषण बढ़े पछाडि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठनले डडेलो नियन्त्रण र कड़ा कानून तथा कार्यान्वयनका लागि इण्डोनेसियामाथि कूटनीतिक दबाव दिएका छन्। आईसीसी क्रिकेट विश्वकप लीग आज लीग दुईमा आज नेपाल र क्यानाडा खेल्ने भएका छन्। ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार आज बिहान 11:15 शुरू भएको छ। यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लीग दुईको 137 खेल रहेको छ। अर्को वर्ष सन् 2027 दक्षिण अफ्रिका जिम्बावे र नामिबियामा आयोजना हुने एक दिवसीय विश्वकपमा स्थान बनाउने लक्ष्यसहित दुवै टोली लीग दुईमा प्रतिस्पर्धा गरिरहेको छ। आजको खेल दुवै टोलीका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने अवसरका रूपमा रहेको छ। नेपालका लागि ओमान र क्यानाडा बीचको खेल महत्वपूर्ण रहेको छ। नेपालले यस अगाडि लीग दुईमा क्यानाडालाई 24 रनले र ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालले यो जीतसँगै महत्वपूर्ण अंक बनाएको छ। प्रतियोगिता अन्तर्गत नेपालले पर्सि क्यानाडा र अक्टोबर आउँदो सोमबार ओमानसँग खेल्ने तालिका रहेको छ। नेपालको विश्वकपमा आफ्नो छनौट बलियो र सुरक्षित बनाउने लक्ष्यमा रहेको छ। हवस् त यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोर बाराही हाइलाइट आजको लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म 5:00 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
16: उपचार सेवाहरू
17: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
16: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
17: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
16: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
17: शरीरमा जम्मा भएको पस, पिप वा अथवा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया।
16: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन। पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
17: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागडुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
18: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
19: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
20: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
18: ए हो र, हस् दाई म आजै जान्छु।
21: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
22: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62-891।
23: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
24: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
23: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
24: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
25: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
26: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
21: ग्राहकको चाहना नै हाम्रो तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
25: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
21: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-62-220।
27: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, धुलेगौडा, तनहुँ।
21: एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान।
28: मोबाइल किन्नु छ, मरमत गर्नु परेको छ, वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ, अब टाढा जानै पर्दैन, आउनुहोस् फोन बजार।
21: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एक पटक आउनुहोस्, तपाईँले अनुभव गर्नुहुनेछ अन्त भन्दा सस्तो मूल्य र गुणस्तरीय सेवा।
28: यहाँ सामसुङ, होनर, रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मरमत गरिन्छ, साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ।
21: मोबाइल, स्मार्ट वाच, चस्मा, लाइट, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज, साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्।
28: दुलेगौडा सिद्धार्थ बैंक र फेमिली मेडिकलको बीचमा प्रोप्राइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ,
21: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनु होला।
28: थप जानकारीका लागि सम्पर्क 98461-56996।
25: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
27: यही असोज 31 गते शनिबार
25: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
29: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
25: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्स रे विशेषज्ञ डाक्टर सन्तोष बराल,
30: वरिष्ठ मानसिक तथा नसा रोग
29: रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत।
0: दैनिक उपलब्ध सेवा तर्फ
29: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 सम्म, दिवसो 3 to 4 सम्म डाक्टर अमन कुमार झा।
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक।
29: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ। वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर। साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
1: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865403177, मोबाइल 9856044343।
2: This is Radio Dhorbarahi 103.8 MHz.

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाल सम्झेल त हो नि मान सम्मान इज्जत भनेको
6: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
5: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
7: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
8: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807172
9: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
10: म्याडम धुम्रपान भनेको के हो
9: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
10: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
9: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
12: ए सबिना यस्तो हतारमा कता हो
13: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
12: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
3: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9008816142
14: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
14: ए हो र, ल त ल।
3: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560-21692।
0: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
15: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
0: कहाँ?
15: गण्डकी मेडिकल हल।
11: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
15: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
11: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903969, मोबाइल 9840826926।
15: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
0: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
15: हो र, कहाँ छ र त्यस्तो?
0: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
15: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901479716।
11: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
16: जयमा श्री, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी

0: सन शुक्लागण्डकी चार दुलेगौड़ा मुक्तिनाथ विकास बैंकबाट चार घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731
1: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
2: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
2: त्यसो भए कहाँ जाने त कान्छा
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
2: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
3: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साफ कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
4: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुलेगौंदा आफ्नै
0: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9856011445 र 9856020445
5: हेलो बा
6: कति बन्यो घर अनि ढलान भयो त
7: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्ने छ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
6: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
7: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
4: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोपाइटर राम भुजेल सम्पर्क 9811905630 र 9746780681
8: होइन धुवामा के गरिराखेको छौ भने तिमी
9: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
8: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
9: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
8: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
10: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811756606
12: मम्मी भोक लाग्यो खाजा खाऊ न
13: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
12: हस् मम्मी
14: मैले सुने छोरी ल जाऊ हिँड
13: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
4: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
13: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
4: बीजी मोमो हाउस दुलेगौडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
15: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
16: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा

0: आमाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142 98560 23128 98462014726।
0: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: फुलै फुलको सुन्दर संसार, हरेक खुशीलाई बनाओ यादगार।
3: फुलै फुलको बगैँचामा मेरी माया।
2: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
4: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौं।
2: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
4: इभरग्रीन फ्लावर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर किरण मगर। सम्पर्क 97445542433 र 98404061।
2: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुसीको सम्झना।
5: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460769246।

0: कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166034372।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
4: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
0: हजुर, सिक्टेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556285443 र 9847000787।
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प स्टोर आफ्नै भवनमा, छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
6: समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कञ्चनपुरको गड्डाचौकी नाकाबाट 25 जना बालबालिकाको उद्धार। 10 वर्ष मुनिका बालबालिकालाई तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादून लैजाँदै गरेको खुलासा।
0: पोखरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित 2 जनाको मृत्यु। काठमाडौँको रानी पोखरीमा 1 व्यक्तिको शव भेटियो।
1: अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने 1 जनालाई अख्तियारको जरिवाना। स्वास्थ्य मन्त्रालयद्वारा मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी।
0: पाकिस्तानमा विद्यालयको छाना खस्दा 28 जनाको मृत्यु। 16 जना घाइते, 5 जनाको अवस्था गम्भीर।
1: र विश्वकप लीग टू क्रिकेटमा क्यानाडाद्वारा ओमान सामु 257 रनको लक्ष्य।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कञ्चनपुरको गड्डाचौकी नाकाबाट 25 जना बालबालिकाको उद्धार गरिएको छ। तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादून लैजाँदै गरिएका 10 वर्ष मुनिका ती बालबालिकालाई भारतीय सीमा क्षेत्र बनवासा स्थित चेकपोस्टले रोकेर नेपाल फर्काएको हो। हुम्लाको सिमकोट गाउँपालिका 8 सेयराका ती बालबालिकालाई पञ्च परिवीर बुढाले गड्डाचौकी नाका हुँदै भारततर्फ लगेका थिए। बनवासा चेकपोस्टमा भारतीय सुरक्षाकर्मीले रोकेपछि फर्काइएका सबै बालबालिकालाई हाल कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। बालबालिकालाई कुन संस्थामा भर्ना गर्न लागि हो र त्यसमा अभिभावकको सहमति थियो वा थिएन भन्नेबारे केही खुलिसकेको छैन। यस विषयमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।
1: सिद्धार्थ राजमार्ग अन्तर्गत कास्कीको पोखरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित 2 जनाको मृत्यु भएको छ। आज पोखरा महानगरपालिका 17 बालोदया चोकमा G14P4479 नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्रीले ठक्कर दिँदा मोटरसाइकल चालक 19 वर्षीय सफल कुमार श्रेष्ठ र 45 वर्षीय पैदल यात्री कृष्ण कुमारको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका 2 जनाको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
0: काठमाडौँको रानी पोखरीमा 1 व्यक्तिको शव भेटिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार 1 पुरूषको शव भेटिएको हो। अन्दाजी 35-40 वर्षका 1 पुरूषको शव भेटिएको प्रहरीले जनाएको छ। शव कसको भन्ने खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
1: अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने 1 जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जरिवाना गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार रूकुम पश्चिम 8 विस्फोट नगरपालिका 5 बस्ने दीपक पुन मगरलाई 2000 रूपियाँ जरिवाना गरिएको हो। पुन मगरले एबी राई अर्थात आनबाबु राईको नाम प्रयोग गरी एक प्रहरी नायब महानिरीक्षक डीआईजीले मुद्दा लगाइदिने भन्दै 40 लाख माग गरेको र 15 लाख रूपियाँ नगद सहित चेक समेत लिएको गम्भीर आरोप सहित उजुरी दर्ता गराएका थिए। अनुसन्धानका क्रममा आङबाबु राईले आफूले उजुरी नदिएको बताएपछि पुन मगरले आफैले झुट्टा उजुरी दिएको स्वीकार गरेका थिए। दुवै पक्षले त्यस्तो कुनै घटना नभएको बयान दिएपछि अर्काको नाम प्रयोग गरी दुःख दिने बदनियत पुष्टि भएकाले जरिवाना गर्ने निर्णय गरिएको अख्तियारले जनाएको छ।
0: सरकारले मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आज विज्ञप्ति मार्फत आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न नयाँ निर्देशिका जारी गरिएको जानकारी दिएको हो। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 को कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 वटा मापदण्ड निर्धारण गरेको छ। निर्देशिका अनुसार अब प्रसूति व्यथाका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा राख्न दिने व्यवस्था गर्नुपर्नेछ, जसले आमाको मनोबल बढ़ाउन र बच्चाको सुरक्षामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 को प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउँदै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गर्नेछ। यसै गरी सुत्केरी र नवजात शिशु अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूले स्वास्थ्य अवस्था बारे जानकारी लिन परामर्श उपलब्ध गराउन र सम्बन्धित समस्या पहिचान गर्न प्रत्येक स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ।
1: सरकारले मकवानपुर र चितवनका मुख्य राजमार्ग छेउका 17 वटा होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरेको छ। राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई गुणस्तरहीन खाना खुवाउने र चरको मूल्य असुल्ने गरेको व्यापक जनगुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरी लोगो वितरण गरेको हो। सार्वजनिक सवारी साधन रोकिने होटलहरूमा सरसफाईको कमी, बासी खाना र अत्यधिक मूल्य असुलिने गरेको गुनासो बढ़ेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको समन्वयमा होटल समन्वयमा हेटौडा र चितवनका खाद्य प्रविधि टोलीले स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा मुगलिन, दासढुङ्गा, जुगेडी र रामनगर क्षेत्रका 17 वटा होटलको भान्सा सरसफाई र भण्डारण जाँच गरी 4 तहमा वर्गीकरण गरिएको छ। जसमध्ये मुगलिन स्थित दाल भात पावर मात्रै 3 तारा सहितको हरियो स्टिकर पाएर अति उत्तम वर्गमा पर्न सफल भएको छ भने 10 वटा होटल न्यूनतम मापदण्ड पूरा नगरी सामान्य अर्थात घ वर्गमा परेका छन्। विभागले होटलको प्रवेशद्वारमै देखिने गरी स्टिकर टाँसेको छ। यात्रुहरूले हरियो 3 तारा, 2 तारा, 1 तारा वा पहेँलो स्टिकर हेरेर मात्र खाना खान र गुणस्तरहीन खानेकुरा फेला परेमा सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गरिएको छ।
0: आहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपालको पुननिर्माणमा सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गरिएको छ। बैंकमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्दा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री डाक्टर सोनिम बुवाकले एडीबीका अध्यक्ष मासातो कान्दासँग भेट गर्दै सो आग्रह गर्नुभएको हो। भेटमा अर्थमन्त्री डाक्टर बुवाकले विपदपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताका लागि स्रोत परिचालन गरिदिन अनुरोध गर्नुभयो। बाढ़ीपछिको उद्धारमा आपतकालीन अनुदान छिटो स्वीकृत गरेकोमा अर्थमन्त्रीले एडीबीप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। जवाफमा एडीबीका अध्यक्ष कान्दाले नेपालको विकासमा सहकार्य गर्नु आफ्नो उच्च प्राथमिकतामा रहेको प्रतिबद्धता जनाउनु भएको छ।
0: झन्झी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका अभियुक्त बाबु थापा भनिने मेघ बहादुर थापा सर्लाहीबाट पक्राउ परेका छन्। सर्लाही प्रहरीले उनलाई बागमती नगरपालिका एक स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो। थापाको साथबाट 2 थान पिस्तोल, 3 थान म्यागजिन र 15 राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका थापा गत वर्ष भदौ 24 गते भएको जेन्जी आन्दोलनका क्रममा काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए।
1: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको पेशावर स्थित एक निजी विद्यालयको छाना खस्दा 28 जनाको मृत्यु भएको छ। पाकिस्तानको उत्तर पश्चिमी शहर पेशावरको अफ्रिदी आबाद इलाकामा रहेका निजी विद्यालयको छाना खस्दा 27 जना बालबालिका र एक शिक्षिका सहित कम्तीमा 28 जनाको मृत्यु भएको हो। आज बिहान कक्षा सञ्चालन भइरहेका बेला भएको दुर्घटनामा अन्य 16 जना घाइते भएको बीबीसीले जनाएको छ। उद्धार टोलीले भग्नावशेषबाट निकालेका घाइतेहरूमध्ये 5 जनाको अवस्था गम्भीर रहेको छ। अस्पतालमा आपतकालीन अवस्था इमर्जेन्सी घोषणा गरेर घाइतेहरूको उपचार भइरहेको छ। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्। उपप्रधान तथा परराष्ट्र मन्त्री इसाहाक दारका अनुसार प्रधानमन्त्री शरीफले घटनालाई गम्भीरताका साथ लिँदै तत्काल राहत तथा उद्धार कार्य तीव्र पार्न निर्देशन समेत दिनुभएको छ। पाकिस्तानमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग, कमजोर जग र सुरक्षा मापदण्डको व्यवस्थाका कारण भवन तथा छत भत्किने दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।
0: अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई क्रिकेट अन्तर्गत जारी त्रिदेशीय श्रृंखलामा क्यानाडाले ओमानलाई 257 रनको लक्ष्य दिएको छ। ओमान विरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित 50 ओभरमा सबै विकेट गुमाउँदै 256 रन बनाएको हो। उसका लागि समित गोहेलले सर्वाधिक 67 रन बनाउँदा आदित्य बर्दाराजनले 55 रनको योगदान गरेका थिए। हम्जा तारिकले नट आउट रहँदै 36, आरोन जोन्सनले 33 र सिल पटेलले 20 रनको योगदान गरे। ओमानका अस्नैन शाहले 3, जय ओडेरा र मुजिबुर अलीले 2-2 विकेट लिएका थिए। ओमानले अहिले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कञ्चनपुरको गड्डा चौकी नाकाबाट 25 जना बालबालिकाको उद्धार। 10 वर्ष मुनिका बालबालिकालाई तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादून लैजाँदै गरेको खुलासा।
0: पोखरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित 2 जनाको मृत्यु। काठमाडौँको रानी पोखरीमा 1 व्यक्तिको शव भेटियो।
1: अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने 1 जनालाई अख्तियारको जरिवाना। स्वास्थ्य मन्त्रालयद्वारा मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका 2083 जारी।
0: पाकिस्तानमा विद्यालयको छाना खस्दा 28 जनाको मृत्यु, 16 जना घाइते, 5 को अवस्था गम्भीर।
1: र विश्वकप लीग टू क्रिकेटमा क्यानाडाद्वारा ओमान सामु 257 रनको लक्ष्य।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
6: X103.8 अन्तर्मन को आवाज।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
7: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
8: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
7: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
8: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
7: पार्वती रिमाल दुलेगौडा रु 10,100,
8: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
7: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
8: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
7: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
8: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
7: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
8: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
7: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
8: हरेक खरिदमा शीर्षट उपहार क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु
7: साथमा हरेक दिन दुईजनालाई 5 इयर्स फ्री सर्भिस
8: फटाफट फाइनेन्स सुविधा नाजी तार लाइसेन्स भए पुग्छ
7: टिभीएस दुलेगाउँदा
8: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली टिभीएस सोरुम दुलेगौडा प्रोपाइटर बसन्त लालचन्द 9856309982 र 9705620209
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
10: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
10: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
11: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856032475 र 9801032475
12: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
13: हेर्न कान्छी यति त पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
12: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
14: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
11: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856061636 र 9151166136
15: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली सहित नेपाल सम्मत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
7: अध्यक्ष शान्ता दाहाल सचिव सोम राणा मगर कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसायी संघ परिवार
15: पुनश्च विजया दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ
16: राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
17: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
16: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
18: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
19: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
20: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
19: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
21: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
22: मोबाइल 9008535537 र 9086615899।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
19: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोकसेली
21: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुन चाँदी पसल, दुलेगौडा 4 भित्री बजार। मोबाइल 9008535537।
18: आकर्षक सुन चाँदीको गहना, नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम आफ्नो दोस्रो प्रतीक्षा गरिबस्नु हुने तपाई सम्पूर्ण साथीहरुमा म गुरुङ कार्यक्रममा उपस्थित कार्यक्रममा फेरि पनि यहाँको रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो थोरबाट 10.8 मेगाहर्ज गर्छन् त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ भएर यहाँले हरेकै साथ सुन्न सक्नुहुनेछ र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनचाली पसलले. यो पसल सूर्यगोडाको भित्री बजारमा रहेको छ. नयाँ नयाँ डिजाइनको गरगनाहरू खरिद गर्नु परेमा पसलबाट थप सेवाहरू चाहिएमा यहाँले पसलबाट थप सेवा दिन सक्नुहुनेछ, कारोबारहरू गर्न सक्नुहुनेछ भन्दै हामी गर्दछौ. हप्ताको साथै दिन फरक बार फरक श्रृङ्खलाको साथमा यहाँहरूमा ठिक 4 बजेको टाइम चेकसम्म हामी उपस्थित हुने गर्दछौ भने श्रोत साथी आजको श्रृङ्खलामा रहेर अफलाइन मार्फत यहाँको रोजदाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ. लोकदोहोरी भाकाहरू यहाँले कार्यक्रममा रोज्न सक्नुहुनेछ. कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजदाईको गीत संगीतहरू आज कार्यक्रममा सुन्न सक्नुहुनेछ भने श्रोत साथी कार्यक्रमको दैलो उगार्दै पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु. श्रोत साथी निकै नै सुमधुर भाका रहेको छ. गीतको बोल रहेको छ रानी वनमा धैर्य फुल, जसमा आवाज रहेको हेमान्त कान्छ रसाइली अनि शान्ति श्री परियारको भने स्वीकार्नुहोला है त.

हजुर श्रोत साथीहरू, निकै नै सुमधुर भागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। रानी वनमा धैर्य फूल गीतको बोल रहेको छ भने यहाँहरूको लागि चाहिँ कार्यक्रममा स्थान दिइसकेको छु। र यो सँगसँगै श्रोत साथी, आजको श्रृंखलामा हामीहरू श्रोत साथीको रोजाईको गीत संगीतलाई अफलाइन मार्फत कार्यक्रममा स्थान दिइनेछौ भन्दै अहिलेको लागि भने श्रोत साथीको रोजाईको गीत राख्नतर्फतिर लागिरहेको छु। चौतारीको बर गीतको बोलमा रहेको छ श्रोत साथीको रोजाईको गीत भन्दै स्वीकार्नुहोला है त।

हजुर सुधु साथी 4 तारिकको बर्गिनको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको भयो होला र त्यसै गरी हालको लागि पनि फेरि पनि कार्यक्रममा श्रोता साथीको रुचाइको गीतलाई नै कार्यक्रम स्थान दिनतर्फ दिएर लागिरहेको छु. दशैंको गीत रहेको छ जसमा आवाज रहेको छ रेशम थापा, उद्धव कार्की, गीता देवी अनि मिना प्रसाईनको भनी सुमधु भाका रहेको छ. श्रोता साथी स्वीकार्नुहोला.

शान्तिनगर फतिर लागिरहेको छु र श्रोत साथी आजको श्रृंखलामा हामीहरू यसै गर्ने यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रममा अफलाइन मार्फत स्थान दिइरहेका छौं र अहिलेको लागि भने कार्यक्रममा ढिला नगरिकन म त हजुर गामले गीतको बोल रोज्नुहुने जित बहादुरजीको रोजाईको भाका स्थान दिनतर्फ फतिर लागिरहेको छु। सुमधु भाका रोज्नु भएको छ, उहाँलाई एकदमै मनपर्ने भाका राखिरहेको छु। सबैजना स्वीकार्नुहोला है त।

हजुर श्वेत साथी, म त हजुर गामले गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। जित बहादुरजीको रोजाईको गीत रहेको थियो भने यहाँहरू सबैजनाले पक्कै पनि स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोत साथी, अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ। कार्यक्रमका निश्चित समय सकिने बेला भइसकेको छ र आजको श्रृंखलामा रहेर श्रोत साथीहरूको रोजाईको गीत संगीतलाई अफलाइन मार्फत कार्यक्रम स्थान दियो र सहभागिता जनाउनुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै जाँदा जाँदै कार्यक्रममा रेशम गीतको बोल राखिरहेको प्रकाश दुधराज अनि मिलिना राईको आवाजमा सजिएको सुमधुर लोकभाका रहेको छ। राख्दै यो मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यहाँ माझबाट छुटिने आज्ञा चाहन्छु। भोलि फेरि पनि यहाँसँग अर्को रमाइलो श्रृंखलाको साथमा हाम्रो भेट हुने नै छ भन्दै तपाईँसँग पनि हामीलाई सुन्दै गर्नुहोला। नमस्ते, नमस्कार, हैत।

0: बड़ा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
1: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
0: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय
1: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा
0: प्रथम पुरस्कार रु 50,000
1: द्वितीय पुरस्कार रु 30,000
0: तृतीय पुरस्कार रु 15,000
1: सान्त्वना पुरस्कार रु 10,000
0: साथमा सिल्ड मेडल र प्रमाण पत्र
1: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट डिफेन्डर उत्कृष्ट ब्लकर बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ
0: टिम दर्ता शुल्क रु 5,000
1: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म
0: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि
1: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845987551 9261552827 र 9605686659
2: आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउ न
2: दीक्षा ब्युटी पार्लर रे
3: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
2: हो र त्यस्तो के हुन्छ र त्यहाँ
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
2: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
3: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
2: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
3: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 9709034335
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
5: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301

0: बन्दीपुर हिल प्रस्तुत गर्दछ
1: बन्दीपुर फेस्ट 2083
0: यही असोज 28 गतेदेखि कार्तिक 1 गतेसम्म र कार्तिक 7 गतेदेखि 10 गतेसम्म आयोजना हुन लागेको बन्दीपुर फेस्टमा आफ्नो परिवारसँग दसैँको छुट्टीमा रमाइलो गर्न बन्दीपुरमा आउनुहोस् र स्वाद संस्कृति र उत्सवको अनुपम अनुभव लिनुहोस्।
1: मुख्य आकर्षणहरू
0: विभिन्न खानपिनका स्टलहरू
1: सांस्कृतिक तथा सांगीतिक कार्यक्रम
0: जीप लाइन स्काई साइक्लिङ रमाइला खेलहरू तथा अन्य विभिन्न आकर्षणहरू
1: कार्यक्रम स्थल बन्दीपुर केबल कारको लोअर स्टेशन बन्दीपुर 4 तनहु
0: विस्तृत जानकारीको लागि सम्पर्क 9803769916 बन्दीपुर हिल घुम्नै पर्ने ठाउँ
2: आमा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
2: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
4: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
5: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878 प्रशान्त नेउपाने 9460026925
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर
7: नरिसाउनुहोस् न जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र
8: सुन्नुहोस् न दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल
7: जस्तो खोज्यो त्यस्तै जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या
9: हो सामसुङ रेडमी भिभो रियलमी नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न मर्मत गर्न र एसेसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि
9: हाम्रो मोबाइल पसल दुलेगौडा साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै प्रोपाइटर सन्तोष श्रेष्ठ फोन 9856056996 र 9701556996
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
10: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
11: हो त है सामान लिन टाढा किन जानु पर्यो र
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
14: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
14: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
2: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9523519122 9508 र 9460769246
15: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
17: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658590065 मोबाइल 9816634372
18: जय मसी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606665।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
3: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
6: कौरव पाण्डवको बीचमा त्यत्रा सबै जाजलले एउटैले सारले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो।
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: एभुडी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
1: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
0: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
1: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
3: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
2: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9846510950
4: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: सधैँ यही आउँदो कार्तिक सात गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिशा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौंडा तनहु
1: फोन नम्बर 0564142333 र 9678161887। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
4: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9856031053।
6: कति राम्री देखिए कि कृत्रिमै किनेको कुर्ता लगायो कि क्या हो
7: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृत्रिमै आउँछौ।
6: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृत्रिम क्लोथिङ कलेक्सन
8: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौंडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9860557731 9806757731।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
13: हार्दिक निमन्त्रणा।
1: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालीका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
13: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
1: पूजा आराधना समय बिहान 11 बजे,
13: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
1: विस्तृत जानकारीका लागि सम्पर्क 9846083373 र 9847769275।
14: स्टुडियो साइन्चेक
15: अहिले साँझको 5 बज्यो।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 9816695301।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
18: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
19: नमस्कार। रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। विराटनगरमा बुधबार सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले प्रदेशको संवैधानिक अधिकार कार्यान्वयन वित्तीय संहिताको सुदृढीकरण र अन्तरप्रदेश सहकार्यलाई अघि बढ़ाउने साझा संकल्प गरेको छ। असोज 27 र 28 गते भएको सम्मेलनले कोशी घोषणा 2083 जारी गर्दै संघीय सरकारसँग कानूनी प्रशासनिक र वित्तीय सुधारका लागि सामूहिक माग राखेको हो। घोषणा पत्रमा संघ प्रदेश र स्थानीय तहबीचको अधिकार र कार्य जिम्मेवारी स्पष्ट पार्न विद्यमान कार्य विस्तृतीकरण तत्काल पुनरावलोकन गर्न माग गरिएको छ। प्रदेशको अधिकार क्षेत्रमा पर्ने काममा संघीय संरचनाबाट भइरहेको दोहोरोपन हटाउन पनि आग्रह गरिएको छ। संघीय निजामती सेवा विधेयक प्रदेशका संवैधानिक अधिकार र सरोकार सम्बोधन हुने गरी यथाशीघ्र पारित गर्न मुख्यमन्त्रीहरूले माग गरेका छन्। प्रदेशका प्रमुख सचिव, सचिव प्रदेश, न्यायाधिवक्ता, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत आवश्यक जनशक्ति व्यवस्थापनका लागि कानूनी र संस्थागत व्यवस्था गर्न पनि भनिएको छ। असोज 8 गतेदेखि 11 गतेसम्म सम्मको अविरल वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा पुर्याएको क्षतिको विवरण लिन विज्ञान प्रविधि तथा नवप्रबन्धन मन्त्री महावीर पुन थबलागिरी गाउँपालिकाको केन्द्र मुनातर्फ प्रस्थान गर्नुभएको छ। भाडाको बोलेरो जीपमा दरबाङ हुँदै मुना जाँदै गरेका मन्त्री पुनले जिल्लाका सबै स्थानीय तहमा पुगेर विभाजन भएको क्षतिको जानकारी लिनुभएको हो। मन्त्री पुनले स्थानीय तहका केन्द्रमा पुगेर जनप्रतिनिधि तथा सम्बन्धित अधिकारीहरूसँग क्षतिको विवरण लिनेछन्। स्थलगत अनुगमन तथा विवरण संकलनको जिम्मेवारी सम्बन्धित पालिकाकै हो, उनीहरूले गर्दै आएका छन्। मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट धवलागिरीतर्फ लागेका मन्त्री पुनले 10:30 बजे धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा र दिउँसो मालिका गाउँपालिकाको केन्द्र दरबाङमा भेटघाट गर्ने कार्यक्रम तय भएको जानकारी दिएको थियो। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले फोहोर मैला व्यवस्थापनलाई व्यवस्थित बनाउँदै पुनः प्रयोग र प्रशोधनमा जोड़ दिएको छ। नगर प्रमुख कृष्णराज पण्डितको नेतृत्वमा अघि बढ़ाएको एकीकृत फोहोर व्यवस्थापन अभियान अन्तर्गत घर घरमै फोहोर वर्गीकरणदेखि प्लास्टिक जन्य सामग्रीको पुनः प्रशोधनसम्मका काम भइरहेका छन्। नगरपालिकाको यस पहलको स्थानीयवासीले प्रशंसा गरेका छन्। नगरपालिकाले सूर्य नेपाल पालीको सहयोग र ग्रीन रोड संस्थासँगको सहकार्यमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो। अभियान अन्तर्गत कुहिने नकुहिनेर हानिकारक फोहोर छुट्याएर व्यवस्थापन गर्ने तथा पुनः प्रयोग योग्य सामग्रीलाई प्रशोधन गर्ने व्यवस्था मिलाएको छ। नगर प्रमुख पण्डितका अनुसार घरबाटै फोहोर छुट्याउने बानीको विकास गरी नगरलाई स्वच्छ स्वस्थ र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। कुहिने फोहोरलाई घरमै मल बनाएर तरकारी खेतीमा प्रयोग गर्ने र नकुहिने फोहोरलाई प्रशोधन केन्द्रमा ल्याएर पुनः प्रयोग योग्य सामग्री छुट्याउने योजना अघि बढ़ाएको उहाँले बताउनु भएको हो। यसै क्रममा शुक्ला गण्डकी 4 स्थित गाछेपानी टोल विकास संस्थालाई डस्टबिन वितरण गरिएको छ। सूर्य नेपालको 90% र नगरपालिकाको 10% सहयोगमा फोहोर उत्पादन हुने क्षेत्रहरूमा डस्टबिन वितरण गरी वर्गीकरणबारे नागरिकलाई सचेत गराउने कार्यक्रम सञ्चालन भइरहेको छ। प्रशोधन केन्द्रमा प्लास्टिकका बोतल, जार, डब्बा, कुर्सी लगायत सामग्रीलाई ग्राइन्डर मेसिनबाट साना टुक्रा बनाइन्छ। त्यसपछि मेसिन मार्फत प्लास्टिकका दाना उत्पादन गरी उद्योगमा कच्चा पदार्थका रूपमा पठाउने प्रक्रिया अघि बढ़ाएको छ। गोर्खाको बुढी गण्डकी क्षेत्रका बाढ़ी पहिरो प्रभावित परिवारले राहत पाएका छन्। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरूलाई राहत सामग्री वितरण गरेको हो। गत असोज 25 गते आएको बाढ़ी पहिरोले त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका छन्। विपदका कारण दैनिक जीवनयापनमा कठिन परिस्थिति भोगिरहेका परिवारको आधारभूत आवश्यकता पूरा गर्न र केही राहत पुर्याउने उद्देश्यले सहायता प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढा थोगीले गोर्खाको आरूघाट स्थित विपद व्यवस्थापन समितिका पदाधिकारीलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्। उक्त हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको थियो। बैंकले विपद व्यवस्थापन समिति मार्फत प्रभावित परिवारका लागि खाद्यान्न, लत्तकपडा, ग्यास चूलो र बत्ती हस्तान्तरण गरेको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 17 स्थित बालोदय चोकमा बिहिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। बिहान 7 बजे भएको दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा 17 बस्ने 19 वर्षीय सफल कुमार श्रेष्ठ र लमजुङ खरबई हाल पोखरा 17 बिरौटा बस्ने 45 वर्षीय पैदल यात्री कृष्ण कुमारको मृत्यु भएको हो। बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको G14P4879 नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सड़कको डिभाइडरमा ठोकिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको हो। घाइते चालक श्रेष्ठ र पैदल यात्री दुवैलाई उपचारका लागि बिरौटामा रहेको नोबेल अस्पतालमा लगिएको थियो। लगतै थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकोमा उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्। तनहुँको घिरिङ र पूर्वी नवलपरासीको डेढ़ गाउँ जोड्ने काली गण्डकी नदीमाथिको पक्की पुल 18 दिनपछि सञ्चालनमा आएको छ। असोज 11 गते आएको बाढ़ीले पुलको दुवैतर्फको पहुँच सड़क एप्रोच बगाएपछि अवरुद्ध आवागमन बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको हो। नवलपुर तर्फको अस्थायी एप्रोच गत साता नै निर्माण गरिएको थियो। तनहुँ तर्फको पहुँच सड़क भने बुधबार साँझ निर्माण सम्पन्न भएपछि पुल पूर्ण रूपमा सञ्चालनमा आएको हो। गिरिङतर्फको पहुँच सड़क मर्मत सड़क डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा गरिएको छ। सिद्धबाबा निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौता अनुसार मर्मतको काम गरेको थियो। निर्माण कम्पनीले बुधबार साँझ 5 बजे सम्झौता बमोजिमको काम सम्पन्न गरेको जनाएको छ। पुल सञ्चालनमा आएसँगै खिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर पाल्पा स्याङ्जा चितवन लगायतका स्थानमा आवतजावत सहज बनेको छ। स्थानीय बासिन्दा यात्रु तथा माल सामान ढुवानीमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ। भारी पहिरोका कारण अवरुद्ध बनेका कालीगण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्ग अन्तर्गत बागलुङ खण्डमा सवारी साधन सञ्चालनमा आएका छन्। तर ग्रामीण क्षेत्रका सड़क सहज नहुँदा स्थानीयले अझै पनि यात्रामा शास्ति खेप्नु परेको छ। सड़क चिरा पर्ने भाँसिने र पहिरो खस्ने समस्या बढेपछि यात्रा जोखिमपूर्ण बनेको स्थानीयको भनाइरहेको छ। भोटदेखि ताराखोला जोड्ने सड़कमा अस्थायी रूपमा ट्र्याक खोलेर सवारी साधन सञ्चालन गरिए पनि जोखिम कायमै रहेको छ। दरमखोलाको बाढ़ीले भत्काएको सड़क पूर्ण रूपमा सञ्चालनमा ल्याउन र दिगो बनाउन करोड़ रूपियाँ खर्च गर्नुपर्ने अवस्था देखिएको छ। विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था रहेकाले नेपाली सेनाको टोलीले समेत अनुगमन गरी हिउँदमा मात्रै सड़क मर्मत गर्न सकिने सुझाव दिएको छ। ताराखोलाका सबैवटाका सड़क भत्किएर जोखिमपूर्ण बनेका छन्। ती सड़कमा यात्रुले ठुक्का भएर यात्रा गर्न सक्ने अवस्था रहेको छैन। ताराखोला गाउँपालिका एक अर्गलमा कालोपत्र गरिएको सड़कका दुईवटा खुम्ती नै भत्किएका छन्। उक्त सड़क तत्काल खुलाउन नसकिने वडाध्यक्ष याम बहादुर रोकाले बताउनु भएको छ। सड़कको नाप जाँच गर्न गएका प्राविधिकलाई समस्या परेपछि काम शुरू नगरी फर्कनु परेको उहाँले जानकारी दिनुभएको हो। ताराखोला मात्र होइन काटेखोला गाउँपालिका चार तङग्राम जोड्ने सड़क पनि वर्षाका कारण क्षतिग्रस्त भएको छ। गत असारमा कालोपत्र गरिएको उक्त सड़क ठाउँ ठाउँमा फाँसिएको छ। कतिपय स्थानमा पहिरो खसेको छ भने कालोपत्र समेत बगेको छ। समय अनुकूल नहुँदा लगानी खेर गएको स्थानीयको गुनासो रहेको छ। दशैंलाई लक्षित गरी मुस्ताङबाट 13,717 भेडा च्याङ्ग्रा बाहिरिएका छन्। बिहिबारसम्म मुस्ताङका 5 वटा स्थानीय तहका किसानले पालेका तथा कर्णाली प्रदेशका डोल्पा मुगु र जुम्ला लगायतका जिल्लाबाट ल्याएका भेडा च्याङ्ग्रा बिक्रीबाट 35,53,88,000 रूपियाँ बराबरको कारोबार भएको छ। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डाक्टर लालमणि आर्यलका अनुसार यस वर्ष मुस्ताङका किसानले पालेका 7,964 च्याङ्ग्रा र 1,204 भेडा बिक्रीका लागि बाहिरिएका छन्। त्यस्तै टोल्पाबाट 3,551, मुगुबाट 260 र जुम्लाबाट 300 भेडा च्याङ्ग्रा ल्याएको थियो। तिब्बत हुँदै कोरोला नाकाबाट 438 च्याङ्ग्रा पनि मुस्ताङ हुँदै बाहिरिएका छन्। कार्यालय प्रमुख डाक्टर आर्यले दशैंलाई लक्षित गरी ल्याएका अधिकांश भेडा च्याङ्ग्रा बजारमा पुगिसकेको बताउनु भएको हो। उहाँले अब केही संख्यामा मात्र भेडा च्याङ्ग्रा आउने र तिहारका बेला पनि बजारमा बिक्री हुने बताउनु भएको छ। उहाँकाअनुसार मुस्ताङ र डोल्पामै उत्पादन भएका भेडा च्याङ्ग्रा बजारमा आउन थालेपछि चीनको तिब्बतबाट आउने भेडा च्याङ्ग्राको संख्या घटेको छ। गत आर्थिक वर्ष 2082-83 15,600 भेडा च्याङ्ग्रा बिक्रीबाट मुस्ताङमा 36,50,00,000 रूपियाँ बराबरको कारोबार भएको थियो। शेयर बजार लगातार 6 कारोबार दिन बढेको छ। शेयर बजार प्रसूचक नेप्से आज 4.67 अङ्कले बढेर 2625.93 बिन्दुमा पुगेको छ। आज बैंक उत्पादन तथा प्रशोधन अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढेको छ। आज 172 वटा कम्पनीको शेयर बढेकोमा 90 वटाको घटेको छ। 15 वटा कम्पनीको शेयर भने खटपट भएको छैन। आज बेनी हाइड्रो पावर प्रोजेक्टको शेयर 15% बढेको छ। बजार सामान्य उकालो लागेको दिन सिद्धार्थ बैंकको डिभेन्चर 2,089.3% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4,13 करोड़को कारोबार भएकोमा आज 349 वटा कम्पनीको 1,36,00,000 कित्ता शेयर 4,71 करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ठोरपरे हाइलाइट आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
20: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
21: ए सबिना, यसको हतारमा कता हो?
22: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
21: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
20: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9800281642।
23: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
24: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
25: कहाँ?
24: गन्जकी मेडिकल हल।
26: हो, गंदगी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
24: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
26: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
23: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903069, मोबाइल 9840826।
27: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
28: होइन हौ, कसरी पर्यो?
27: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
28: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सट क्यास उपहार। फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
27: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
28: शर्तहरू लागू हुनेछन्।
29: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0965902969 र 9856061909।
28: हिरो सिजी मोटर्स।
0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
2: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
2: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
2: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
29: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
23: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
3: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रेदीको अत्यन्त जरुरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूपमा लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 0654111122। यो चाडपर्व टीभीएसको साथमा, भाग्यको चाबी तपाईँको हातमा।
23: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
3: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
23: फटाफट फाइनेन्स सुविधा, नागरिक र लाइसेन्स भए पुग्छ।
3: टीभीएस दुलेगौंडा।
23: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौंडा। प्रोपाइटर बसन्त लालचन्द, 9856309982 र 9705620209।
29: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई,
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855602629।
3: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
8: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
8: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 0654143121,
8: मोबाइल 9805678634 र 9701107090।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र, दीक्षा ब्युटी पार्लर जाउ न।
11: दीक्षा ब्युटी पार्लर रे?
12: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र त्यस्तो के हुन्छ र त्यहाँ
12: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आई ल्यासिङ पनि गरिन्छ
11: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
12: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
11: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आई लेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
12: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागञ्जकी नगरपालिका दुई कोत्रे तनहु प्रोपाइटर निशा लामा सम्पर्क 97090 34335
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746680681।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261653507।
7: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइन बोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइन बोर्ड भित्ते लेखन टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागञ्जगी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु।
6: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
10: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9460783002।
11: बन्दीपुर हिल प्रस्तुत गर्दछ
12: बन्दीपुर फेस्ट 2083
11: यही असोज 28 गतेदेखि कार्तिक 1 गतेसम्म र कार्तिक 7 गतेदेखि 10 गतेसम्म आयोजना हुन लागेको बन्दीपुर फेस्टमा आफ्नो परिवारसँग दशैंको छुट्टीमा रमाइलो गर्न बन्दीपुरमा आउनुहोस् र स्वाद संस्कृति र उत्सवको अनुपम अनुभव लिनुहोस्
12: मुख्य आकर्षणहरू
11: विभिन्न खानपिनका स्टलहरू
12: सांस्कृतिक तथा सांगीतिक कार्यक्रम
11: जीप लाइन स्काई साइक्लिङ रमाइला खेलहरू तथा अन्य विभिन्न आकर्षणहरू
12: कार्यक्रम स्थल बन्दीपुर केबल कारको लोअर स्टेशन बन्दीपुर 4 तनहु
11: विस्तृत जानकारीको लागि सम्पर्क 9803-67-9016 बन्दीपुर हिल घुम्नै पर्ने ठाउँ

0: 103.8 अन्तर्मनको आवाज
1: स्टेशन 1 स्टुडियो साइन्चेट
2: अहिले साँझको 6 बज्यो
1: साइन्चेटको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
0: समयको आवाज

0: साझा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: दुई महिनामा विप्रेषणा प्रवाह 13.5% वृद्धि, 4 खर्ब 36 अर्ब रूपियाँ रेमिटेन्स भित्रियो।
0: वैदेशिक रोजगारीमा मलेसिया जानेको स्वास्थ्य परीक्षणमा ठगी व्यवसायी कैलाश खड्का सहित 4 जना पक्राउ।
1: सुनसरी र कास्कीमा आज भएका सवारी दुर्घटनामा 3 जनाको मृत्यु। मकवानपुरमा आजदेखि टाइम कार्ड प्रणाली लागू।
0: रूसी तेल प्रशोधन केन्द्रमा फेरि आक्रमण गर्ने युक्रेनको घोषणा। संयम अपनाउने समय सकिसकेको जेलेन्स्कीको भनाई।
1: र विश्वकप लीग दुई क्रिकेटमा ओमान क्यानाडाले दिएको 257 रनको लक्ष्य पछ्याउँदै।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। चालू आर्थिक वर्षको दुई महिनामा 4 खर्ब 36 अर्ब 36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। विभिन्न मुलुकमा काम गर्न गएका श्रमिकबाट साउनलो भदो महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको हो। चालू आर्थिक वर्षको भदो महिनामा मात्रै 2 खर्ब 21 अर्ब 31 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। साउन महिनामा 2 खर्ब 15 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा विप्रेषण प्रवाह 23.9% बढ़ेको राष्ट्र ब्याङ्कले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण प्रवाह 33.1% बढ़ेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण प्रवाह 13.5% वृद्धि भई 2 अर्ब 85 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो प्रवाह 27.6% बढ़ेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय, खुद ट्रान्सफर 4 खर्ब 69 अर्ब 44 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आय 3 खर्ब 84 अर्ब 88 करोड़ रूपियाँ थियो।
1: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी गरेको भन्दै 4 जनालाई पक्राउ गरेको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा आज मेडिकल व्यवसायी कैलाश खड्का सहित 4 जनालाई पक्राउ गरिएको हो। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढ़ाउन प्रधानमन्त्री कार्यालयले पत्राचार गर्दै सीआईबीलाई निर्देशन दिएको थियो। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका एक घर भएका 42 वर्षीय खड्कासँगै भक्तपुरको चागुनारायण नगरपालिका 9 का 40 वर्षीय रविन्द्र केसी, गोरखा नगरपालिका 3 घर भई हाल टोखा नगरपालिका 11 महादेव टार बस्ने 42 वर्षीय प्रवीण तिवारी र सर्लाहीको मंगलवा नगरपालिका 4 घर भई हाल गोकर्णेश्वर नगरपालिका 6 नयाँ बस्ती बस्ने 45 वर्षका राम पुकार तिवारी पनि पक्राउ परेका छन्। उनीमाथि सीआईबीले ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढ़ाएको सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो। उनीहरूले मलेसियामा वैदेशिक रोजगारीमा जानको लागि गरिने स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क बाहेक मैक्रोटेक प्रालीको नाममा बायोमेडिकल सर्भिस चार्ज उल्लेख गरी गैर कानूनी तवरले अतिरिक्त शुल्क लिएको पाइएको छ।
0: सुनसरी र कास्कीमा आज भएका सवारी दुर्घटनामा 3 जनाको मृत्यु भएको छ। सुनसरीको धरान उपमहानगरपालिका 8 मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा नगरपालिका 9 बेलहवाका 36 वर्षीय दिपेन्द्र राज राई रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको राईले चलाएको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो। आज दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत कास्कीको पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित 2 जनाको मृत्यु भएको थियो। नेपाल प्रहरीका अनुसार पछिल्लो 24 घण्टामा देशभर भएका सवारी दुर्घटनामा 17 जनाको मृत्यु भएको छ। यी दुर्घटनामा 354 जना घाइते भएका छन्।
1: सवारी दुर्घटना न्यूनीकरण र गति नियन्त्रणका लागि मकवानपुरमा आजदेखि टाइम कार्ड प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा, भैंसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङबाट काठमाडौँ आउट जाउट गर्ने सड़क खण्डमा यो व्यवस्था लागू गरेको हो। यात्रुको सुरक्षालाई ध्यानमा राखी निर्धारित गतिमा मात्र सवारी चलाउन चालकहरूलाई प्रहरीले आग्रह गरेको छ। नयाँ टाइम कार्ड अनुसार हेटौडादेखि भैंसेसम्म 25 मिनट, भैंसेदेखि भीमपेदीसम्म 30 मिनट, भीमपेदीदेखि कुलेखानीसम्म 40 मिनट र कुलेखानीदेखि फर्पिङसम्म 45 मिनट समय निर्धारण गरिएको छ। चाडपर्वमा यात्रुको चाप बढ़ने भएकाले प्रहरीले संयमित भई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ।
0: नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकुसी क्षेत्रका बाढ़ी पीड़ितका लागि 2000 घर बनाउने भएको छ। रेडक्रसले प्रभावित परिवारका लागि 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्न लागेको हो। यसका लागि आज शहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभाग र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबीच सम्झौता भएको छ। सम्झौतामा घर गुमाएका करिब 5000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ। दशैं लगतै कार्ययोजना तयार गरी सरकारले आवश्यक जग्गा उपलब्ध गराउन साथ निर्माण कार्य अघि बढ़ाइनेछ। सम्झौता अनुसार आवास निर्माणको नेतृत्व भने भवन विभागले नै गर्नेछ।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। पर्यटन मन्त्री खड़गराज पौडेलले पनि यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध, अन्य विमानस्थलतर्फ मोडिनुपर्ने अवस्था र उडान रद्द हुने घटना घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भएको छ। प्राधिकरणका अनुसार पोखरा विमानस्थलमा हाल भीओआर, डीएमई र आईएलएस प्रणालीमा आधारित उडान अवतरण प्रक्रिया सञ्चालनमा छ। विमानस्थलको भौगोलिक अवस्थिति, आसपासका पहाड़ी भूभाग तथा प्राविधिक सञ्चालन सम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम र कम भिजिबिलिटीमा उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ। यही समस्या सम्बोधन गर्न प्राधिकरणले भू उपग्रहमा आधारित नेभिगेशन प्रणाली कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ। पोखरा विमानस्थलमा आरएनपी एआर प्रक्रिया सम्बन्धी प्रारम्भिक अध्ययन पूरा भइसकेको विज्ञप्तिमा उल्लेख छ।
0: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
5: मार्बल का सीपीपीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढ़ी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीपीसी प्रोडक्ट लेड फ्री, यूवी रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
6: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढ़दै गएको सरकारले जनाएको छ। पछिल्लो 6 महिनामा मात्र 3,69,474 जना नयाँ बीमित थपिएको स्वास्थ्य मन्त्री निशा मेहताले जानकारी दिनुभयो। उहाँ अनुसार अघिल्लो आर्थिक वर्षको सम्पूर्ण स्वास्थ्य बीमा भुक्तानी सम्पन्न भइसकेको छ। स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्दै आवश्यक नीतिगत तथा प्रणालीगत सुधार अघि बढ़ाने काम भइरहेको मन्त्री मेहताले बताउनुभयो।
0: लगातार छैटौं कारोबार दिन आज शेयर बजारमा नेप्से प्रतिशत बढ़ेको छ। हिजो 21.32 अंकले बढ़ेको बजारमा आज 4.56 अंकले नेप्से बढ़ेको हो। यससँगै नेप्से 2625 को बिन्दुमा कायम भएको छ। आज कारोबार रकम भने केही बढ़ेको छ। हिजो 4.13 अर्ब कारोबार भएको शेयर बजारमा आज 4.70 अर्ब रूपियाँको शेयर किनबेच भएको छ। आज 71 कम्पनीको शेयर मूल्य बढ्दा 91 कम्पनीको शेयर मूल्य घटेको छ भने 15 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागले आज सूचना जारी गर्दै विशेष गरी पश्चिमी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने भएकाले कृषि कार्यमा संलग्न सर्वसाधारण र सम्बन्धित सबै निकायलाई सचेत गराएको हो। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागको अनुमान छ। विभागका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराई भूभागमा पनि हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन र पूर्व तयारी गर्न विभागले आग्रह गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्ने घोषणा गर्नुभएको छ। आज एक अन्तर्वार्तामा उहाँले यस्तो चेतावनी दिनुभएको हो। उक्त अन्तर्वार्तामा जेलेन्स्कीले अब संयमता अपनाउन समय सकिसकेको प्रश्न पार्नुभयो। रूसले लगातार युक्रेनमाथि आफ्ना आक्रमणहरू तीव्र पारिरहेका बेला उहाँले अमेरिकी गुप्तचर विवरणको कमी तथा स्टारलिंक सेटेलाइट इन्टरनेट सेवामा आइरहेको अवरोधप्रति आफ्नो आक्रोश व्यक्त गर्नुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचनाका बावजूद उहाँले तेल प्रशोधन केन्द्रहरूमा आक्रमण जारी राख्ने बताउनु भएको हो। यद्यपि उहाँले यसबारे विस्तृत जानकारी नदी कुनै न कुनै विकल्प वा बाटो पहिलाउने बताउनुभयो। युक्रेनले यसका लागि अन्य पश्चिमी गुप्तचर एजेन्सीहरूबाट प्राप्त हुने विवरण र डेटाको सहारा लिन सक्ने अनुमान गरिएको छ।
1: अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई क्रिकेट अन्तर्गत त्रिदेशीय श्रृंखलामा अहिले ओमान र क्यानाडा बीच प्रतिस्पर्धा भइरहेको छ। ओमान क्यानाडाले दिएको 257 रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा ओमानले 42 ओभरको खेल चलिरहँदा 9 विकेटको क्षतिमा 183 रन बनाएर खेलिरहेको छ। यसअघि ओमान विरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको क्यानाडाले निर्धारित 50 ओभरमा सबै विकेट गुमाउँदै 256 रन बनाएको थियो। उसका लागि समित गोहेलले सर्वाधिक 67 रन बनाउँदा आदित्य वर्धराजनले 55 रन बनाएका थिए। हम्जा तारिकले नटआउट रहँदै 36 रनको योगदान गर्दा आरोन जोन्सनले 33 र सिल पटेलले 20 रनको योगदान गरेका थिए। ओमानका अस्नैन शाहले 3, जय ओडेड्राले र मुजिबुर अलीले 2-2 विकेट लिएका थिए।
0: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: दुई महिनामा विप्रेषण आप्रवाह 13.5% वृद्धि। 4 खर्ब 36 अर्ब रूपियाँ रेमिटेन्स भित्रियो।
0: वैदेशिक रोजगारीमा मलेसिया जानेको स्वास्थ्य परीक्षणमा व्यापक ठगी। व्यवसायी कैलाश खड्कासहित 4 जना पक्राउ।
1: सुनसरी र कास्कीमा आज भएका सवारी दुर्घटनामा 3 जनाको मृत्यु। मकवानपुरमा आजदेखि टाइम कार्ड प्रणाली लागू।
0: रूसी तेल प्रशोधन केन्द्रमा फेरि आक्रमण गर्ने युक्रेनको घोषणा। संयमता अपनाउने समय सकिसकेको जेलेन्स्कीको भनाई।
1: र विश्वकप लीग दुई क्रिकेटमा ओमान क्यानाडाले दिएको 257 रनको लक्ष्य पछ्याउँदै।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। विदेश जगत विदा हुन्छौ। नमस्कार।
7: XY3 8 अंतर्मन को आवाज। इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।

0: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाऊ यादगार। विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन,
1: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौं।
0: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुशीमा हाम्रो साथ।
1: इभरग्रीन फ्लावर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर किरण मगर। सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31।
0: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुसीको सम्झना।
1: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
2: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
1: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
3: कौरव पाण्डवको बीचमा त्यत्र सबै जाजलले एउटैले श्रुत साधाले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: मान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868883522।
4: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मासु दिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
8: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली सहित नेपाल सम्बत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसायी संघ परिवार।
0: पुनश्च विजया दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ। सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही असोज 31 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
2: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
3: दैनिक उपलब्ध सेवा तर्फ
0: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865414377, मोबाइल 9856044343।
5: बन्दीपुर हिल प्रस्तुत गर्दछ
6: बन्दीपुर फेस्ट 2083
5: यही असोज 28 गते देखि कार्तिक 1 गते सम्म र कार्तिक 7 गते देखि 10 गते सम्म आयोजना हुन लागेको बन्दीपुर फेस्टमा आफ्नो परिवारसँग दशैंको छुट्टीमा रमाइलो गर्न बन्दीपुरमा आउनुहोस् र स्वाद संस्कृति र उत्सवको अनुपम अनुभव लिनुहोस्।
6: मुख्य आकर्षणहरू
5: विभिन्न खानपिनका स्टलहरू,
6: सांस्कृतिक तथा सांगीतिक कार्यक्रम,
5: जिप लाइन, स्काई साइक्लिङ, रमाइला खेलहरू तथा अन्य विभिन्न आकर्षणहरू।
6: कार्यक्रम स्थल बन्दीपुर केबल कारको लोअर स्टेशन बन्दीपुर 4 तनहु।
5: विस्तृत जानकारीको लागि सम्पर्क 9803067916। बन्दीपुर हिल घुम्नै पर्ने ठाउँ।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
7: ए हो र, ल त ल,
9: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9850621692।
10: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
10: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
11: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
12: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
13: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122, 9808 र 9460972446।
14: एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान।
15: मोबाइल किन्नु छ, मर्मत गर्नु परेको छ, वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ, अब टाढा जानै पर्दैन, आउनुहोस् फोन बजार।
14: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एक पटक आउनुहोस्, तपाईँले अनुभव गर्नुहुनेछ अन्त भन्दा सस्तो मूल्य र गुणस्तरीय सेवा।
15: यहाँ सामसुङ, होनर, रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मर्मत गरिन्छ। साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ।
14: मोबाइल, स्मार्ट वाच, चस्मा, लाइट, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज, साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्।
15: दुलेगौंडा सिद्धार्थ बैंक र फेमिली मेडिकलको बीचमा प्रोपाइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ।
14: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनु होला।
15: थप जानकारीका लागि सम्पर्क 9841656996।
14: यो चाड पर्व टीभीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
15: हरेक खरिदमा शीर्षक उपहार, क्याश डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
14: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
15: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
14: टीभीएस दुलेगौंडा
15: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस शोरूम दुलेगौंडा, प्रोपाइटर बसन्त लालचन 9560309282 र 9705620209।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403505।
3: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ। विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
8: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
8: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856956996 र 9701556996।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्।
8: सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
8: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै।

0: एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाइ म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
6: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961653507।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाडा सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
11: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्प पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
2: हेलो,
3: कति बज्यो घर? अनि ढलान भयो त?
4: बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811-50630 र 9746-80681।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635-90-065, मोबाइल 9816-34372।
9: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डी कालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
6: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
9: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
6: आयोजक चण्डी कालिका मगर समाज बलाम्दी स्याङ्जा।
9: प्रथम पुरस्कार ₹50,000,
6: द्वितीय पुरस्कार ₹30,000,
9: तृतीय पुरस्कार ₹15,000,
6: सान्तोना पुरस्कार ₹10,000,
9: साथमा सिल्ड मेडल र प्रमाण पत्र।
6: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
9: टिम दर्ता शुल्क ₹5,000।
6: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म।
9: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि।
6: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845-97-751, 9921-52-827 र 9065-86-659।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9851-88461 र सिजन गुरुङ 9705-40900।
1: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
2: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
10: धोरबाराही हाइलाइट्स को साथ में
11: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841549304
12: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्ज को साँझ 7 बजेको धोरबाराही हेडलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ धोरबाराही हाइलाइट्सको शुरूमा आजका मुख्य समाचारहरू सुन्नुहोस्
13: आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि रासुपाद्वारा आवेदन खुला आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सकिने
12: समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी प्रमाण बिना उद्यमीलाई दोषी ठहर नगर्न व्यवसायीका केन्द्रीय अध्यक्ष श्रेष्ठको आग्रह
13: चालू आर्थिक वर्षको साउन र भदौमा रेमिटेन्समा उल्लेख्य वृद्धि दुई महिनामै 4,36,36,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,
12: तिब्बती भाषा पढाउन भारत लैजाँदै गरिएका 25 जना बाल बालिकाको उद्धार शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघद्वारा शुभकामना आदान प्रदान स्थानीय सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा स्वीकार गर्नुपर्ने उद्योगी व्यवसायको माग
13: र इजरायलले 2000 भन्दा धेरै प्यालेस्टिनी बाल बालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक र चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजसँग भारत 24 रनले पराजित
12: अब समाचार विस्तारमा सुन्नुहोस् राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह को निर्वाचनमा नगरपालिकाको प्रमुख उपप्रमुख वडाध्यक्ष र वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुल्ला गर्ने निर्णय गरेको छ पार्टीले आजबाट नगरपालिका क्याण्डिडेट क्लबको आवेदन खुल्ला गरेको जानकारी दिएको हो राष्ट्रपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख उपप्रमुख वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लगइन गरेर आवेदन दिन सक्ने रासोपाले जनाएको छ
13: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका 2083 जारी गरेको छ यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको हो नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 मापदण्ड निर्धारण गरेको छ अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य रहेको छ निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ त्यस्तै नवजात शिशुलाई आमाकै संख्यामा राख्ने र त्यस्तै नवजात शिशुलाई आमाकै सैयामा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिएको छ।
12: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। बिहिबार आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले यस्तो बताउनुभयो। केही समय यताका राजनैतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकालेको स्वीकार गर्दै त्यसलाई असफल र पराजित भएको भन्न नमिल्ने जिकिर गर्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएको सामाजिक क्षेत्रका सुधारलाई समाजवाद उन्मुख कदमको संज्ञा दिनुभएको छ। सड़क बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोगापेक्षी सड़क मानवको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपजका रूपमा व्याख्या गर्नुभएको छ। उहाँले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा र बालबालिकाका लागि चलाइएको खुलौं खाता अभियानलाई मानवतावादी कार्यको रूपमा चर्चा गर्नुभएको छ। समृद्धिको यात्राबारे प्रश्न पार्दै अध्यक्ष ओलीले सुखी नेपाली बनाउन पहिला दुःख निवारण गर्नुपर्ने बताउनुभयो।
13: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डमा एडीबी अध्यक्ष मासातो कान्दासँगको भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपदपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। भेटवार्तामा बाढ़ीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र एकबद्धता जाहेर गरिएकोमा मन्त्री डाक्टर वाग्लेले एडीबी प्रति नेपालको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ।
12: नेपाल स्वास्थ्य व्यवसाय महासंघका अध्यक्ष कैलाश खड्का सहितका चारजना व्यवसायीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। सीआईबीले खड्का सहित रविन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीलाई काठमाडौँ र ललितपुरबाट पक्राउ गरेको हो। मलेसिया रोजगारीमा जाने कामदारसँग धेरै पैसा लिएर सिन्डिकेट चलाएको आरोपमा सीआईबीले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराधका शुरूमा थप छानबिन र अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
13: आफ्ना सांसद खगेन्द्र सुनारको महिला हिंसा सम्बन्धी अडियो प्रकरण अनुसन्धानको जिम्मेवारी पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ। आज बिहिबार बसेको अनुशासन आयोगको बैठकले प्रतिनिधि सभा सदस्य सुनार र उनीबाट पीड़ित भनिएकी महिलाका भनिएका अडियो भिडियोको प्राविधिक जाँच गर्न आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। शुरूमा सुनारको भनिएको अडियो सार्वजनिक गर्ने जनआस्था पत्रिका र यसपछि पीड़ित भनिएकी महिलाको अन्तर्वार्ता लिएको न्यूज 24लाई पत्रचार गर्ने अनि अडियो भिडियो प्राप्त भइसकेपछि सम्बन्धित पक्षलाई पनि सोध्ने बैठकपछि आयोगका एक सदस्यले बिहिबार नेपाल खबर भने आवश्यक परे विशेषज्ञबाट पनि राय लिने यसका लागि छुट्टै छानबिन समिति गठन गरेका छन्। उहाँका अनुसार आरोपित सुनारले अडियोको स्वर आफ्नो होइन भनेर इन्कार गरेका कारण यसको प्राविधिक जाँच गर्नुपर्ने भएको हो।
12: तिब्बती भाषा पढ़ाउनका लागि भन्दै कञ्चनपुरको गड्डा चौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 नेपाली बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले 10 वर्ष मुनिका 25 बालबालिकालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल फर्काएको जानकारी दिनुभयो। हुम्लाको सिमकोटका बालबालिकालाई वनवासमा रहेको एसएसबीको चेकपोस्टले नेपाल फर्काएको उहाँले बताउनु भएको छ। ती बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डा चौकीमा रहेका छन्। कञ्चनपुर प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका 8 का ती बालबालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको छ। यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
13: पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाली समाजमा वर्ग संरचना बदलिए पनि जातीय तथा सामाजिक विभेद कायमै रहेको बताउनु भएको छ। एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले नेपाली समाजको वर्ग संरचना हेर्दा जातीय तथा लैंगिक विभेदका अवशेष रहेको बताउनु भएको हो। उहाँले राजनैतिक आर्थिक सामाजिक तथा सांस्कृतिक विकासक्रमसँगै परम्परागत वर्ग रूपान्तरित भइरहेको र नयाँ वर्गको उदय भइरहेको बताउनु भएको छ। जात र वर्ग सामाजिक संरचनाका भिन्न पक्ष भए पनि नेपाली समाजमा यी बीच प्रत्यक्ष सम्बन्ध रहेकाले समाजको अध्ययनमा दुवैलाई आधार बनाउनु पर्नेमा उहाँको भनाई रहेको थियो। खतिवडाले राज्यबाट प्राप्त हुने संरक्षण राजकीय अवसर सुविधा तथा सहुलियत वर्गीय अवस्था भन्दा जाति तथा समुदायका आधारमा निर्धारण हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यसले निम्न वर्गको संरक्षण र सहयोग कमजोर हुँदै जाने जोखिम रहेको बताउनु भएको छ।
12: चालू आर्थिक वर्ष 2083/84 को पहिलो दुई महीना अर्थात भदौसम्म विप्रेषणा प्रवाह रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको पाइएको छ। यस अवधिमा विप्रेषणा प्रवाह 23.9% वृद्धि भएर 4,36,36 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने विप्रेषणा प्रवाह 33.1% बढ़ेको थियो। 2083 भदौ महिनामा मात्रै 2,21,31 करोड़ विप्रेषण भित्रिएको छ, जबकि अघिल्लो वर्ष सोही महिनामा यो रकम 1,74,67 करोड़ रहेको थियो। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको भदौसम्म अमेरिकी डलरमा विप्रेषण प्रवाह 13.5% वृद्धि भएर 2,85 करोड़ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 27.6% बढ़ेको थियो। यस अवधिमा खुद द्वितीय आय 4,69,44 करोड़ पुगेको छ।
13: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवर्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। ललितपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायलाई सहज कर्जा उपलब्ध गराउन धितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने माग गर्नुभएको हो। उहाँले कर्जा सुरक्षा कोष विस्तार चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढ़ी र विपदबाट प्रभावित व्यवसायीहरूलाई शीघ्र पुनर्स्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभएको छ। उहाँले सरकारी निकाय र ठूला खरिदकर्ताले साना आपूर्तिकर्तालाई तोकिएको समयभित्र भुक्तानी गर्ने व्यवस्था अनिवार्य गर्नुपर्नेमा जोड़ दिनुभएको छ। अध्यक्ष श्रेष्ठले उद्योग दर्ता तथा नवीकरण कर तथा लेखा सम्बन्धी प्रक्रिया एकद्वार डिजिटल प्रणालीबाट सञ्चालन गरी अनौपचारिक उद्यमलाई औपचारिक अर्थतन्त्रमा आबद्ध गर्न समेत माग गर्नुभएको छ।
12: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। संघको कार्यालय बेलचौतारामा आयोजना गरिएको कार्यक्रममा नगर क्षेत्रका उद्योगी व्यवसायी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उद्योगी व्यवसायीहरूले स्थानीय सरकारले संघको भूमिकालाई बेवास्ता गरेको भन्दै असन्तोष व्यक्त गरेका थिए। उनीहरूले नगरपालिकाले निजी क्षेत्रको महत्व र संघको संस्थागत हैसियतलाई आत्मसात गरेर आगामी दिनमा साझेदारका रूपमा स्वीकार गरेर अगाडि बढ़नुपर्नेमा जोड़ दिएका छन्। संघका अध्यक्ष समुद्रकान्त श्रेष्ठ, महासचिव सुजन श्रेष्ठ तथा संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले औद्योगिक र व्यवसायको समस्या समाधान गर्न स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उनीहरूले मेला तथा महोत्सव सञ्चालनका विषयमा पछिल्लो समय देखिएको विवाद समाधान गर्न स्पष्ट र व्यवहारिक कार्यविधि निर्माण गर्न समेत नगरपालिकाको ध्यान आकर्षण गराएका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्ण राज पण्डित, उपप्रमुख सुमबहादुर विक राजु तथा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले संघले उठाएको मागप्रति ध्यान आकर्षण भएको जनाएका थिए। उनीहरूले मेला तथा महोत्सव सञ्चालनका विषयमा आगामी दिनमा विवाद नहुने वातावरण बनाउन आवश्यक कार्यविधि निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनीहरूले चाडपर्वलाई भड़किलो भन्दा पनि सभ्य र मर्यादित रूपमा मनाउन आग्रह गर्दै विजयादशमी, शुभ दीपावली लगायतको चाडपर्वको शुभकामना व्यक्त गरेका थिए।
13: तपाई यति बेला साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
14: हार्दिक निमन्त्रणा।
11: नेपालीहरूको महान पर्व विजयादशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
14: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
11: पूजा आराधना समय बिहान 11 बजे,
14: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
11: विस्तृत जानकारीका लागि सम्पर्क 9846383773 र 9847692775। घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
9: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
11: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
9: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड।
11: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
9: सुमिना सप्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहुँ, प्रोपाइटर बद्री पौडेल, फोन नम्बर 9856026465।
11: ब्ल्याक कोब्रा प्लाइवुड बलियो र भरपर्दो निर्माणको सही छनौट।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ,
15: अहिले हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
19: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
20: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
19: दीक्षा ब्युटी पार्लर रे?
20: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
19: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
20: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
19: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
20: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
19: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
20: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
19: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
20: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090334335।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
21: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
22: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
23: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
24: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
24: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
25: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
26: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि दाउराको सेकुवा छँदै छ त बन्के बचोक पारिपट्टि छ नि
3: हजुर मोमो चाउमिन खाजा सेट थुक्पा तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट कोरियन स्टाइलको बारबेक्यू सेकुवाको आइटमका लागि त नामै काफी छ नि दाउराको सेकुवा
26: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको
3: ल फोन नम्बर टिप्नुहोस् त 97155655 र 97156566
12: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा अब बाँकी समाचारहरू दशैंमा हिमाली भेडा र च्याङ्ग्राको मासु खाने चलन पुरानो रहेको छ घट स्थापनासँगै हिमाल पारेको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा बागलुङ बजारमा भित्रिसकेका छन् यसपटक मूल्य आकाशीय पनि बागलुङमा च्याङ्ग्राको माग भने घटेको छैन कोसेलीका रूपमा लैजान र दशैंमा च्याङ्ग्राकै मासु खाने पारखीहरूका कारणले महँगो भए पनि व्यापार राम्रो भइरहेको व्यापारीहरूले बताएका छन् डोल्पा र मुस्ताङ हुँदै 25 दिनको पैदल यात्रा मार्फत च्याङ्ग्रा लिएर बागलुङ आइपुगेका तेन्जिङ तार्के तामाङका अनुसार अहिले बजारमा रोज्जा च्याङ्ग्राको भाउ 45,000 देखि 50,000 रूपियाँसम्म पर्ने गरेको छ उहाँका अनुसार गोठबाट नै 32,000 देखि 37,000 रूपियाँसम्म खरिद गरेर ल्याइएको हो बागलुङमा बिक्री नभएका च्याङ्ग्रा मुख्य बजार पोखरा लगिने उहाँले बताउनुभयो यसपटक इम्पाका कारणले च्याङ्ग्रा ल्याउन समस्या भएको र गत वर्ष भन्दा आयात कम भएकाले व्यापार राम्रो हुने उहाँको आकलन रहेको छ यस्तै बागलुङका स्थानीय व्यापारी बलबहादुर थापाले दशैं लक्षित गरेर च्याङ्ग्राको मासु प्रति किलो 2,200 रूपियाँमा बिक्री गरिरहनु भएको छ यसपटक च्याङ्ग्राको खरिद मूल्य नै बढेकाले थोरै मात्र ल्याएको उहाँले बताउनुभयो
27: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवर्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ ललितपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन धितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने माग गर्नुभएको हो
12: दशैं अगाडि मुस्ताङको 70% भन्दा बढ़ी स्याउ बजारमा पुग्नुपर्ने भए पनि बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसुम सड़क अवरूद्ध हुँदा 35% मात्रै स्याउ निकासी भएको छ बजारमा अत्याधिक माग रहेको मुस्ताङको स्याउ सड़क अवरूद्ध हुँदा बोटमा नै थन्किएको थियो सड़क खुले पछाडि किसानले 6 दिनदेखि स्याउ टिप्न थाले पनि समयमा नै बजार पुर्याउन भने कठिनाई भइरहेको छ बिहिबारदेखि सड़क एकतर्फी संचालनमा आएसँगै थासाङ घरपोजङ र बारागुङ मुक्ति क्षेत्रको बगैंचामा स्याउ टिप्न शुरू गरिएको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ। मोस्ताङमा कुल 1,14,00,000,000 रूपियाँको 8,000 मेट्रिक टन स्याउ बिक्री योग्य रहेकोमा बिहिबारसम्म कार्यालयमा प्राप्त विवरणमा 2,800 मेट्रिक टन स्याउ निर्यात भएको कार्यालयका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो।
27: दशैंलाई लक्षित गरी मुस्ताङबाट 13,717 भेडा च्याङ्ग्रा बाहिरिएका छन्। आज बिहिबारसम्म मुस्ताङका पाँचवटा स्थानीय तहका किसानले पालेका तथा कर्णाली प्रदेशका डोल्पा, मुगु र जुम्ला लगायतका जिल्लाबाट ल्याइएका भेडा च्याङ्ग्रा बिक्रीबाट 35,53,88,000 रूपियाँ बराबरको कारोबार भएको छ। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालका अनुसार यस वर्ष मुस्ताङका किसानले पालेका 7,964 च्याङ्ग्रा र 1,204 भेडा बिक्रीका लागि बाहिरिएका छन्। त्यस्तै डोल्पाबाट 3,551, मुगुबाट 260 र जुम्लाबाट 300 भेडा च्याङ्ग्रा ल्याइएको थियो। तिब्बत हुँदै कोराला नाकाबाट 438 च्याङ्ग्रा पनि मुस्ताङ हुँदै बाहिरिएका छन्। कार्यालय प्रमुख डाक्टर अर्यालले दशैंलाई लक्षित गरी ल्याइएका अधिकांश भेडा च्याङ्ग्रा बजारमा पुगिसकेको बताउनु भएको छ। उहाँले अब केही संख्यामा मात्र भेडा च्याङ्ग्रा आउने र तिहारका बेला पनि बजारमा बिक्री हुने बताउनु भएको हो।
12: कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 17 स्थित बालोदय चोकमा बिहिबार आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। बिहान 7 बजे भएको दुर्घटनामा परेर मोटरसाइकल चालक पोखरा 17 बस्ने 19 वर्षका सफल कुमार श्रेष्ठ र लमजुङ घर भएर हाल पोखरा 17 बिरौटा बस्ने 45 वर्षका पैदल यात्री कृष्ण कुमारको मृत्यु भएको छ। बिरौटाबाट छोरीपाटनतर्फ जाँदै गरेको ग14P4849 नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई सड़कको डिभाइडरमा ठोकिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। घाइते चालक श्रेष्ठ र पैदल यात्री दुवैलाई उपचारका लागि बिरौटामा रहेको नोबेल अस्पतालमा लगिएको थियो। लगत्तै थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारका क्रममा चिकित्सकले दुईजनालाई नै मृत घोषणा गरेको पासवानले जनाउनुभयो।
27: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको उत्तर पश्चिमी शहर पेशावरमा निजी विद्यालयको छाना खस्दा 34 जनाको ज्यान गएको छ। आज बिहान अल खैर विद्यालयको छत खस्दा 33 बालबालिका र एक शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार कम्तीमा अरू 19 जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ। अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने धेरैजसो बालबालिका 13 वर्षभन्दा कम उमेरका रहेका छन्। पेशावर प्रहरीले विद्यालयका संचारकर्मीलाई पक्राउ गरेको छ। यो विद्यालयका शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखिएको छ। खैबर पख्तुनख्वा प्रान्तका गवर्नर फसल करीम कुण्डीले शिक्षा सल्लाहकारहरूलाई यस घटनाको विस्तृत प्रतिवेदन पेश गर्न र घाइते बालबालिकाले सम्भव भएसम्म राम्रो उपचार पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ।
12: सन् 2023 अक्टोबर महिना यता इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टाइनी बालबालिकालाई हिरासतमा दिएको प्रतिवेदन सार्वजनिक भएको छ। इजरायली सेनाले प्यालेस्टाइनका बालबालिकाहरूलाई निशाना बनाउने क्रम अझै तीव्र पारेको प्यालेस्टिनी प्रिजनर्स सोसाइटीको प्रतिवेदनलाई उल्लेख गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। अहिले कम्तीमा 350 प्यालेस्टाइनी बालबालिकाहरूले इजरायली जेलहरूमा कठोर परिस्थिति भोगिरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार अस्ति मंगलबार इजरायली सेनाले वेस्ट बैंकको हेब्रोनबाट कम्तीमा 6 जना बालबालिकालाई पक्राउ गरेको थियो। अहिले यो क्षेत्र इजरायली सेनाको नियन्त्रणमा रहेको छ। घेराबन्दीमा परेको गाजा क्षेत्रका बालबालिका सहित 1,000 मानिसहरू बेपत्ता हुनु र जबरजस्ती बेपत्ता पार्ने नीति निरन्तर चलिरहनुका कारणले त्यहाँ पक्राउ परेका बालबालिकाको संख्या सम्बन्धी जानकारी स्पष्ट नभएको प्यालेस्टाइनी अधिकार समूहले जनाएको छ।
27: अब अन्तिममा खेल समाचार। चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 24 रनले हराएको छ। हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हिजो वेस्ट इण्डिजले दिएको 248 रनको लक्ष्य पछ्याएको भारत 19 ओभर 3 बलमा 223 रनमा समेटिएको हो। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 247 रन बनाएको थियो। वेस्ट इण्डिजका कप्तान साई होपले आक्रमक ब्याटिङ गर्दै 50 बलमा अभिजित 102 रन बनाउनु भएको छ। उहाँले 9 छक्का र 4 चौका प्रहार गर्नुभएको छ। सेर्फेन रदरफोर्डले पनि 26 बलमा अभिजित 49 रन जोड्नु भएको छ। त्यस्तै सिमरोन हेटमायरले 12 बलमा 33 तथा रोबमन पावेलले 17 बलमा 24 रन बनाउनु भएको छ। भारतका प्रिन्स यादवले एक विकेट लिनु भएको छ। 248 रनको लक्ष्य पछ्याएको भारतका सन्जु सामसनले 13 बलमा 4 छक्का र 6 चौका सहित 56 रन बनाउनु भएको छ। अब दुवै टोलीबीचको पाँचौ तथा निर्णायक खेलले श्रीलंकाको विजेता टुंगो लाग्नेछ। श्रृंखलाको विजेता टुंगो लाग्नेछ। पाँचौ खेल पर्सि शनिबार बेंगलुरूको एम चिन्ना स्वामी स्टेडियममा हुनेछ।
12: गोर्खाको पालुङटार नगरपालिकाले योजना बनाएअनुसार चलेको भए यति बेलासम्म लीग दौड़ सकिएको हुन्थ्यो। पुरस्कार लिएर खेलाड़ीहरू फर्किसकेका हुन्थे, तर नगरपालिकाले आज लीग दौड़को मिति घोषणा गरेको छ। सोही अनुसार खेलाड़ीहरूले नाम दर्ता पनि गराएका छन्, तर जिल्ला प्रशासन कार्यालयले दौड़ रोक्न आदेश दिएको छ। यसको कारण हो पालिका र यस अगाडि कार्यक्रम गर्दै आएको संस्था लीग विकास अभियान बीचको विवाद। दौड़ प्रतियोगिता कसले गर्ने भनेर विवाद छुटिए पछाडि यो वर्ष दौड़ नहुने पक्का भयो। विकास अभियानले पनि शुक्रबारका लागि दौड़को मिति तय गरेको छ। दुवै संस्थालाई प्रशासनले पत्र पठाएर कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ। दौड़ेर राजा बन्ने ऐतिहासिक तथा सांस्कृतिक परम्परा बोकेको गोर्खाको लीग दौड़ यसपटक दुई पक्ष बीचको प्रतिष्ठाको लड़ाईको मारमा परेको छ। दुई पक्ष बीचमा कार्यक्रमको अपनत्व कसले लिने भन्ने विवाद चुलिए पछाडि जिल्ला प्रशासन कार्यालय गोर्खाले कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो।
27: यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
12: आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि राष्ट्रपतद्वारा आवेदन खुल्ला। आधिकारिक मोबाइल एप लगइन गरेर आवेदन दिन सकिने।
27: समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी। प्रमाण बिना उद्यमीलाई दोषी ठहर नगर्न व्यवसायीका केन्द्रीय अध्यक्ष श्रेष्ठको आग्रह।
12: चालू आर्थिक वर्षको साउन र भदौमा रेमिटेन्समा उल्लेख्य वृद्धि। दुई महिनामै 4.36 अर्ब भित्रिएको राष्ट्र बैंकको दावी।
27: तिब्बती भाषा पढ़ाउन भारत लैजाँदै गरिएका 25 जना बालबालिकाको उद्धार। शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघद्वारा शुभकामना आदान प्रदान। स्थानीय सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा स्वीकार गर्नुपर्ने उद्योगी व्यवसायीहरूको माग।
12: इजरायलले 2000 भन्दा धेरै प्यालेस्टाइनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजसँग भारत 24 रनले पराजित।
27: हवस् त यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
1: दस लाख जित्ने यही हो मौका। पर्यो पर्यो ठ्याक्कै पर्यो
2: होइन हौ कसरी पर्यो

0: स्कूटर किन्ने बित्तिकै डिजिटल स्क्रैच कार्ड मार्फत सिधै 10 लाख सम्म स्योर शॉट क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर शॉट कोर्यो कि पर्यो।
0: शर्तहरू लागू हुने छन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दुले गौडा, सम्पर्क 0635902969 र 98560161900।
0: हिरो सीजी मोटर्स।
3: जाम न, ढिला भइसक्यो।
4: एकैछिन पख न, केको भिडियो सुनौ।
5: घर बनाउँदै हुनुहुन्छ? पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
3: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
4: नबोल न, सुन त,
5: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय छ, सबैलाई थाहा छ।
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
4: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 को हिमाल इन्टरप्राइजेस, प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 98460-86265 र 98-01-12-888।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-5-60-23-420, 98-01-54-674 र 98-60-23-420।
8: तिमीले देखो पुर्था सुरवाल चुरा मिलाए,
9: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
10: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
11: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
9: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
10: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुले गौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 98-5-60-57-731, 98-06-57-731।
4: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रेडीको अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोल पत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समय भित्र मात्रै बोल पत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोल पत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोल पत्रहरू स्वीकार गरिने छैन। बोल पत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोल पत्र निवेदन दस्तुर ₹500 लाग्नेछ। बोल पत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 0654111122।
12: आज पनि भाटो अडायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
13: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
12: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
13: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
14: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
16: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
17: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
16: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
17: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
18: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
19: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
18: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856383398 र 9465410950
20: 103.8 अन्तर्मनको आवाज

0: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
1: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
0: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 98171656।
4: सधैँ झैं यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
5: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: उपचार हुने रोगहरू
5: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
6: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
5: लामो समय देखेको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
6: दिसा पिसाब एवं पेटको समस्या,
5: तौल गडबड हुने वा थाइराइडको समस्या,
6: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
5: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा

0: फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
0: फोन नम्बर 0652142333 र 9678168087।
2: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
3: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे।
2: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
4: कौ र पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
3: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
3: मोबाइल 9800585337 र 9800665159।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
7: कता हिँड्नु नि, मिल्कु जाली र फिदा खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
7: त्यसो भए कहाँ जाने त कान्छा?
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
7: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्छ। राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801132475।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856028543 र 9847000787।
11: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
12: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाई?
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि
14: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
15: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
9: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
17: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
16: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
17: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।

बिगारेको पहिलो वर्षा त लएकै हुम खसे बिगारेको पहिलो वर्षा त दही चिउरा के रे दही केरा कुराउनी लगायत लएकै हुम खसे ए हिजो आज त ड्याम्म टिका लाएर ससुरानिया गएर खाइन्छ

बोतल कोकमा त्यही जम्मो कि सानो ससुराले जाती रहेछ एकै बोतल कोकमा रक्सी खाएर गुल्टाइदेला रिस उठेको झोकमा।

दसैँ भरि ससुराले बस्ने जाई कुन्छ, दसैँ भरि ससुराले बस्ने जाई कुन्छ, खसी खुवाउँछन् सुताई फेरि।

0: 103.8 अन्तर्मनको आवाज।
1: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
2: हरेक खरीदमा शीर्षट उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
1: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस,
2: फटाफट फाइनेन्स सुविधा, नाजी तारा लाइसेन्स भए पुग्छ।
1: टीभीएस दुले गाउँदा
2: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुले गौडा, प्रोपाइटर बसन्त लालचन्द, 98 560 30 982 र 97 065 20 209। एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 065414321,
1: मोबाइल 98 065 78 634 र 97 081 10 790।
3: बन्दीपुर हिल प्रस्तुत गर्दछ
4: बन्दीपुर फेस्ट 2083।
3: यही असोज 28 गते देखि कार्तिक 1 गते सम्म र कार्तिक 7 गते देखि 10 गते सम्म आयोजना हुन लागेको बन्दीपुर फेस्टमा आफ्नो परिवारसँग दशैंको छुट्टीमा रमाइलो गर्न बन्दीपुरमा आउनुहोस् र स्वाद, संस्कृति र उत्सवको अनुपम अनुभव लिनुहोस्।
4: मुख्य आकर्षणहरू
3: विभिन्न खानपिनका स्टलहरू,
4: सांस्कृतिक तथा सांगीतिक कार्यक्रम,
3: जीप लाइन, स्काई साइक्लिङ, रमाइला खेलहरू तथा अन्य विभिन्न आकर्षणहरू।
4: कार्यक्रम स्थल बन्दीपुर केबल कारको लोअर स्टेशन बन्दीपुर 4 तनहु।
3: विस्तृत जानकारीको लागि सम्पर्क 98 023 67 916। बन्दीपुर हिल घुम्नै पर्ने ठाउँ।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
1: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
2: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
5: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
6: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
7: दिदी पनि नमजाले झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0656905065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ, साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9151166136।
12: आज पनि भाटवाड आयो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
12: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9855083507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
16: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
17: म्याडम, धुम्रपान भनेको के हो?
16: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
17: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
16: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
17: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
16: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
18: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
19: सुन्न न श्रेया, साया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
20: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
19: कहाँ?
20: गन्दगी मेडिकल हल।
18: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
20: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
18: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक, कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
19: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0625903069, मोबाइल 9840826926।
21: हार्दिक निमन्त्रणा।
18: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालीका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
21: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
18: पूजा आराधना समय बिहान 11 बजे,
21: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
18: विस्तृत जानकारीका लागि सम्पर्क 9846083373 र 9847269275। साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रिदीको अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: बोल्ड पत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समय भित्र मात्रै बोल्ड पत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोल्ड पत्र पेश गर्दा रित पूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोल्ड पत्रहरू स्वीकार गरिने छैन। बोल्ड पत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोल्ड पत्र निवेदन दस्तुर रु 500 लाग्नेछ। बोल्ड पत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोलफिर्दी तनहुँ, फोन 065411122।
0: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
22: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
22: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
23: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
24: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
23: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630।
25: करिब 3 लाखले छाडे काठमाडौँ, देशभर राजमार्ग आसपासका होटेलमा सरकारी अनुगमन तीव्र।
26: 71 जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 स्टिकर पाए, बाँकीले पाएका छैनन्। उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ।
25: पदौको विनाशकारी बाढीमा कयौं सम्पर्कविहीन बनेका जुम्लाको एउटा गाउँको पीड़ा।
27: अझै पनि कहिले फोन गर्दा कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त, नदेखेको कुरो सबैको भएर पीडित हुन्छ।
25: र युक्रेनले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको रूसको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार
28: फडिन्द्र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले सैन्य मनोचिकित्सक निदाल हसनलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने क्षणलाई प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीड़ितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 अवकाशप्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्टहुड सैन्य अखडामा सन् 2009 13 निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रूसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोफले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ़न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यदि युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रूसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रूस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ, बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशी युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो

0: सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएवले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिशनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रूसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली दुई रात निष्क्रिय बनेको पनि जनाएको छ। खाड़ी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झनझन तनावपूर्ण बन्दै गएको छ। यमन स्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियाद स्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्दा कम्तीमा 32 विद्यार्थी र एकजना शिक्षकको ज्यान गएको छ। पिशावर स्थित अस्पतालका एकजना प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटलहरूमा हालै बढ़ाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुड़ नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढ़ेका बेला बढ़ाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाडौँबाट मात्रै करिब 3,00,000 बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक संजीव कुमार कर्णले बीबीसीसँग भने,
2: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ। एउटा त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
1: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटललाई?
2: स्वच्छताका 50 इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2-2 अङ्क दिने भन्ने छ। त्यो भनेको टोटल 100 अङ्क हुन्छ। 90 भन्दा बढी भयो भने अति उत्तम स्तरको ए ग्रेडको ग्रीन स्टिकर विथ 3 स्टार दिने गर्छौ हामी। 80-90 अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रीन स्टिकर विथ 2 स्टार भन्छौ, त्यो भनेको उत्तम स्तरको भयो। 65-80 अङ्कसम्म प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौ, त्यो भनेको ग्रीन स्टिकर विथ 1 स्टार भन्छौ, सन्तोषजनक स्तर भन्छौ। र अर्को डी ग्रेड भन्छौ, त्यो भनेको सामान्य स्तर, जनमा 50-65 अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौ, त्यो पहेलो स्टिकर दिन्छौ। 50 अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौ, उनीहरूलाई हामी सुझाव दिन्छौ तपाईँका यी कुराहरू पूरा गर्नुहोस् भन्छौ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौ। अहिले राजमार्गका मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेका छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
1: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही सातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने, सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुईटा मात्रै देखिए, भनेपछि यसले त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
2: 50 फेलै भन्दैनौ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौ। त्यो भन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 ल्याउने योग्य बन भनेर अहिले सुझाव दिन्छौ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ।
1: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिले तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको?
2: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो 4 स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको छ।
1: जस्तो अब राजमार्ग छेउछाउका जुन होटलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाइको कमी,

0: बासी खाना झिङ्गा बन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ। अब यसलाई दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
1: हामीले टोलीदेखि सबै राजमार्गहरूमा खटाएका छौँ। दादिङ, चितवन, यो रामनगर यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 140 स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो।
0: चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
1: अहिले अलिकति भिड बढी हुने र ठगिहालौन त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्। त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेका छौँ र यो निरन्तर हुन्छ। यो कहीँ फट्याई गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ, उपभोक्ता संरक्षण एन छ, अनि एनहरू पनि छ। मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 जरिवाना गर्ने व्यवस्था छ भने खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6 महिनादेखि 3 वर्षसम्म सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने चाहिँ दूषित नै हो खाद्य वस्तु भने 5 वर्षसम्म सजाय र 5,00,000 जरिमाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोका राख्ने, ती सबै कुराहरू छ।
0: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीमा जुम्लाका 63 मानिसहरू सम्पर्कविहीन रहेको विवरण छ। त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँ भन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन्। त्यहाँ शोकमा रहेको एउटा गाउँ पुगेकी हाम्रै साथी कृष्णमाया उपाध्याय।
2: पातराशी गाउँपालिकाका 49 युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढ़ीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लामरी गाउँका मात्रै 15 युवा बाढ़ीमा बेपत्ता भए। आफ्ना 2 छोरा बाढ़ीमा गुमाएकी लामरी गाउँकी चन्द्र रूपा बुढा।
3: छोरा होइन जलजली आउने भए छल भा खाना खुवाएको पिएको होइन आफूले अझै पनि कहिले फोन गर्दान् कि फोन गर्दान् कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त नदेखे कुरो सबैको घर पिरे त हुने अब नारी होइन टोके छोरो भए बच्चा के पराउने कोही अकस्य छन्।
2: रसुवामा कामको सिलसिलामा गएका लामरी गाउँकै डम्मर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढ़ीमा बेपत्ता भए। डम्मर भण्डारीकी छोरी रिता भण्डारी
4: काम गर्न गए त्यसै त्यसै हराए टनेल खोलियो भन्ने आश थियो अब त के अब त गरे पनि नगरे पनि केही आशै छैन अब कहिले कहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
2: छोरा बाढ़ीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दलबहादुर बुढा।
5: एउटा छोरो त्यो तिमीले भूमि जिउँदैछन् भन्ने आस्तो छ आँखा नदिनसम्म त आशै छ देखि जिउने सोच बिहे भर्खरै ल्याएछ अहिले 2 महिना भयो ल्याएको बढी ल्याएर अब उँधो
2: धन कमाउनुको लागि गएको छोरा बाढ़ीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लामरी गाउँकी 70 वर्षीय लाउरी बुढा।
6: रोना बाबा त्यही पैसा लागि गए अकले जिन गौना बाटो हेर्नु लाग्दो छोरी बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
2: कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई
7: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवादार्थ बन्दैन यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
2: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49, गुठीचोर गाउँपालिकाका 9, चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 गरेर जुम्लाका 63 मानिसहरू रसुवाको बाढ़ीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, पातरासी 4, लामरी, जुम्ला।
0: अब एउटा अन्तर्राष्ट्रिय विषय। रूसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः शुरू गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रूसले ऊर्जा युद्धविराम उल्लंघन गरेको जवाफमा त्यस्तो हमला गरिएको कियेभको भनाइ छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फडिन्द्र दाहालबाट।
8: युक्रेनका राष्ट्रपतिले आफूले तीन दिनसम्म हमला रोक्दा रूसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले कियेभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दवाब दिनका लागि रूसी हमलाबारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रूसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिंक भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्कोको दक्षिणमा रहेको एउटा रिफाइनरीमा कियेभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार चार क्षेप्यास्त्र र दर्जनौं ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आग लागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौं युक्रेनी शहरमा रूसी हमला भएको उल्लेख गरेका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने विदा दिनुहोस्, नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रेडीको अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: अंतर्मन को आवाज।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरुलाई लेजर प्रविधि बाट बिना ठूलो छिटफाट उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्यूमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्यूमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्यूमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
3: दीक्षा ब्युटी पार्लर रे?
4: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
3: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
3: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
4: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
3: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
4: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु, प्रोपाइटर निशा लामा, सम्पर्क 97090-34335। फुलै फुलको सुन्दर संसार, हरेक खुसीलाई बनाऊ यादगार। विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन,
5: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
4: सुपद मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
5: इभर ग्रीन फ्लावर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार, प्रोपाइटर किरण मगर, सम्पर्क 97-45-45-42-33 र 98-40-57-60-31।
4: सुपद मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता, खुसीको सम्झना।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
5: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
5: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856596 र 9707051996।

0: अंतर्मन को आवाज।
1: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
2: रामबहादुर परियार घारी शीतल बस्ती रु 15,055
1: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
2: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
1: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
2: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल रु 25,000
1: ऋषिराम पौडेल सेराबेसी रु 10,000
2: र समाया गुरुङ दुलेगौड़ा रु 55,555
1: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
2: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
1: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल रु 21,000
2: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
1: कैलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
2: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा रु 1,01,111
1: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
2: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
1: कृष्ण राज घिमिरे दुलेगौड़ा रु 55,555
3: बड़ा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
1: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
3: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय
1: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा
3: प्रथम पुरस्कार रु 50,000
1: द्वितीय पुरस्कार रु 30,000
3: तृतीय पुरस्कार रु 15,000
1: सान्तोना पुरस्कार रु 10,000
3: साथमा फिल्ड मेडल र प्रमाण पत्र
1: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी उत्कृष्ट डिफेन्डर उत्कृष्ट ब्लकर बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ
3: टीम दर्ता शुल्क रु 5,000
1: टीम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गते सम्म
3: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि
1: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9895877551 9921852827 र 9605686659
4: होइन आरोसी आर्यालाई लिएर कता हिँड्यौ
5: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
4: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
5: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
4: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9814533005

0: अंतर्मन को आवाज।
1: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
2: रामबहादुर परियार घारी शीतल बस्ती रु 15,055
3: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
2: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
3: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
2: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल रु 25,000
3: ऋषिराम पौडेल सेराबेसी रु 10,000
2: र समय गुरुङ दुलेगौडा रु 55,555
3: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
2: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
3: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000
2: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
3: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
2: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 1,01,111
3: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
2: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
3: कृष्ण राज घिमिरे दुलेगौडा रु 55,555
4: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
5: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
4: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय
5: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा
4: प्रथम पुरस्कार रु 50,000
5: द्वितीय पुरस्कार रु 30,000
4: तृतीय पुरस्कार रु 15,000
5: सान्त्वना पुरस्कार रु 10,000
4: साथमा सिल्ड मेडल र प्रमाण पत्र
5: विभागत तर्फ सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट डिफेन्डर उत्कृष्ट ब्लकर बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कारमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
4: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय
5: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा
4: प्रथम पुरस्कार

0: विस्तृत जानकारी का लागि सम्पर्क खेल संयोजक अशोक राणा 9895987551 9821652827 र 9605686659।
1: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
1: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
3: बन्दीपुर हिल प्रस्तुत गर्दछ
4: बन्दीपुर फेस्ट 2083।
3: यही असोज 28 गतेदेखि कार्तिक 1 गतेसम्म र कार्तिक 7 गतेदेखि 10 गतेसम्म आयोजना हुन लागेको बन्दीपुर फेस्टमा आफ्नो परिवारसँग दसैँको छुट्टीमा रमाइलो गर्न बन्दीपुरमा आउनुहोस् र स्वाद, संस्कृति र उत्सवको अनुपम अनुभव लिनुहोस्।
4: मुख्य आकर्षणहरू,
3: विभिन्न खानपिनका स्टलहरू,
4: सांस्कृतिक तथा सांगीतिक कार्यक्रम,
3: जिप लाइन, स्काई साइक्लिङ, रमाइला खेलहरू तथा अन्य विभिन्न आकर्षणहरू।
4: कार्यक्रम स्थल बन्दीपुर केबल कारको लोअर स्टेशन बन्दीपुर 4 तनहु।
3: विस्तृत जानकारीको लागि सम्पर्क 9803067916। बन्दीपुर हिल घुम्नै पर्ने ठाउँ।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
11: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि, जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
12: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यदि किने हुन्न र, तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
12: हो र, कहाँ छ र त्यस्तो?
13: धुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
14: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, धुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
14: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क

0: 9005 62028 र 9001479760
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
2: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
5: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। सुटलागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागञ्जगी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तन हो।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचादी पसल।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टूडियो टाइमचेक
2: अहिले रातिको 10 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
4: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
6: नमस्कार राति 10 बजेको ढोरबराई हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ म इरफान दिनमिया अब सुन्नुहोस् आजका समाचारहरु अर्थमन्त्री डाक्टर सुरिम वाग्लेले नेपालले भोगेका प्राकृतिक विपदपछिको पुनर्स्थान र जलवायु उत्थानशील पुननिर्माणमा सघाउन एसियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ थाइल्याण्डमा एडीबी अध्यक्ष मासोता कान्दासँगको भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपदपछिको पुनरुत्थान जलवायु र उत्थानशील पुननिर्माण र नेपालले दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि शोध परिचालन गर्ने आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ भेटवार्तामा बाढ़ीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृत र एकबद्ध जाहेर गरिएमा मन्त्री डाक्टर वाग्लेले एडीबी प्रति नेपालको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन् बिहिबार काठमाडौँमा संचारकर्मीहरूसँग छलफलमा ओलीले पुराना कानूनका आधारमा काम गर्नुपर्दा नीतिगत अवरोधहरू देखिने गरेका बताइन् कानून निर्माणको प्रक्रियामा पर्याप्त छलफल हुन नसक्दा आवश्यक सुधार समेत प्रभावित भएको उनको भनाई रहेको छ उनले कानून निर्माणका क्रममा प्रतिपक्षीय सांसदहरूले पेश गरेका सम्बोधन प्रस्ताव अस्वीकृत हुने संसदीय अभ्यास रहेको उल्लेख गर्दै सत्तापक्षका सांसदहरूले पेश गरेका संशोधन समेत अस्वीकृत हुने र अवस्थाले कानून निर्माणको प्रक्रियामाथि प्रश्न उठाएको बताएकी छिन् कानूनले प्रभावकारी र समय सापेक्ष बनाउन सदनमा पर्याप्त बहस हुनुपर्ने जोड़ दिँदै उनले सत्तापक्ष र प्रतिपक्ष मिलेर कानून निर्माण प्रक्रियालाई परिवारजन गर्नुपर्ने धारणा राखेकी छिन् ओलीले कानून निर्माण सम्बन्धी छलफलहरूका लागि संसदमा समय बढ़ाउनु पर्ने पनि बताएकी छिन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक असामाजिक र अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने तथा आफ्ना अनुकूलका सरकार स्थापना गर्ने प्रविधिमाथि अनुसन्धान हुनुपर्ने बताउनु भएको छ बिहिबार पार्टी कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले लोकतन्त्रलाई अलोकतान्त्रिक ढंगले विस्थापित गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका हुन् उनले सरकारमा रहनेहरू जनताप्रति जिम्मेवारी हुनुपर्ने जोड़ दिँदै एमाले नेतृत्वको सरकारले अशक्त शारीरिक अपाङ्गता भएको व्यक्ति असहाय र बेसहारा तथा ज्येष्ठ नागरिकको व्यवस्थापनमा विशेष ध्यान दिएको उल्लेख गरेका छन् समृद्ध नेपाल सुखी नेपालको लक्ष्य हामी हासिल गर्न सर्वप्रथम जनताको दुःख विवरण गर्नुपर्ने ओलीको भनाई रहेको थियो त्यसका लागि आमदानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढ़ाउने र परिवारका लागि आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारी अवसर उपलब्ध गराउने तर्फ ध्यान दिनुपर्ने उनले बताएका छन्। जनताको जीवनस्तर सुधार र आधारभूत आवश्यकता परिवार पूर्तिको परिपूर्तिलाई प्राथमिकता दिएर मात्रै समृद्धि लक्ष्य हासिल गर्न सकिने उनको भनाई रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वारी बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुल्ला गरेको छ। पार्टीले आजदेखि नगरपालिकाका क्याण्डिडेट क्लबको आवेदन खुल्ला गरेको जानकारी गराएको हो। राष्ट्रपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लगइन गरेर आवेदन दिन सक्ने राष्ट्रपालले जनाएको छ। मधेसकेन्द्रित दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने तयारी गरेका छन्। मंगसिर 10 गते खुल्ला मंचबाट आन्दोलनको घोषणा गर्ने गरी तयारी थालिएको हो। विभिन्न 9 दल मिलेर बनेको आगामी अग्रगामी मोर्चाको नेतृत्वमा आन्दोलनका तयारी थालिएको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सोनेलले जानकारी दिएका छन्। उनले मोर्चामा रहेका दलहरू आन्तरिक तयारीमा जुटेका छन्, छठपछि एउटा माहौल बन्छ र त्यही अनुसार अगाडि बढ़ने बताएका छन्। त्यसका लागि दलहरूले एक्लै तथा समूहमा पनि तयारी गरिरहेको बताएका छन्। अग्रगामी मोर्चा मात्र होइन, तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। राजेन्द्र महता नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले पनि संघर्षका कार्यक्रमको तयारी थालेको छ। यता रामकुमार शर्मा नेतृत्वको हुकार मधेसले पनि छठपछि संघर्षमै जाने गरी तयारी थालेको बताएको छ। दशैं तिहारको बीचमा आन्तरिक तयारी गर्ने संगठन सुदृढ बनाउने र छठपछि तयारीका साथ आन्दोलनमा जाने बताएको छ। सरकारले फेरि एकपटक भूमि ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको छ। आइतबारको मन्त्री परिषद बैठकबाट सिफारिश भएको उक्त अध्यादेश नेपाल राजपत्र मंगलबार प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो। एक पटक पटक ल्याएको र विधेयक मार्फत संसदीय परीक्षण समेत गरेको अध्यादेशले कानून मान्यता भने पाउन सकेको छैन। अहिले अध्यादेश जारी हुँदा धेरै ठूलो विरोधको स्वर नसुनिनु र एउटै दलको बहुमत सहित सरकारको हुनुको कारणले यो अध्यादेश निष्कर्ष नहुने सम्भावना बढ़िरहेको देखिन्छ। नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का सहित 4 व्यवसायीहरूलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। सीआईबीले खड्का सहित रविन्द्र केसी र प्रवीण तिवारी र राप कुमार तिवारीलाई काठमाडौँ र ललितपुरबाट पक्राउ गरेको हो। मलेसिया रोजगारीमा जाने कामदारसँग धेरै पैसा लिएर सिन्डिकेट चलाएको आरोपमा सीआईबीले उनीहरूमाथि अनुसन्धान गरिएको थियो। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध कसुरमा थप छानबिन र अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएका छन्। तिब्बती भाषा पढ़ाउनका लागि कञ्चनपुरको गड्डा चौका नाका भएर भारतको देहरादून लैजाँदै गरेका 25 बालबालिकाको सीमा क्षेत्रबाट उद्धार भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायक उपरीक्षक टेकबहादुर रावतले 10 मुनिका 25 बालबालिकालाई भारतीय सीमा सुरक्षा बलले नेपाल फर्काएको जानकारी दिनुभएको छ। हुम्लाको सिमकोटका बालबालिकालाई वनवासमा रहेका एसएसबीको चेकपोस्टले नेपाल फर्काएको उहाँले बताउनु भएको छ। ती बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डा चौकीमा छन्। कञ्चनपुर प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका 8 ती बालबालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको छ। यसबारे थप अनुसन्धान भइरहेको छ। बागलुङका स्थानीय व्यापारी बलबहादुर थापाले दशैं लक्षित गर्दै च्याङ्ग्राको मासु प्रति किलो 2,200 रूपियाँमा बिक्री गरिरहेका छन्। यसपटक च्याङ्ग्राको खरिद मूल्य नै बढेकाले थोरै मात्र ल्याएको उनले बताएका छन्। स्थानीय खसी बोकाको मासु बढ़ी खपत भइरहेको छ। दशैंमा च्याङ्ग्रा खाने परम्परा भए पनि महँगो भएकाले सबै खान सक्ने अवस्था छैन। व्यापारी थापाले भने मुस्ताङको छोसेर कागबेनी चमर लगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन्। अहिले रोज्जा च्याङ्ग्राकै मूल्य 50,000 सम्म पर्न जान्छ। बाढ़ी पहिरोका कारण मुस्ताङको सड़क लामो समय अवरूद्ध हुँदा यस वर्ष कम मात्रा च्याङ्ग्रा भित्रिएको व्यापारीहरूको भनाइरहेको छ। हिमाली भेगका लेकाली जड़ीबुटी खाएर हुर्कने भएकाले च्याङ्ग्राको मासु पोसिलो र स्वादिष्ट मानिन्छ, जस कारण उपभोक्ताले महँगै भए पनि खोजी खाजी किन्ने गरेका छन्। चाडपर्वका लागि मुस्ताङबाट च्याङ्ग्रा हिडाएर म्याग्दी र बागलुङ हुँदै पोखरा र काठमाडौँसम्म पुर्याउँछ। यस वर्ष दशैंका लागि मुस्ताङबाट कुल 13,817 भेडा च्याङ्ग्रा निकासी भएका छन्, जसमध्ये 11,700 च्याङ्ग्रा र 2,215 भेडाको स्वास्थ्य परीक्षण गरी अन्य जिल्ला पठाइएको छ। शुक्लगण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। संघको कार्यालय बेलचौतरामा आज बिहान आयोजित कार्यक्रममा नगर क्षेत्रका उद्योगी व्यवसायी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उद्योगी व्यवसायीहरूले स्थानीय सरकारले संघको भूमिकालाई व्यवस्था गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले नगरपालिकाले निजी क्षेत्रका महत्व र संघको संस्थागत हैसियतलाई आत्मसात गर्दै आगामी दिनमा समेत साझेदारका रूपमा स्वीकार गरेर अघि बढ़नुपर्ने जोड़ दिएका थिए। संघका अध्यक्ष समुन्द्र राम श्रेष्ठ, महासचिव सुजन श्रेष्ठ तथा संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ लगायत उद्योगी व्यवसायीका समस्या समाधान गर्न स्थानीय सरकार र निजी क्षेत्रभित्र सहकार्य आवश्यक रहेको बताएका थिए। उनीहरू मेला तथा महोत्सव सञ्चालनका विषयमा पछिल्लो समय देखिएको विवाद समाधान गर्न स्पष्ट र व्यवहारिक कार्यविधि निर्माण गर्न समेत नगरपालिकाले ध्यानाकर्षण गराएका थिए। तनहुको शुक्ला गण्डकी नगरपालिकाले दर्ता भएर सञ्चालनमा रहेको टेम्पो, अटो रिक्सा तथा इलेक्ट्रिक रिक्साको भाड़ा दर निर्धारण गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको भाड़ा दर अनुसार पक्की सड़कमा पहिलो 3 किलोमिटरसम्म प्रति यात्रु 30 रूपियाँ र 3 किलोमिटर भन्दा बढ़ी या दूरीमा थप प्रति किलोमिटर 10 रूपियाँ भाड़ा लिन पाइनेछ। यस्तै कच्ची सड़कमा पहिलो 3 किलोमिटरसम्म प्रति यात्रु 35 रूपियाँ र 3 किलोमिटर भन्दा बढ़ी दूरीमा थप प्रति किलोमिटर 15 रूपियाँको दरले भाड़ा लिन पाउने व्यवस्था गरिएको छ। यसअघि नगरपालिकाले दर्ता नगरी सञ्चालनमा भइरहेका टेम्पो, अटो रिक्सा तथा इलेक्ट्रिक रिक्सालाई तत्काल सञ्चालनमा रोक्न निर्देशन दिएको थियो। शुक्ला गण्डकी नगरपालिकामा 40 वटा टेम्पो, अटो रिक्सा तथा इलेक्ट्रिक रिक्सा दर्ता भएर सञ्चालनमा रहे पनि दर्ता नभएका सवारी साधन समेत ठूलो संख्यामा सञ्चालन भइरहेको पाइएको नगरपालिकाले जनाएको छ। सवारी चालकले मन लाग्दी भाड़ा लिने गरेको गुनासो बढ़ेपछि नगरपालिकाले भाड़ा दर निर्धारण गर्नुका साथै यस्ता सवारी साधनको सञ्चालनलाई व्यवस्थित गर्न पहल थालेको छ। पाकिस्तानको उत्तर पश्चिमी शहर पेशावर निजी विद्यालयको छाना खस्दा 34 जनाको ज्यान गएको छ। आज बिहान अल खैर विद्यालयको छत खस्दा 33 बालबालिका र 1 शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावर रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार कम्तीमा अरू 19 जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ र अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने धेरै जसो बालबालिकाका 13 वर्षभन्दा कम उमेरका छन्। पेशावर प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ। यो विद्यालयका शैक्षिक गुठीका रूपमा संचालित हुँदै आएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखिएको छ। खैबर पख्तुनख्वा प्रान्तका गवर्नर फसल करिम कुन्दीले शिक्षा सल्लाहकारलाई यस घटनाको विस्तृत प्रतिवेदन पेश गर्न र घाइते बालबालिकाले सम्भव भएसम्म राम्रो उपचार पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको खबर उल्लेख गरिएको छ। हस्त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबराही हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी पुनः उपस्थित हुनेछौ। तबसम्मका लागि हाम्रो पर्सनल सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिनमिया विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
7: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: बन्दीपुर हिल प्रस्तुत गर्दछ
1: बन्दीपुर फेस्ट 2083
0: यही असोज 28 गते देखि कार्तिक 1 गते सम्म र कार्तिक 7 गते देखि 10 गते सम्म आयोजना हुन लागेको बन्दीपुर फेस्टमा आफ्नो परिवारसँग दशैंको छुट्टीमा रमाइलो गर्न बन्दीपुरमा आउनुहोस् र स्वाद संस्कृति र उत्सवको अनुपम अनुभव लिनुहोस्
1: मुख्य आकर्षणहरू
0: विभिन्न खानपिनका स्टलहरू
1: सांस्कृतिक तथा सांगीतिक कार्यक्रम
0: जीप लाइन स्काई साइक्लिङ रमाइला खेलहरू तथा अन्य विभिन्न आकर्षणहरू
1: कार्यक्रम स्थल बन्दीपुर केबल कारको लोअर स्टेशन बन्दीपुर 4 तनहु
0: विस्तृत जानकारीको लागि सम्पर्क 9803 67 9016 बन्दीपुर हिल घुम्नै पर्ने ठाउँ

0: 103 थोपलो 8 अंतर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।

0: नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल असोज 30 गते शुक्रबार, नेपाल सम्बत 1146, असोज शुक्ल पक्षको षष्ठी तिथि, सन् 2026 अक्टोबर 16 तारिख। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि रासोपाद्वारा आवेदन खुला, आधिकारिक मोबाइल एपमा लगइन गरेर आवेदन दिन सकिने। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी। प्रमाणविहीन उद्यमीलाई दोषी ठहर नगर्न व्यवसायीका केन्द्रीय अध्यक्ष श्रेष्ठको आग्रह। चालू आर्थिक वर्षको साउन र भदौमा रेमिटान्समा उल्लेख्य वृद्धि, दुई महिनामै 4 अर्ब 36 करोड भित्रिएको राष्ट्र बैंकको दावी। नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा सघाउन एसियाली विकास बैंक एडीबीलाई अर्थमन्त्री डाक्टर सोटिङ वाग्लेको आग्रह। मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका संचालक कैलाश खड्का सहित 4 जना पक्राउ। परराष्ट्र मन्त्री खनाल र पाकिस्तानी राजदूत खानबीच भेटवार्ता, नेपाल पाकिस्तान बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल। नेकपा एमालेको थिङ्क ट्याङ्क नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको वेबसाइट केपी शर्मा ओलीद्वारा सार्वजनिक। मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्नेमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड़। राष्ट्रिय मानवाधिकार आयोगका कार्यालयहरू दशैं बिदाका दिनमा पनि खुला रहने। सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा रेस्टुरेन्टमा अस्वस्थकर खाना खुवाइएको र अत्यधिक मूल्य लिएको पाइएमा सवारी चालक तथा संचालक दुवैलाई कड़ा कार्यवाही हुने। बाढ़ी प्रभावित लाङटाङका सबै घर परिवारलाई हेलिकप्टर मार्फत खाद्यान्न वितरण, सड़क सञ्जाल पुनः सञ्चालन नहुँदासम्मका लागि यो ढुवानीले लाङटाङका सम्पूर्ण परिवारको दैनिक जीविकोपार्जनमा ठूलो राहत मिलेको वडा कार्यालयको भनाई। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आवश्यक पर्ने आधुनिक हवाई मार्ग निर्देशन प्रणाली जडान प्रक्रिया अघि बढ़्यो। भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या नपुग्यो, थप 4 पालिकालाई मन्त्रालयले दियो स्वीकृति। भोटेको सीत्रिशुली बाढ़ीका कारण क्षतिग्रस्त 18 झुलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, पुल मर्मतका लागि करिब 5.5 करोड़ रूपियाँ खर्च भएको कार्यालयका योजना प्रमुख सहसचिव शंकर बुढाथोकीको भनाई। तिब्बती भाषा पढ़ाउनका लागि कञ्चनपुरको गड्डा चौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल डिजल तथा मट्टीतेलको साविकै मूल्य कायम राख्ने नेपाल आयल निगमको निर्णय। चाडपर्व लक्षित गरी खाद्य व्यवसायलाई स्वच्छता कायम गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशन पालना नगरे कानून अनुसार कार्यवाही हुने विभागको भनाई। मुगुमा अन्तर्जातीय विवाह गर्ने दुई जोडीलाई 2,00,000 प्रोत्साहन। बुढीगण्डकी बाढ़ीका कारण अवरूद्ध सड़क 5 दिनपछि खुल्यो। सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान माता तीर्थ तथा विभिन्न शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका 1,296 प्रशिक्षार्थी जवान दीक्षित। चितवनको भरतपुर महानगरपालिका एक स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा हिजो डुबेका 3 जना मध्ये बेपत्ता 2 जनाको आज पनि खोजी कार्य जारी। शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघद्वारा शुभकामना आदान प्रदान। स्थानीय सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा स्वीकार गर्नुपर्ने उद्योगिक व्यवसायको माग। जर्मनीको एक अपार्टमेन्टमा आगलागी 3 भारतीय विद्यार्थीको मृत्यु। अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि 4.7% पुग्यो। पाकिस्तानमा विद्यालयको छत खस्दा 29 जनाको मृत्यु। 50 भन्दा बढी घाइते। विदेशी लगानीमा मालदिव्सको कडाई 25% स्थानीय स्वामित्व अनिवार्य। इजरायलले 2,000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। र चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजसँग भारत 24 रनले पराजित। हवस् त यिनै खबरहरूसँगै आजका लागि ढोरबाराई हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक सामग्री तपाईँहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचार सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यस्तो घरमा नग्गै भएन।
4: ए तिमी पो बस्ती घर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दिलराई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ। एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856062268।
7: आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
9: हो र त्यस्तो के हुन्छ र त्यहाँ
8: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
9: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
9: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
8: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
9: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
8: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र धुप्लागण्डकी नगरपालिका दुई कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090334335 फुलै फुलको सुन्दर संसार हरेक खुसीलाई बनाऊ यादगार विवाह होस् या शुभ कार्यको दिन सजावटको रोजाई एभरग्रिन
10: कट फ्लावर बुकी फुलको माला दुबोको माला रजनी गन्धको माला साथै गाडी सजावट स्टेज मण्डप हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस् साथै शुक्ला गण्डकी समौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौँ
8: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ
10: इभर ग्रीन फ्लावर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर किरण मगर सम्पर्क 97545542333 र 98407061
8: सुपथ मूल्यमा आकर्षक सजावट र फुलको सुन्दरता खुसीको सम्झना
11: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
13: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
14: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
11: ए हो र हस् दाई म आजै जान्छु
10: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
15: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98560628091
16: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
17: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
16: हो र कहाँ छ र त्यस्तो
17: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
10: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
10: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
8: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 98560628 र 98041879716
10: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
18: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
19: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म
18: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
20: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
21: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
20: प्रस्तुति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
21: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
20: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
21: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
20: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
21: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
20: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
21: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
20: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
21: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
20: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
22: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
23: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
24: हार्दिक निमन्त्रणा।
20: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
24: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
20: पूजा आराधना समय बिहान 11 बजे,
24: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
20: विस्तृत जानकारीका लागि सम्पर्क 9846383773 र 9847692775।
25: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
26: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
25: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
26: त्यसो भए कहाँ जाने त कान्छा?
25: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
26: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
27: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
20: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
28: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420745।
29: हजुर, दान गरौ।
28: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
20: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
28: त्यस
29: कसैले दान गरौं सकेको गरौं सबैले गरौं।
28: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आठ तन हो।
0: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
28: हरेक खरीदमा शीर्षक उपहार क्याश डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
0: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
28: फटाफट फाइनान्स सुविधा नाजी तारा लाइसेन्स भए पुग्छ।
0: टीभीएस दुलेगौंडा
28: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली टीभीएस शोरूम दुलेगौंडा प्रोपाइटर बसन्त लालचन 9855309982 र 9705620209।
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको
2: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौंडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 9811756606।
5: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
6: संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 30 गते शुक्रबार, असोज शुक्ल पक्षको पष्ठे तिथि, सन् 2026 अक्टोबर 16 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल धुलीगौड़ा स्थित बन्केवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउस सँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षण गरगहनाहरू बनाउनु परेमा तपाईले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। तपाईको आजको दिन राम्रो रहनेछ। स्वास्थ्य र शिक्षामा लाभ दिने दिन रहेको छ। परीक्षामा सहभागी भएर नतिजा सकारात्मक मिल्नेछ। राजनीतिक र सामाजिक क्षेत्रका सेवा अवसर प्राप्त हुनेछन्। आफूले गरेको कामबाट मन प्रसन्न हुनेछ। तपाईको आजको दिन सामान्य रहनेछ। आज नयाँ काममा हात नहाल्नु उपयुक्त हुन्छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। शिक्षा स्वास्थ्यमा गरेको कार्यबाट लाभ मिल्नेछ। मन प्रसन्न रहनेछ। आमदानी बढ्ने योग रहेको छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन राशि।